0: गोर्खापत्र दैनिकमा यो खबर छ।
1: प्रगतिशील वैदेशिक रोजगार व्यवसाय मंच नेपालको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ तथा पदबहाली भएको छ। मंचको छैठौं अधिवेशनले आइतबार जनक रावलको अध्यक्षतामा कार्यसमिति निर्वाचन गरेको थियो। यता युवा श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच संघले उठाएका 15 बुँदे मागका सम्बन्धमा सहमति बनेको छ। उक्त सहमतिसँगै वैदेशिक रोजगारमा कामदार पठाउने प्रक्रिया सोमबारदेखि नै निरन्तर भएको छ। श्रम मन्त्री रामजी यादवको नेतृत्वमा सचिव डाक्टर दीपक काफले वैदेशिक रोजगार महाशाखा का प्रमुख सहितको मन्त्रालयको टोली र अध्यक्ष डिक बहादुर खत्री कुमार नेतृत्वमा संघका पदाधिकारीहरू सहितको टोलीबीच सोमबार मन्त्रालयमा भएको 3 घण्टा लामो छलफलमा संघका मागहरूलाई प्रशासनिक र नीतिगत रूपमा पूरा गर्ने बताइएको छ। सरकार र व्यवसायबीच सहमति आन्दोलन स्थगित शीर्षकमा मध्यान्न दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कांग्रेसको देउवा समूहमा हिन्दू धर्मका विषयमा लिएको नीतिलाई लिएर विवाद शुरू भएको छ। यही मतभेदका कारण अब कसरी अघि बढ़ने भन्नेमा समूहभित्रै अलमल देखिएको छ। देउवा समूहका नेता मीन विश्वकर्माले धर्मका विषयमा अलमल भए पनि अरू विषयमा समस्या नभएको दावी गरेका छन्। धर्म सम्बन्धी विषयमा समझदारी जुट्न नसक्दा राष्ट्रिय भेलाको निष्कर्षको अन्तिम दस्तावेज आउन नसकेको उनले बताएका छन्। धर्म सम्बन्धी विषयमा दुई थरी धारणा बनेपछि सहमति हुन सकेन। समझदारी नभएकै कारण भेलाको निष्कर्षको अन्तिम दस्तावेजका बारेमा जानकारी दिन आइतबार गर्ने भनिएको पत्रकार सम्मेलन समेत स्थगित गर्नु पर्यो विश्वकर्माले भनेका छन्।
2: जनआस्थ साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा भएका छन्। सर्वोच्च अदालतले सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई जिम्मा जमानीमा छाडेको हो।
1: केही दिन अघि सुनसरीमा भएको धार्मिक घटनालाई दृष्टिगत गर्दै नेपालगंजका मुस्लिम समुदायले यस वर्षको मोहम्मद जयन्तीको अवसरमा निकालिने धार्मिक जुलुसमा ठूलो स्वरको बाजा नबजाउने निर्णय गरेका छन्। मुस्लिम अगुवाहरूले सो दिवसका अवसरमा आयोजना हुने सबै खालका कार्यक्रमलाई शान्तिपूर्ण मर्यादित र व्यवस्थित बनाउन डीजे तथा अत्याधिक ध्वनि प्रयोग नगर्ने निर्णय गरेका हुन्।
2: उल्लेखीय सुधार हुँदाहुँदै पनि नेपाल विद्युत प्राधिकरणको खुद नाफा खुम्चिएको छ। प्राधिकरणको 41 वार्षिकोत्सवको अवसरमा कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सार्वजनिक गर्नुभएको वार्षिक प्रतिवेदन विद्युत खरिद बिक्री व्यवसाय बढ़े पनि खुद नाफा 59% संकुचित भएको छ। यद्यपि नाफा भने बढ़ेको प्रतिवेदनमा उल्लेख छ।
1: औद्योगिक तथा व्यावसायिक क्षेत्रको संरक्षण र लगानीको जोखिम न्यूनीकरणका लागि सरकारले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति जारी गरेको छ। गत शुक्रबार सार्वजनिक उक्त रणनीतिमा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सम्पत्तिको सुरक्षाका लागि औद्योगिक सुरक्षा बल स्थापना गर्ने उल्लेख गरिएको छ।
2: खाड़ीका देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय यूरोपतर्फ मोड़िएको छ। आकर्षक तलब श्रम मैत्री कानून र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य यूरोप हुन थालेको हो।
1: नेपाली भाषा साहित्य कला संस्कृति शिक्षा तथा सृजनशीलताको क्षेत्रमा योगदान पुर्याउँदै आएका स्रष्टा तथा प्रतिभाहरूलाई नूर गंगा प्रतिभा पुरस्कार गुठीको वार्षिक पुरस्कार वितरण गरिएको छ। काठमाण्डुमा आयोजित समारोहका बीच पुरस्कार वितरण गरिएको हो। समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले भाषा साहित्य कला र संस्कृति राष्ट्रको पहिचान भएको बताउनु भएको थियो।
2: अब शेयर बजार। शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार स्थिर देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार शेयर बजार परिसूचक 2.01 अंक 0.07% घटेर 2641.82 बिन्दुमा झरेको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: देशो खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताउनु भएको छ। उहाँले सोही कारण दक्षिण कोरियासँगको वार्षिक संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिनुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ। अमेरिका र उत्तर कोरिया बीचको सम्बन्धमा सुधार आएको छ। अमेरिका अहिले उत्तर कोरियालाई चिढ्याउने पक्षमा छैन।
4: अब खेल खबर। न्यूजील्याण्डका तीव्र गतिका बलर स्कट कुग लेनले लगातार तेस्रो सिजन सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। सुदूरपश्चिमले उनलाई तेस्रो संस्करणका लागि अनुबन्धन गरेको हो। एनपीएलको तेस्रो संस्करण दशै लगत्तै शुरू हुने तालिका छ।
3: अब विचार विश्लेषणको पालो। बलियो राष्ट्रका आधार संस्था निर्माण र क्षमता वृद्धि शीर्षकमा विनोद बस्नेतको विचार कान्तिपुर दैनिकमा छापिएको छ। हरेक राष्ट्रको जीवनमा एउटा निर्णायक क्षण आउँछ। अब उसले राष्ट्रिय हितका लागि संघर्ष गर्न छाडेर आफैभित्र संघर्ष गर्न थाल्छ। नेपालका लागि यो उदीयमान रणनीतिक चेतावनी हो। मधेसमा देखिएका साम्प्रदायिक तनावलाई पृथक घटनाका रूपमा मात्र बुझ्नु हुँदैन। ती गहिरिँदै गएका सामाजिक राजनीतिक र संस्थागत कमजोरीका संकेत हुन्। यदि यस्ता विभाजन समयमै सम्बोधन गरिएनन् भने राष्ट्रिय ध्यान सार्वभौम सत्ता समृद्धि र रणनीतिक भविष्यबाट आन्तरिक द्वन्द व्यवस्थापनतर्फ मोडिन सक्छ। त्यसैले नेपालले साझा राष्ट्रिय पहिचान सुदृढ गर्दै देशलाई एकताबद्ध राख्ने संस्थाहरू बलियो बनाउनुपर्छ।
4: त्यस्तै फुटको घाटा देउवालाई जुटको नाफा गगनलाई शीर्षकमा प्राध्यापक डाक्टर देवी भक्त ढकालको विचार हिमाली टाइम्समा छापिएको छ। नेपाली कांग्रेसको जारी शक्ति संघर्षमा राजनीतिक घाटा र इतिहासको लेखाजोखा दुवै हिसाबले देउवा नै सबैभन्दा बढ़ी जोखिममा हुनुहुन्छ। गगन थापासँग अझै लामो राजनीतिक यात्रा जनाधार र पुनरागमनका धेरै अवसर बाँकी छन्। तर देउवा यो आफ्नो जीवनभरको राजनीतिक कमाई र छवि जोगाउने अन्तिम घड़ीमा हुनुहुन्छ।
3: डिजिटल सुशासनको दिशा शीर्षकमा डाक्टर राजेश्वर कुशवाहाको विचार गोर्खापत्रमा छापिएको छ।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
7: खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घर धनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियोता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8, सुनखुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
1: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 2 गते मंगलबार, अगस्त 18 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको षष्ठी तिथि, कल्की जयन्ती।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधान सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन 5 महिनापछि प्रधानमन्त्रीलाई सभामुखको निर्देशन। संसदमा भदौ 10 गते प्रश्नोत्तर हुने। ओली प्रचण्ड सहमतिको 23 दिनपछि कोशीमा नयाँ गठबन्धन।
1: मनसून अझै 1.5 महिना सक्रिय रहने। सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी र प्रतिकार योजना, सार्वजनिक नागरिक सहभागिता बढ़ाउने अभियान चल्दै।
0: एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो। पूँजीगत खर्चमा सामान्य सुधार। तिला 2 लागि लगानी सम्झौता। साउनको राजस्व असुली विगतका वर्ष जस्तै।
1: गत वर्ष विश्वभरि विभिन्न आक्रमणमा 350 सहायता कर्मीको मृत्यु भएको राष्ट्रसंघको भनाई। म्यानमारमा झाडा पखालाको प्रकोप बढ़दो। यमनमा आन्तरिक द्वन्दले नागरिक त्रासमा।
0: र अर्जुन कुलुङ राई र मंजू सुनवारलाई ब्याकयार्ड अल्ट्रा रेसको उपाधि। न्यूजील्याण्डका कुगेलेन सुदूरपश्चिम रोयल्सबाट खेल्ने 2 विदेशी खेलाड़ी अनुबन्धित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा भदौ 10 गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरको कार्यतालिका तय भएको प्रसंग।
1: विपक्षी दलहरूको लामो समयदेखिको मागका बीचमा प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग भदौ 10 गते प्रश्नोत्तर हुने भएको छ। 2082 फागुन 21 गतेको निर्वाचनपछि गठित प्रतिनिधि सभामा नियमावलीको व्यवस्था बमोजिम पहिलो पटक सांसदहरूले प्रश्न दर्ता गरेर प्रश्नोत्तर हुन लागेको हो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते आकस्मिक रूपमा प्रतिनिधि सभामा प्रश्नोत्तरमा भाग लिनुभएको थियो। दलीय प्रतिनिधित्वका आधारमा आकस्मिक रूपमा नै प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख डोल प्रसाद अरियालले प्रधानमन्त्रीलाई जवाबका लागि रूलिङ गर्दै प्रश्नोत्तरको मिति तोक्नु भएको हो।
3: मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। मान्य सदस्य गोपाल शर्मा र मान्य सदस्य आशिका तामाङबाट उठाइएको विषयमा 3 दिनभित्र सरकारलाई यसको जवाफ दिनको लागि निर्देश गर्दछु।
1: अरियालले प्रश्नोत्तरका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको कम्तीमा 1 प्रश्न हुने र बाँकी प्रश्न सभामा रहेको प्रतिनिधिको आधारमा प्रतिनिधित्वको आधारमा हुने जानकारी समेत गराउनु भएको थियो। यसअघि अघिल्लो संसदमा वर्णानुक्रम अनुसार प्रश्न सोद्धा दिने गरी कार्यविधि बनाइएको थियो। भदौ 10 गतेको प्रश्नोत्तरका लागि भदौ 5 गते दिउँसो 1 बजेभित्र लिखित रूपमा प्रश्न दर्ता गर्न पनि सकिनेछ। 2.5 महिनादेखि प्रश्नोत्तर र प्रधानमन्त्रीको जवाबका लागि रूलिङको माग गर्दै विपक्षी दलहरूले सभामा विरोध गर्दै आएका थिए। प्रश्नोत्तर कार्यक्रमका लागि रूलिङ भएसँगै विपक्षी दलहरू समेत आफ्ना विरोधका कार्यक्रमबाट पछाडि हटेका छन्।
0: विज्ञ अर्थमन्त्री साहित्य

0: झण्डै दुई तिहाई बहुमत प्राप्त सरकारले कार्यान्वयनमा ल्याएको बजेटको साउनको उपलब्धि विगतको तुलनामा भिन्न देखिएको छैन। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षको बजेट बनाउनु भएको थियो। वाग्लेको बजेट कार्यान्वयनको पहिलो महिना साउन सकिएको छ। साउनको राजस्व असुलीलाई पछिल्ला पाँच वर्षका बजेटसँग तुलना गर्दा केही फरक देखिँदैन। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार साउनमा 92 अर्ब 22 करोड़ रूपियाँ राजस्व उठेको छ। यो वार्षिक लक्ष्यको 5.84% हो। यो वर्ष गत साउनभन्दा 7 अर्ब 44 करोड़ रूपियाँ राजस्व धेरै उठेको छ। गत साउनमा 84 अर्ब 78 करोड़ राजस्व असुली भएको थियो। पछिल्ला आर्थिक वर्षहरू 2079-80, 80-81 र 81-82 का तीन वर्षको साउनमा राजस्व असुली चालू आर्थिक वर्षको जस्तै थियो। यी तीन वर्षका साउनमा वार्षिक लक्ष्यको क्रमशः 5.76, 5.54 र 6.68% राजस्व उठेको थियो। चालू आर्थिक वर्ष सहित पछिल्ला पाँच वर्षको साउनमा राजस्व असुली 5.6% दरले मात्र उठेको देखिएको छ। यसैबीच ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्धित 420 मेगावाट क्षमताको तिला दुई जलविद्युत आयोजनाका लागि सम्झौता भएको छ। एभरेस्ट बैंकको अगुवाईमा विभिन्न बैंक तथा वित्तीय संस्थाले यसमा लगानी गर्ने सम्झौता भएको हो, जस अनुसार आयोजनामा सानीमा प्राइम कमर्सियल, एनआईसी एसिया र ग्लोबल आईएमई बैंकले लगानी गर्नेछन्। सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक पनि यो आयोजनामा लगानी गर्न सहमत भएका छन्। यसैबीच चालू आर्थिक वर्ष 2083-84 को पहिलो साउनमा पूँजीगत खर्चमा सुधार देखिएको छ। सरकारले चालू आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्बको बजेट विनियोजन गर्दा पूँजीगत बजेटमा 4 खर्ब 31 अर्ब रूपियाँ राखेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्षको साउनमा पूँजीगत खर्च 1 अर्ब 32 करोड़ भएको छ। यो वार्षिक लक्ष्यको 0.31% हो।
1: देशभर वर्षायाम अर्थात मनसून अझै डेढ़ महिना सक्रिय रहने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो अवधिमा अझै पनि विपदको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। नेपालमा यस वर्षको मनसून औसत भन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपदको जोखिम कायमै रहने प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
2: मनसूनको अवधि बाँकी छ भनेर चाहिँ मैले एउटा त्यहाँबाट भने है 1 महिना 14 दिन छ। अब काउन्ट डाउनमा जानुपर्ने किन भन्दाखेरि प्रत्येक दिन मनसून चाहिँ अब कुनै बेला सक्रिय हुने कुनै बेला निष्क्रिय हुने। यसपालिको जुन एलनिनोको इम्प्याक्ट भनेको अब समुद्रको सतहमा आएको जुन तापक्रममा आएको परिवर्तन छ त्यो परिवर्तनले गर्दाखेरि चाहिँ जलबाष्पीकृत वायु जसरी चाहिँ नेपालमा ठूलो जलबाष्पीकृत वायु आयो भनेपछि त्यही स्थानीय वायुसँग पनि त्यही खालको चाहिँ अन्तर्क्रिया गर्छ भनौँ न इन्ट्रेक्सन गर्छ र पानी पनि अब गत वर्षको जस्तो औषधभन्दा बढ़ी परेको अवस्था र यो वर्षको सन्दर्भ हेर्ने हो भनेपछि हामी नेपालमा औसत भन्या कति भन्ने कुरा आउन सक्ला। ओभरअलमा 55% चाहिँ वर्षा भएको छ।
0: यसैबीच विपद व्यवस्थापन प्राधिकरणले सर्प दंशको रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 हिजो सार्वजनिक गरेको छ, जसमा सर्पदंशको उपचारलाई थप व्यवस्थित गर्ने प्रभावकारी बनाउने विषयवस्तुहरू उल्लेख गरिएको छ। जनस्वास्थ्यको प्रभाव के कस्तो देखिन्छ भन्ने बारेमा पनि व्याख्या विश्लेषण टिप्पणी गरिएको छ। सामाजिक रूपमा पर्ने प्रभावमा सामाजिक भय र असुरक्षामा वृद्धि, परिवारको आय आर्जनमा ह्रास, महिला बाल बालिका, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न विपन्न लगायतका संकटासन्न समूहमा उच्च जोखिम देखिएको उल्लेख गरिएको छ। यसबाट उपचार खर्चमा वृद्धि, श्रम शक्तिको ह्रास, गरीबीको वृद्धि, राज्य कोषमा अतिरिक्त व्यवहार पर्ने र यसले आर्थिक क्षेत्रमा पनि प्रभाव पार्ने प्रतिवेदनमा कार्ययोजनामा उल्लेख गरिएको छ। पर्यावरणीय सन्तुलनमा नकारात्मक असर पर्ने र मानव सर्प द्वन्द्व वृद्धि हुने वातावरणीय प्रभावको पनि व्याख्या विश्लेषण गरिएको छ भने प्राकृतिक तथा वातावरणीय कारणमा तापक्रम बढ़ेको कारण, मनसून जन्य गतिविधिमा बढ़ोत्तरी, जलवायु परिवर्तन र वन विनाश, प्राकृतिक वासस्थान को क्षयीकरणका कारण पनि सर्पदंशका घटनाहरू बढ़दै गएको उल्लेख गरिएको छ। सामाजिक तथा आर्थिक कारणमा भूइँमा झुलबिनै सुत्ने चलन, घर बाहिर शौचालय, आवासमा पर्याप्त प्रकारको व्यवस्था नहुनु, अन्धविश्वास तथा झारफुक, सुरक्षा सामग्री र सावधानी बिना कृषि एवं घरायसी कार्यमा संलग्न हुनु, गरीबी र अशिक्षाका कारण पनि सामाजिक तथा आर्थिक विभिन्न कारणहरूको व्याख्या विश्लेषण गरिएको छ। समुदाय तथा घर परिवारको विस्तार, त्यसैगरी स्वास्थ्य क्षेत्रमा एन्टी जेहेनमको पर्याप्त मौजदातको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीलाई नियमित तालिम दिने, आईसीयू र भेन्टिलेटर क्षमता विस्तार गर्ने लगायतका विभिन्न विषयवस्तु पनि कार्ययोजनामा उल्लेख गरिएको छ। आफ्नो ठाउँ वरिपरि पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, सर्प कस्तो ठाउँमा बस्छ, जुन बेलामा बाहिर निस्कन्छन्, कुन समयमा बढ़ी सक्रिय हुन्छन् भन्ने बारेमा थाहा पाई राख्नुपर्ने पनि, सर्पको टोकाईबाट बच्ने विभिन्न विषयवस्तुमा उल्लेख गरिएको छ। रातको समयमा बाहिर निस्कँदा उज्यालो बत्ती वा टर्च लाइट र लट्ठी लिएर निस्कने, ढुङ्गाका काप तथा झाडीहरूमा काम गर्दा विशेष सावधानी अपनाउनुपर्ने, घर वरपर झाडी काठको थुप्रो र फोहोर नराख्ने, जमीनका प्वालहरू पूरा गर्ने त्यसलाई पूर्ने, सम्भव भएमा भुइँमा नसुत्ने, सुद्धा झुल लगाउने, घरका झ्याल ढोकामा जाली हाल्ने लगायतका विभिन्न विषयवस्तुलाई पालना गराउनुपर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद प्रतिकारका लागि नागरिकको सहभागिता र गर्न सकिने सहयोग
3: जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुन सक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौं।
0: ओली प्रचण्ड सहमतिको 23 दिनपछि कोशीमा नयाँ गठबन्धन, त्यसै गरी एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा भारतका स्थल सेना अध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान शीर्षकमा खबर प्रकाशित छ भने सबै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा शीर्षकमा अर्को खबर प्रकाशित छ. भदौ 1 गतेसम्म 251,501 थान राहदानी हुलाक मार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्याइएको छ. तीमध्ये 8,712 थान राहदानी सेवाग्राहीका घर घरमै वितरण गरिएको छ. आकस्मिक उपचार घर घरमै शीर्षकमा अर्को खबर प्रकाशित छ. बिरामी अस्पताल धाउनु पर्दैन, चिकित्सक नै घरमा आइपुग्छन्. यो ललितपुरको खबर हो. कुनै पनि समयमा अचानक स्वास्थ्य अवस्था बिग्रियो, घरमा वृद्धा हुनुहुन्छ वा बिरामीलाई अस्पतालसम्म लैजानु पर्ने नसक्ने अवस्था आयो भने अब एम्बुलेन्स खोज्दै भौतारी रहनु पर्दैन. फोन गरेको 15 मिनटभित्र ललितपुर महानगरपालिकाले चिकित्सक र एम्बुलेन्स बिरामीको घरमै पुर्याउने व्यवस्था गरेको छ. त्यस्तै भित्रपृष्ठमा मुख्यमन्त्री बानियाद्वारा राजीनामा शीर्षकमा अर्को खबर छ. बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले आफ्नो एक वर्षीय कार्यकालमा सरकारले गरेका प्रमुख 28 कामको विवरण प्रदेशसभामा प्रस्तुत गर्दै पदबाट राजीनामा दिनुभएको छ. त्यस्तै भित्रपृष्ठमा पोषण अभावमा महिला स्वास्थ्य जोखिम शीर्षकमा मुगुको खबर प्रकाशित छ. त्यस्तै कारोबारको पहिलो पृष्ठमा अब खुला रूपमा खाद्य वस्तु बिक्रीमा प्रतिबन्ध शीर्षकमा पनि अर्को खबर प्रकाशित छ. सरकारले खाद्य वस्तुको खुला बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ. बजारमा दाल, चामल, गेडागुडी जस्ता खाद्य वस्तु खुला रूपमा बिक्री भइरहेकोमा सरकारले आगामी दिनमा खुला बिक्रीमा रोक लगाउने भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको राष्ट्रिय आपूर्ति नीतिको मसुदामा खुला बिक्री वितरणमा निरुत्साहित गर्ने उल्लेख गरिएको छ.
0: नागरिक दैनिकमा चरम ढिला सुस्तीका तीन नमूना पुल शीर्षकमा खबर छापिएको छ. मदन ठाकुरले रौतहटबाट लेख्नु भएको हो. 2066 सालमा शिलान्यास भएको बडहरुवा स्थित बागमती नदी पुल, 2071 असार 29 गते शिलान्यास भएको टिकुलिया घाट स्थित लालबकैया नदी पुल र 2073 असार 28 गते ठेक्का सम्झौता भएको गंगा पिपरा पुल अझै पनि अधूरै रहेको पनि उल्लेख गरिएको छ. उपत्यका पूर्वाधार सुधार्न 500 अर्बका योजना शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ भने सन्तोष पोखरेलले पोखराबाट पुल नबन्दा 43 किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता शीर्षकमा खबर लेख्नु भएको छ. कांग्रेस महाधिवेशन असोजमै शीर्षकमा खबर छ. नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशन असोज 16 देखि 19 गतेसम्म हुने दोहोर्याएको छ. एक सातादेखि जारी केन्द्रीय समितिको बैठकमा हिजो सभापति गगन थापाले संवैधानिक व्यवस्था अनुसार पनि महाधिवेशन मिति सार्न नमिल्ने र नसर्ने बताउनु भएको हो. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीभित्र कुनै पनि प्रकारको गुट उपगुट नरहेको दावी गर्नुभएको छ. पार्टीभित्र भने सभापति लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहबीच दुई स्पष्ट धार देखिन थालेको छ. केन्द्रीय कार्यालय वनस्थलीमा हिजो आयोजित कार्यक्रममा लामिछानेले पार्टीमा गुट उपगुटको कुरा गरे त्यो मनोरञ्जन मात्र हुने टिप्पणी गर्नुभयो. अर्को खबर छापिएको छ. भित्री पन्नामा जाजरकोट र रोल्पामा पहिरोले उठीबास शीर्षकमा यो खबर गोविन्द केसीले वीरेन्द्रनगर सुर्खेतबाट लेख्नु भएको हो. अन्नपूर्ण पोस्ट दैनिकमा सिंहदरबारले अधिकार दियो हस्तक्षेप गर्न छोडेन शीर्षकमा खबर छापिएको छ. संविधानले दिएको अधिकार र नागरिकका असीमित अपेक्षाका बीच स्थानीय सरकार जनताको घर आँगनको सरकारका रूपमा स्थापित छ. सीमित बजेट कटौती, कानूनी झन्झट झल्दै पनि महामारीको संकटदेखि दूरदराजमा विकास पुर्याउनेसम्म स्थानीय सरकार नागरिकको पहिलो र बलियो सहारा बनेका छन् तर पनि हस्तक्षेपको अनुभव गरेको कतिपय जनप्रतिनिधिको भनाई छ. सरकार र वैदेशिक रोजगार व्यवसाय बीच सहमति भएको बारेमा पनि खबर छापिएको छ. केही दिनदेखि कार्यवाही ठप्प पारेर आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हिजो भएको छलफलपछि आन्दोलनका कार्यक्रम तत्काललाई फिर्ता गरिएको हो. श्रम मन्त्री रामजी यादव, श्रम मन्त्रालयका सचिव लगायतको उपस्थितिमा वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी बीच 3 घण्टा लामो छलफल चलेको थियो. कान्तिपुर दैनिकमा एमसीसीको म्याथ थप्ने प्रस्ताव तीन महिनादेखि अर्थमै रोकियो शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। अमेरिकी राष्ट्रपतिको वैदेशिक सहयोग स्थगित गर्ने निर्णय र प्रसारण लाइन ठेक्कामा ढिलाइ लगायतका कारण देखाएर परियोजनाको म्याद एक वर्ष थप नगरिएको प्रस्ताव तीन महिनादेखि अर्थ मन्त्रालयमा छ, अमेरिका पठाउन ढिलाइ भएको छ। कांग्रेस संस्थापनले असोजमै महाधिवेशन गराउने, देउवा पक्षमा धर्म सम्बन्धी मामिलाले विवाद शीर्षकमा कुलचन्द्र नेउपानेले भित्रीपन्नामा लेख्नु भएको छ। सम्पादक श्रेष्ठ हिरासत मुक्त शीर्षकमा दया दुधराज र कृष्ण बहाबले लेख्नु भएको खबर छ। सर्वोच्च अदालतले थुनामुक्त गर्न दिएको परमादेशपछि हिजो जुनास्ता साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ हिरासत मुक्त हुनु भएको हो। भित्रीपन्नामा निजी क्षेत्रको विश्वास बढ़ाउन औद्योगिक सुरक्षा बल पुनस्थापना गरिँदै शीर्षकमा कृष्ण प्रसाई लेख्नुहुन्छ। बारम्बार भइरहेका तोडफोड़ र सम्पत्ति क्षतिको घटनाका बीच सरकारले निजी क्षेत्रलाई आश्वस्त पार्दै नयाँ लगानी आकर्षित गर्ने प्रयास स्वरूप औद्योगिक सुरक्षा बलको अवधारणा प्रस्तुत गरेको छ। डलर महँगिदा विद्युत प्राधिकरणको नाफा घट्यो शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर रहेको छ भने महँगीलाई ठेगाना चाहिँदैन शीर्षकमा अनुप काफ्लेले लेख्नु भएको छ। महँगीलाई तपाईँको नयाँ ठेगाना होइन, केवल एपिटाइट चाहिने रहेछ। यसै वर्षको शुरूतिर अमेरिकाबाट नेपाल फर्किएका व्यक्तिले यस्तो अनुभव सुनाएको पनि खबरमा उल्लेख गरिएको छ।
11: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र मानवीय मामिला समन्वय कार्यालयले गत वर्ष विश्वभर 350 सहायता कर्मीको मृत्यु भएको जनाएको छ। ओसीएचएका अनुसार विश्वभर 350 सहायता कर्मी मारिएको र सबैभन्दा बढ़ी गाजा र सुडानमा मारिएको बताइएको हो। संयुक्त राष्ट्रसंघले मानवतावादीमाथिको आक्रमणको निन्दा समेत गरेको छ। गत वर्ष सबैभन्दा धेरै गाजामा 186 सहायता कर्मी विभिन्न आक्रमणमा मारिएका थिए। म्यानमारको यांगुनमा गम्भीर पखालाका कारण 500 जना भन्दा बढ़ी अस्पताल भर्ना भएका छन् भने 150 जनामा हैजाको भाइरस संक्रमण पुष्टि भएको छ। 500 भन्दा बढ़ी गृहयुद्ध 5 वर्ष भन्दा बढ़ी गृहयुद्ध पछि म्यानमारको पूर्वाधार र स्वास्थ्य क्षेत्र कमजोर बन्दै गएको विश्लेषण भएका छन्। अगस्त 9 देखि करिब एक हप्ताको समयमा 500 जनामा पखाला भएको अस्पतालले चिकित्सकहरूले बताएका छन्। देशको सबैभन्दा ठूलो शहर यांगुनमा हैजाको समस्या हुनुलाई वर्षाको पानीको शुद्धता सम्बन्धी समस्या रहेको समेत बताइएको छ। र यमनमा पूर्ण युद्धमा फर्किने जोखिम बढ़िरहेको संयुक्त राष्ट्र संघ मानवाधिकार संगठनले जनाएको छ। यमनमा बढ़दो शत्रुताका कारण नागरिकको मृत्यु हुने गरेको प्रति चिन्ता व्यक्त गर्दै देशलाई पूर्ण रूपमा युद्धमा धकेल्नबाट जोगाउन प्रयास गर्न समेत राष्ट्रिय मानव अधिकार संगठनले जनाएको छ। एक दशक भन्दा बढ़ी गृहयुद्धमा फँसेको यमन गत महिना मध्य पूर्व युद्धमा तानिएको पछिल्लो देश बनेको थियो। इरान समर्थित हुतीहरूले साउदी सम्बन्धी समर्थित सरकारसँगको सन् 2022 युद्ध विराम तोडेर उनीहरूको नियन्त्रण क्षेत्रमा आक्रमण गरेका थिए। पछिल्लो हिंसाले अरब प्रायद्वीपको सबैभन्दा गरीब देशमा युद्ध फर्किने आशंका समेत बढ़ेको राष्ट्रसंघले जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। नागपञ्चमीको अवसरमा ललितपुरको नागदह क्षेत्रमा आयोजना गरिएको तेस्रो हिस्स रनमा 291 धावक धाविकाले सहभागिता जनाएका छन्। हिमालयन रनिङ क्लबले दौड़लाई खेलकुदसँगै संस्कृति, सम्पदा, पर्यटन, स्वास्थ्य र सामुदायिक भाइचारासँग जोड़ने उद्देश्यले यो आयोजना गरिएको जनाएको छ। अर्जुन कुलुङ राई र मंजु सुनवार ब्याकयार्ड अल्ट्रा रेस 2026 विजेता हुनुभएको छ। अल्ट्रा ट्रेल नेपालको आयोजनामा भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरूष र महिलामा मंजु विजेता हुनुभएको हो। अर्जुनले 33 लूप पूरा गरी शीर्ष स्थानमा रहेर नयाँ कोर्स रेकर्ड बनाउनु भएको छ। यसअघि 32 लूपको कोर्स रेकर्ड हेमन्त राणाको नाममा रहेको थियो। मंजुले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा 14 लूप पूरा गर्नुभएको हो। यसअघि 12 लूपको कोर्स रेकर्ड गरिएको थियो। र न्यूजील्याण्डका तीव्र गतिका बलर स्कट कुगलेनले लगातार तेस्रो सिजन सुदूरपश्चिम रोयल्सबाटै नेपाल प्रिमियर लीग एनपीएलमा खेल्नुहुने भएको छ। सुदूरपश्चिमले उहाँलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको हो। एनपीएलको तेस्रो संस्करण दशैं लगतै शुरू हुने तालिका छ। कुगलेनले यसअघि सुदूरपश्चिमबाटै पहिलो 2 संस्करण पनि खेलिसक्नु भएको छ। दोस्रो संस्करणमा कुक लेनले नौ खेलमा 10 विकेट लिनुभएको थियो। सुदूरपश्चिमले आगामी कार्तिक 9 गतेदेखि शुरू हुने तेस्रो संस्करणको एनपीएलका लागि दोस्रो विदेशी खेलाड़ीको रूपमा स्कटलाई अनुबन्ध गरेको हो।
1: विपद पूर्व तयारी र प्रतिकारका लागि नागरिक सहभागिता बढ़ाउन चालिएका कदम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिस्ट हो
1: डिस्ट हो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: साझा खबरमा अब विपद व्यवस्थापनका लागि नागरिकको सहभागिताको कुरा अझै डेढ़ महिना मनसून सक्रिय रहने खबर सार्वजनिक भएको छ मौसमजन्य विपदबाट बच्न र उपचारका लागि नागरिकले कसरी सहयोग गर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीसँग हामीले सोधेका छौं
4: कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परीक्षण गरिराखेका छौँ र यसमा अर्को कुरा पनि हामीले ध्यान दिनुपर्ने के भने अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ जस्तो कि राज्यबाट आएका सूचनाहरू पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने जनजनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ हामीले चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ मुगली नारायण सडकमा मानव जोखिमपूर्ण छ त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन म जोखिम मै लिन्छु म जसरी नै यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छ हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि हो त्यो प्रकार हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ
5: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि अथवा मौसमजन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्न सक्छ
4: एकदमै सर एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने 1, 2, 3, 4 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू जस्तो स्थानीय तह हुनसक्छ वडा सदस्य अध्यक्ष जीवहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसन काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुन सक्छ त्यो सूचना दिएर पनि हजुरहरूले चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई
5: प्रश्न शिवशंकर विष्टले लेख्नु भएको छ वर्षेनी मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ वडा पालिका प्रदेश संघमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन् स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन् अनि विकट गाउँमा त झन उद्वेग लाग्दो अवस्था छ यसपालि हिमाल पहाड तराई अनि जोखिमयुक्त ठाउँमा सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नु भएको छ
4: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब जैसे सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलताको कारणले गर्दा के अरे तपाईँको उद्धार कर्मीहरू समयमा नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायले नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ अहिले पनि हामीले के गरिराखेका छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र परिबल नेपालले पनि त्यो काम गरिराखेको छ त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ हामीले विपद स्वयंसेवा आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना को चाहिँ विपद स्वयंसेवक तालिम सञ्चालन गर्ने 24 जनालाई त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ यो आर्थिक वर्ष 82-83 10 वटाभन्दा बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ त्यसै सशस्त्र परिबल नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिमहरू दिएको छ यो भनेको समुदायले बलियो बनाउनुपर्छ भन्ने
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक
6: सांसदहरूले उठाएको प्रश्नको जवाब दिन 5 महिनापछि प्रधानमन्त्रीलाई सभामुखको निर्देशन संसदमा भदौ 10 गते प्रश्न उत्तर हुने ओली प्रचण्ड सहमतिको 23 दिनपछि कोशीमा नयाँ गठबन्धन
2: मनसून अझै डेढ़ महिना सक्रिय रहने सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी र प्रतिकार्य योजना सार्वजनिक नागरिक सहभागिता बढ़ाउने अभियान पनि चल्दै
6: एमसीसीको म्याथ थप्ने प्रस्ताव 3 महिनादेखि

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथिभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथिभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: हर्मुज जलमार्ग प्रयोगको विषयमा इरान र ओमान बीच समझदारी, व्यापारिक जहाजहरू ओहोरदोहोर सम्बन्धमा सहमतिलाई अन्तिम रूप दिने तयारी, र एनपीएल तेस्रो संस्करणका लागि न्यूजील्याण्डका बलर स्कट सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्धित।

0: दिदीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: दैनिक ₹197 ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा, समाचार अब विस्तारमा।
4: मिलेनियन च्यालेन्ज एकाउन्ट नेपाल एमसीए नेपालले अमेरिकी सहयोगमा संचालित मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनाको एक वर्ष म्याद थप गर्न अनुरोध सहित पठाएको प्रस्ताव 3 महिनादेखि अर्थ मन्त्रालयमै थन्किएको छ। एमसीए नेपाल अमेरिकी सहयोगमा संचालित एमसीसी परियोजना कार्यान्वयन निकाय हो। अर्थले आवश्यक निर्णय नलिएका कारण सो प्रस्ताव अमेरिकाको वाशिङटन डीसी स्थित एमसीसी मुख्यालयसम्म अझै पुगेको छैन। एमसीए नेपालले गत जेठको मध्यतिरै मन्त्रालयमा पत्र पठाउँदै 74.70 करोड डलरको आयोजनाको एक वर्ष म्याद थपका लागि औपचारिक रूपमा एमसीसी मुख्यालयसँग समन्वय गरिदिन आग्रह गरेको थियो। आयोजना अन्तर्गत 315 किलोमिटर लामो प्रसारण लाइन र सड़क स्तरोन्नतिका परियोजना छन्। अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीले एमसीए नेपालका तर्फबाट पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसलाई अहिलेसम्म एमसीसी मुख्यालय नपठाइएको बताए। एमसीए नेपालका एक बोर्ड सदस्यले पनि 3 महिना अघि नै म्याथ थपको प्रस्ताव सहितको अनुरोध अर्थ मन्त्रालयमा पठाएको जानकारी दिएका छन्। एमसीए नेपालबाट प्राप्त भएको प्रस्तावलाई अर्थ मन्त्रालयले नै नेपालका तर्फबाट औपचारिक रूपमा एमसीसी मुख्यालयमा पठाउनुपर्छ। एमसीए नेपाल संचालक समितिमा अर्थ सचिव नै अध्यक्ष हुने व्यवस्था छ। एमसीसी सम्झौता अनुसार यी आयोजनाहरू 13 भदौ 2085 सम्पन्न भइसक्नुपर्नेछ। तर अमेरिकी सरकारले एमसीसीका गतिविधिहरू अस्थायी रूपमा स्थगन गरेको र प्रसारण लाइनको ठेक्का र दवाई पुनः ठेक्का आह्वान गर्नु परेका कारण आयोजना कार्यान्वयनमा करिब 14 महिनाको ढिलाइ भएको एमसीए नेपालको भनाई छ। अर्थ मन्त्रालयले एमसीए नेपालले पठाएको अनुरोध पठाएपछि एमसीसी मुख्यालयले त्यसको समीक्षा गर्नेछ र म्याद थप गर्ने वा नगर्ने निर्णय लिनेछ। एमसीए नेपालले पठाएको पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई 2025 अमेरिकी वैदेशिक सहायता रोक्ने र एमसीसीको भुक्तानी स्थगित गर्ने निर्णय लगायतले असामान्य परिस्थिति सिर्जना भएको उल्लेख गरेको छ।
3: प्रतिनिधि सभामा लामो समयदेखि अनुपस्थित हुँदै आएका प्रधानमन्त्री वारेन्द्र शाहले अब भने संसदको रोस्टममा उभिएर सांसदका प्रश्नहरूको जवाफ दिनुपर्ने भएको छ। सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई 10 भदौमा प्रतिनिधि सभा बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रूलिङ गरेका छन्। प्रधानमन्त्रीले प्रत्येक महिना पहिलो साताको एक दिन सांसदका प्रश्नको जवाफ दिनुपर्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था उल्लंघन गरिरहेको अवस्थामा सभामुख अर्यालले रूलिङ गर्नुपर्ने अवस्थामा पुगेका हुन्। 17 जेठमा प्रतिनिधि सभामा प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति दिएपछि नै सांसदहरूले संसद आएर स्पष्टीकरण दिनुपर्ने माग गर्दै आएका थिए। वैशाख अन्तिम साता भएको नीति तथा कार्यक्रममाथि छलफलमा पनि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग सांसदहरूले गर्दा प्रधानमन्त्री शाहले व्यवस्था गरेका थिए। त्यति बेला पनि विपक्षी दलका सांसदहरूले सभामुखहरूसँग रूलिङको माग गरेका थिए, तर रूलिङ भएन। 17 जेठमा प्रतिनिधि सभामा उपस्थित भएर 81 सांसदहरूसँग प्रश्नोत्तर गरेका प्रधानमन्त्री शाह त्यसपछि एकैचोटि 30 असारमा मात्र संसद पुगेका थिए। त्यस यता उनी बैठकमा अनुपस्थित छन्। 17 जेठको अभिव्यक्ति र सरकारको कामकाजको विषयमा प्रधानमन्त्रीले जवाब दिनुपर्ने भन्दै विपक्षी दलका सांसदहरूले निरन्तर आवाज उठाउँदै आएका छन्। हिजोको बैठकको शुरूमै विगतका बैठकमा झैं विपक्षी दलका सांसदहरू सीटबाट उभिएका थिए। सभामुखले यसअघिका बैठकमा झैं विपक्षी दलका सांसदहरूलाई बोल्न समय तोकेनन्। प्रतिनिधि सभाको हिजोको बैठकको शुरूमा त्यसरी प्रधानमन्त्रीका नाममा निर्देशन जारी गरेका सभामुखले बैठकको अन्तिममा भने प्रधानमन्त्री कहिले आउनुपर्ने भन्ने मिति नै तोके। उनले भने प्रतिनिधि सभा नियमावली 2083 परिच्छेद 9 बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम 10 भदौको बैठकमा हुने गरी निर्धारण गरेको व्यवहार जानकारी गराउँदछु। बैठकको अन्तिममा सभामुख अर्यालले घोषणा नै गरेका थिए। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको कम्तीमा एक सदस्यको एक प्रश्न सुनिश्चित गरिने सभामुख अर्यालको भनाइ छ।
4: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको बहस भइरहेका बेला दिएको अभिव्यक्तिले तीव्र असन्तुष्टि र आलोचना निम्त्याएको छ। नेतृत्व विरूद्ध पार्टीका नेताहरूले कदम चाल्न खोजेको भन्दै ओलीले सार्वजनिक रूपमै आक्रोश व्यक्त गरेका हुन्। ओलीको अभिव्यक्तिसँगै एमालेको आन्तरिक जीवनलाई पारेको प्रभावबारे तयार पारिएको सामग्री कान्तिपुर सविस्तारमा।
5: निर्वाचनमा पराजय भोगेपछि पहिलो पटक पूर्वी जिल्ला पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठन र नेतृत्व परिवर्तनको बहस चलाउने विरूद्ध दिएको अभिव्यक्ति अहिले चर्चामा छ। इलामको एउटा कार्यक्रममा उनले भनेका थिए,
6: अहिले अनुशासनहीनता देखा परेको छ, अराजकता देखा परेको छ, ख्याल ख्याल जस्तो गरेर पार्टी अफिसको क्यान्टिनमा बसेर केही हावा राख्छ, अध्यक्ष हटाउने कुरा मानिलिउँ ख्याल हो ठट्टा हो जस्तो गरेर अध्यक्षलाई हटाउने, पार्टी सदस्य सकि छैन, पुरन ठेउलाहरू भेला भएर छन्, पार्टी अध्यक्ष हटाउने, कहिले हटाउने हो, हटाइदिउँ न, ढिलो भयो त छिटो हटाउँदा के मजाक हो त्यो, के यस्तो छ नि अराजकता, कोही हस्ताक्षर गर्दै हिँडेका छन् अध्यक्ष हटाउने भनेर।
5: ओलीको यो अभिव्यक्तिले एमाले वृत्त यति बेला तरंगित छ। लगत्तै केही कार्यकर्ताले सामाजिक सञ्जालमा म आवारा हुँ भन्दै व्यङ्गात्मक अभियान शुरू गरेका छन्। ओलीको बोलीले पार्टीमा भूसको आगो जस्तै भित्रभित्रै सल्किएको असन्तुष्टिको आगो दन्किने देखिएको छ। युवा नेता समित बडाल नेतृत्व नै अराजक भएपछि आम कार्यकर्ताले के सिक्ने भन्दै अध्यक्ष ओलीलाई प्रश्न गरेका छन्।
7: नेतृत्व नै अराजक भइदियो भने कार्यकर्तालाई कसरी अनुशासन राख्न सकिन्छ? त्यस कारण कार्यकर्तालाई अनुशासन पार्टीको आन्तरिक जीवनलाई प्रतिबद्ध बनाउने कुराहरू पनि अलिक बढी जिम्मेवार त नेतृत्वै हुनुपर्छ। नेतृत्वले यस्ता कुराहरूमा सुचुपूर्ण निर्णय गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। आजको सरकारको प्रतिश्रुति भावनाका विरूद्ध लड्नुपर्छ भन्ने नेतृत्वले कार्यकर्ताप्रति प्रतिश्रुति सान्ने कुरा चाहिँ त्यो राम्रो कुरो होइन भन्ने मलाई लाग्छ।
5: पार्टीको पुनर्गठन भन्दा पनि पुनर्जागरण गर्नुपर्ने भन्दै अघि बढेका ओलीलाई आफ्नै अभिव्यक्तिले अप्ठ्यारोमा पार्दै ल्याएको छ। एघारौं महाधिवेशनदेखि दुई धार मात्र देखिएको एमालेमा पछिल्लो अभिव्यक्तिसँगै नेतृत्व परिवर्तनका लागि मधुरो आवाज उठाइरहेको अर्को समूह पनि उत्साहित भएको देखिन्छ। पार्टी पुनर्गठनका लागि वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलले प्रतिवेदन तयार पारे पनि सार्वजनिक भएको छैन। लामो समयसम्म ओलीकी पक्षमा रहेका नेता राजेन्द्र गौतम कार्यकर्ताबाट आएका सुझावलाई छलफलमा ल्याउनुको साटो कार्यदलका संयोजकले प्रतिवेदन सिरानीमा हालेर निदाएपछि अफिसका क्यान्टिनमा बहस हुने प्रक्रियालाई स्वाभाविक ठान्छन्। ओलीको अभिव्यक्ति अशोभनीय भएको भन्दै गौतम भन्छन्,
8: अध्यक्षको टिप्पणी पनि मैले सुने, किनभने सबै सुनिन्छ हेरिन्छ, तर भनाइ के हो भने अब क्यान्टिनमा आएर चाहिँ क्यान्टिनमा बहस गरेर भने क्यान्टिनमा त विविध बहस हुन्छन् होला नि त, अब हामी नियमित जिम्मेवारीको हिसाबले नियमित पार्टी कार्यालय हामी हुन्नौ होइन, त्यस कारण मैले भन्न खोजेको कुरा के हो भन्दाखेरि सबभन्दा पहिले अहिले यो कार्यदलको प्रतिवेदन संयोजकले सिरानीमा हालेर बस्नु भएन भन्ने मेरो मनाइ हो। यो कार्यदलको संयोजक पार्टीको उपाध्यक्ष ग्रेट नम्बर वानमा बसेको उपाध्यक्ष हाम्रो पार्टीको सिनियर नेता कमल रामबहादुर थापा बादल चाहिँ कहाँ हुनुहुन्छ अहिले, के गरिरहनु भएको छ?
5: ओलीको आफ्नै बोलीका कारण मध्यमार्गमा रहेकाहरूलाई पनि पार्टी पुनर्गठनको मुद्दामा थप एकताबद्ध हुने अवसर सृजना गरिदिएको कतिपयको बुझाइ छ। पार्टीमा नीति विधि र नेतृत्वको व्यवस्थित परिवर्तनको आवाज उठाइरहेका नेता सुरेन्द्र पाण्डे योगेश भट्टराई सहितको समूह क्रियाशील रहँदा अर्को समूह पनि थपिएको हो। बुद्धिजीवी परिषदका अध्यक्ष गजेन्द्र थपलिया लगायतले सामाजिक सञ्जालमा देशभरका आवाराहरू एकजुट हौं भन्दै पार्टी केन्द्रीय कार्यालय च्यासलमै सामूहिक चियापान कार्यक्रमको आयोजना गरेर ओलीको अभिव्यक्तिको प्रतीकात्मक विरोध गरेका छन्। नेता झपट रावलले गाली गलौज गरेर विचारको बहसलाई दबाउन नसक्ने भन्दै ओलीको आलोचना गरेका छन्। चुनावी परिणामलाई सामान्य पराजयका रूपमा मात्र नहेरी त्यसबाट राजनैतिक र सांगठनिक पाठ सिक्दै पार्टीको संरचना र कार्यशैली नै रिसेट गर्नुपर्ने आवाज उठिरहेका बेला ओलीको कार्यशैलीले तेस्रो समूहलाई पनि आक्रोशित बनाएको देखिन्छ। एकातिर ओली समर्थकहरू अध्यक्षलाई कमजोर बनाएर पार्टी बलियो नहुने तर्क गरिरहेका छन्। यो समूहले पार्टीको पछिल्लो अवस्था र निर्वाचनको परिणामलाई मात्रै आधार बनाएर अध्यक्ष ओलीमाथि प्रश्न उठाउनु उचित नहुने उनीहरूको तर्क छ। प्रचार विभाग प्रमुख निरज आचार्य भने अध्यक्षको कुनै प्रसंगको अभिव्यक्तिलाई लिएर कोकोहोलो मचाउनुको अर्थ नभएको टिप्पणी गर्छन्। आचार्य भन्छन्,
9: म हुल्लरबाज होइन, म पार्टीको इमान्दार सिपाही हुँ, हरेक पार्टीका इमान्दार सिपाही हुन्, कार्यकर्ता हुन्। उहाँले त्यो के सन्दर्भमा के इंकित गरेर भन्नुभएको त्यो चाहिँ थाहा भएन। अध्यक्षको भनाईमा हामीले विभागको तर्फबाट कुनै टिप्पणी गर्दैनौ।
5: ओलीले पार्टीलाई कठिन परिस्थितिबाट अघि बढ़ाउनु पर्ने भएकाले अहिले नेतृत्व परिवर्तनको बहसले संगठनलाई थप कमजोर बनाउने भन्दै चिया पसल र चौतारीमा नभई पार्टीका औपचारिक बैठकमा आफ्ना विचार राख्नुपर्ने आचार्यको भनाइ छ। गत महाधिवेशन अघिदेखि नै नेतृत्वको हस्तान्तरणको पक्षमा उभिएका नेताहरूलाई पार्टीभित्रको पछिल्लो विकसित घटनाक्रमले आफ्नो एजेण्डा बलियो बन्ने आशा पलाएको छ। एमालेभित्र ओलीको नेतृत्व शैली, निर्णय प्रक्रियामा अध्यक्ष केन्द्रित प्रवृत्ति र फरक मत राख्ने नेताहरूमाथि उनले गर्ने व्यवहारलाई लिएर लामो समयदेखि प्रश्न उठ्दै आएका छन्। तर ओलीले पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदनलाई व्यवस्था गर्ने र आफ्नो पूर्ववत शैलीलाई निरन्तरता दिने आशंका एमाले जन्माछ। त्यसैले पार्टीभित्र विचार समूह र धार बीचको टकराव अनि अध्यक्ष ओलीको शैलीले एमालेभित्रको आन्तरिक राजनीतिलाई थप गिजुल्ने जोखिम बढ़ाएको नेताहरूको बुझाइ छ। तसर्थ पार्टीलाई एकताबद्ध बनाएर अघि बढ़ने मुख्य जिम्मेवारी फेरि पनि अध्यक्ष ओलीकी काँधमा आएको छ। रेडियो कान्तिपुरका लागि श्रीकृष्ण न्यौपाने, काठमाडौँ।
10: कान्तिपुर सविस्तार।
3: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले राजीनामा दिएसँगै नयाँ सरकार गठन प्रक्रिया शुरू भएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दावी पेश गर्न आह्वान गरेका छन्। संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बिहिबार अपरान्ह 4 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न भनिएको हाम्रा सहकर्मीले जनाएका छन्। नेपाली कम्युनिष्ट पार्टीसँग भएको सहमति अनुसार बागमतीमा अब एमाले सरकारको नेतृत्व गर्नेछ। पछिल्लो राजनीति समीकरण अनुसार नेकपा र एमाले बीचको गठबन्धनले अन्य दलको समर्थन जुटाएर सरकार गठन गर्ने तयारी गरेका छन्। यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका 29, नेकपाका 11, जसपा नेपालका 4, राष्ट्रिय जनमोर्चाका 1 प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन्।

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने नीति पारित गरेपछि पार्टी र राष्ट्रिय राजनीतिमा नयाँ बहस शुरू भएको छ। यसलाई परम्परागत हिन्दू मतदातासँग सम्बन्ध बलियो बनाउने तथा गगन थापा पक्षभन्दा फरक राजनीतिक पहिचान बनाउने रणनीतिका रूपमा हेरिएको छ। थप विवरण सहित कान्तिपुर कर्मी कुलचन्द्र नेउपानेले तयार पारेको एक सामग्री।
1: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति गगन थापालाई अस्वीकार गर्दै सनातन हिन्दू धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने नीति पारित गरेपछि नेपाली कांग्रेसभित्र र राजनैतिक वृत्तमै हलचल ल्याएको छ। हिन्दू धर्मप्रति आशा राख्ने परम्परागत मतदातासँग आफ्नो सम्बन्ध बलियो बनाउने र त्यस्तो राजनैतिक स्पेसमा आफ्नो बलियो उपस्थिति हुन सक्ने रणनीतिका साथ देउवा पक्षले हिन्दू धर्मको राजनैतिक लाइन अघि सारेको अनुमान नेताहरूले गरेका छन्। यति बेला कांग्रेस मूलधारबाट अलग रहेकाले गगन थापा पक्षभन्दा फरक राजनैतिक पहिचान बनाउने प्रयास समेत रहेको कतिपय नेताहरूको भनाइ छ। कांग्रेसभित्र हिन्दू राष्ट्रको माग राजनैतिक बहसको विषय बन्दै आएको छ। 2080 फागुनमा गोदावरीमा भएको महासमिति बैठकमा नै हिन्दू धर्मको लाइन लिनुपर्ने माग राख्दै हस्ताक्षर अभियान समेत चलाइएको थियो, तर त्यति बेला यो धारणालाई औपचारिक रूपमा स्वामित्व लिइएको थिएन। विशेष महाधिवेशनमा सभापति बाट बहिर्गमन भएका देउवाले 7 महिनापछि हिन्दू धर्मको लाइनमा पार्टीको औपचारिक नीति बनाउनु पर्ने मत अघि सारेका छन्। जेएनजी विद्रोहका बेला आक्रमणबाट घाइते भएका देउवा 13 फागुनमा सिंगापुर गएका थिए। 5.5 महिनापछि विदेशबाट फर्किएका देउवाले हिन्दू धर्मको लाइन बोक्नुका पछाडि कुनै लामो राजनैतिक उद्देश्य, सैद्धान्तिक सोच र विचारभन्दा पनि भारतको प्रभाव र आफ्नै राजनैतिक सुरक्षाका कारण हुन सक्ने राजनैतिक विश्लेषक एवं प्राध्यापक कृष्ण खनाल बताउँछन्। खनाल भन्छन्, सजिलो गरेर पक्कै देउवा नेपाल फर्केका होइनन्, केही न केही मिलाएर आएका छन्। भारतको हिन्दू अतिवादीको बढ़ी प्रभाव होला, यो लाइन लिँदा राजनीतिमा सहज र सुरक्षा हुन सक्छ भन्ने सोच पनि होला। उनको आफ्नो दृष्टिकोण र लामो सैद्धान्तिक विचारबाट यो धारणा आएको होइन जस्तो लाग्छ। कांग्रेसले यस अघिदेखि नै आफ्नै नेतृत्वमा संविधान जारी भएको र संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्यका रूपमा परिभाषित गरेको विषयलाई राजनैतिक उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएको छ। देउवा पक्षको 3 दिनसम्म चलेको भेलाको घोषणा पत्रमा भनिएको छ, नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गर्दै प्राकृतिक धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढ़ाउने प्रतिबद्धता गर्नेछ। कांग्रेस नेता प्रकाश राणा महतका अनुसार संविधान जारी पछिको कांग्रेसको आन्तरिक जीवनमा यो महत्वपूर्ण डिपार्चर हो। कांग्रेसका यसअघिका आन्तरिक फोरम र बैठकमा हिन्दू धर्मको मत सशक्त बन्दै आए पनि नेतृत्व र संस्थागत रूपमा पार्टीले स्वामित्व लिन मानेको थिएन। नेताहरूका अनुसार देउवा पक्षको भेलामा हिन्दू धर्म सम्बन्धी विषय अन्तिम समयमा थपेर 5 बुँदे घोषणा पत्र मार्फत पारित गरिएको हो। भेलाका लागि तयार पारिएको 20 बुँदे निष्कर्षमा यसबारे उल्लेख थिएन। त्यसलाई हलमा प्रस्तुत नगरी देउवाको निर्देशनमा छुट्टै 5 बुँदे घोषणा पत्र तयार पारेर पढ़िएको एक नेताले बताए। भेलाका लागि तयार पारिएको 20 बुँदे निष्कर्षको 16 बुँदामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै सबै धर्म सम्प्रदायलाई आफ्नो धर्म र संस्कृतिको पालना तथा संरक्षण गर्ने स्वतन्त्रता सुनिश्चित गर्ने मात्र भनिएको छ। नेता विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनैतिक प्रस्तावमा पनि हिन्दू धर्मलाई राष्ट्रिय पहिचानसँग जोडेर राजनैतिक एजेण्डा बनाउने विषय थिएन। भेलाको दोस्रो दिन तयार 20 बुँदे निष्कर्षलाई नै आधार बनाएर अघि बढ्ने तयारी थियो, तर देउवा पक्षले अन्तिम समयमा फरक 5 बुँदे घोषणा पत्र तयार पार्न लगाएका थिए। त्यसमा नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृति राष्ट्रिय पहिचान पनि हो भन्ने विषय राखियो। हिन्दू, बौद्ध, किरात र प्राकृति धर्मको संरक्षण तथा धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने प्रतिबद्धता गर्नेछ भन्ने विषय समेत उल्लेख गरिएको थियो। 5 बुँदे घोषणा पत्रलाई लिएर निधि र प्रकाश राणा महतबीच मञ्चमै केही बेर नोकझोक समेत भएको थियो। पहिले तयार पारिएको प्रस्ताव नपढ़ी नयाँ 5 बुँदे ल्याइएपछि निधिले पोडियममै गएर असन्तुष्टि जनाएका थिए। त्यसका बावजुद 5 बुँदे घोषणा पत्र नै हलमा पढ़ेर पारित गरियो। नेता कृष्ण प्रसाद सिटौलाले पनि हिन्दू धर्मका बारेमा राखिएको लाइनप्रति असन्तुष्टि जनाएका थिए। सिटौला तत्कालीन संविधान निर्माणका बखत मस्यौदा समितिका संयोजक समेत हुन्। धार्मिक विषयमा देउवा समूहले गरेको निर्णयलाई हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा उभिएका दलका नेता र समूहले स्वागत गरेका छन्।
0: यसैबीच कंग्रेसको शेरबहादुर देउवा पक्षभित्र सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्तावले विवाद चर्काएको छ। धर्मनिरपेक्षताको संवैधानिक व्यवस्था परिवर्तन गर्ने आशयको प्रस्तावमा नेताहरूबीच सहमति जुट्न नसक्दा सम्मेलनको निष्कर्ष समेत सार्वजनिक हुन सकेको छैन भने तय गरिएको पत्रकार सम्मेलन समेत स्थगित भएको छ। सो प्रस्तावको विरोधमा रहेका नेताहरूले आफ्नै नेतृत्वमा संविधान जारी गरेको कंग्रेसले संविधानका उपलब्धिलाई कमजोर पार्ने गरी नयाँ राजनैतिक पाइला लाइन लिन नहुने तर्क अघि सारिरहेका छन्। देउवाको चाहना बमोजिम सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने भन्दै पाँच बुझे प्रस्ताव बन्द सत्रबाट पारित गराइएको थियो। त्यसको विरोधमा कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, मीन विश्वकर्मा सहितका नेताहरू उभिएका थिए।
2: सर्वोच्च अदालतले थुनामुक्त गर्न दिएको परमादेशपछि हिजो जनआस्था साप्ताहिक पत्रिकाका सम्पादक किशोर श्रेष्ठ हिरासत मुक्त भएका छन्। अदालतले श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने समयको अवस्था नदेखिएको ठहर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 15 बमोजिम हाजिर जमानी वा तारिखमा राखी अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँका नाममा परमादेश जारी गरेको थियो। त्यस्तै सर्वोच्चले जनआस्थाको कार्यालय र श्रेष्ठको घरबाट 27 र 28 साउनमा प्रहरीले नियन्त्रणमा लिएका 6 सीपीयू, ल्यापटप, मोबाइल र आइप्याड लगायतका ग्याजेटहरू अदालतका र सह रजिस्ट्रारको रोहबरमा फिर्ता गर्न समेत आदेश दिएको छ। न्यायाधीश गोय नकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठका तर्फबाट उनकी श्रीमती सरस्वती श्रेष्ठले दर्ता गराएको बन्दी प्रतिष्ठकरणको रिटमाथि सुनवाई गर्दै थुनामुक्त गर्न र नियन्त्रणमा लिएका सामग्री फिर्ता गर्न आदेश दिएको हो। गत 25 साउनमा जनआस्था अनलाइनमा प्रकाशित तस्विर र समाचारलाई लिएर वैदिक गोपनीयता भंग गरेको आरोपमा परेको जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई 27 साउनको साँझ पक्राउ गरेको थियो। त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो। तर सर्वोच्चले उपलब्ध कागजात र दुवै पक्षको बहसपछि श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो। अदालतले श्रेष्ठ जनआस्था पत्रिकाको सम्पादक भए पनि विवादमा परेको समाचार प्रकाशित भएको जनआस्था अनलाइन पोर्टलको सम्पादकीय भूमिकामा रहेको नदेखिएको उल्लेख गरेको छ। जाहेरीमा उल्लेख गरिएको तस्विर जाहेरवालाकै फेसबुकबाट लिइएको भन्ने विषय खण्डित हुन नसकेको पनि सर्वोच्चको आदेशमा उल्लेख छ।

0: नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग औद्योगिक तथा व्यावसायिक क्षेत्रको संरक्षण र लगानीको जोखिम न्यूनीकरणका लागि सरकारले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति जारी गरेको छ। गत शुक्रबार सार्वजनिक सो रणनीतिमा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सम्पत्तिको सुरक्षाका लागि औद्योगिक सुरक्षा बल स्थापना गर्ने उल्लेख छ। त्यसमा औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्राम लगायतलाई शान्ति क्षेत्र घोषणा गरी उद्योग प्रतिष्ठानमा कुनै प्रकारको अवाञ्छित गतिविधि हुन नपाउने र औद्योगिक तथा व्यवसाय एवं निजी सम्पत्तिको क्षतिको जोखिमका आधारमा द्रुत सुरक्षा टोली परिचालन गर्ने उल्लेख छ। औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानका भौतिक सम्पत्ति र व्यवसायमा हुन सक्ने आक्रमण, तोड़फोड़ तथा अग्नि आगजनी उपर शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ। प्रवर्धन रणनीतिमा उल्लेख छ, उद्योगिक एवं व्यवसायको निजी सम्पत्ति र आवासमा हुन सक्ने आक्रमण, तोड़फोड़ तथा आगजनीमा शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ। आन्दोलनका क्रममा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रमा रहेको हटलाइनलाई औद्योगिक सुरक्षा हटलाइनमा 24 घण्टा सञ्चालन गरिने उल्लेख छ। रणनीति सार्वजनिक गर्नुअघि सरकारले साना ठूला व्यवसायी र उद्योगिका प्रतिनिधिसँग लामो छलफल गरेका थिए। ती छलफलका निष्कर्षका आधारमा सरकारले नयाँ रणनीति सार्वजनिक गरेको हो।

0: रेड बुल बबाल एनर्जी।
1: हाम्रो डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इरानले हर्मुज जलमार्गबाट व्यापारिक जहाजको ओहोरदोहोर सम्बन्धमा ओमानसँगको समझदारी भएको र त्यसलाई अन्तिम रूप दिने तयारी भइरहेको जनाएको छ। इरान र अमेरिका बीच युद्ध अन्त्य तथा शान्ति सम्झौताका लागि तय गरिएको 60 दिने समय सीमा सकिन लागेका बेला यो समझदारी हुन लागेको हो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बोगाईले तेहरानमा पत्रकारहरूसँग कुरा गर्दै हर्मुज हुँदै व्यापारिक जहाजको आवागमन सम्बन्धी समझदारी भइसकेको र त्यसलाई संयुक्त वक्तव्य मार्फत अन्तिम रूप दिने काम भइरहेको बताएका छन्। सार्वजनिक भएका विवरण अनुसार प्रस्तावित व्यवस्थामा इरानतर्फको जलमार्गबाट जहाज प्रवेश गर्ने र ओमानतर्फको जलमार्गबाट बाहिरिने व्यवस्था हुनेछ। अन्तरिम अवधिमा जहाजलाई शुल्क नलिने विषयमा पनि छलफल भएको बताइएको छ। अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउनु अघि हर्मुज जलमार्ग व्यावसायिक ढुवानीका लागि पुनः खोल्नुपर्ने माग गर्दै आएको छ। तर इरान र ओमान बीच तयार भइरहेको व्यवस्थाले अमेरिकी अपेक्षा पूरा गर्छ कि गर्दैन भन्ने स्पष्ट भइसकेको छैन। यसैबीच इरान र अमेरिका बीच युद्ध अन्त्यका लागि तय गरिएको 60 दिने वार्ता अवधि सकिन लाग्दा पनि दुवै पक्षबीच सहमतिको स्पष्ट संकेत देखिएको छैन। वार्ता अवधि थप गर्ने विषयमा पनि तत्काल कुनै घोषणा भएको छैन। मध्यपूर्वमा जारी तनावकै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाई तथा मध्यपूर्व वार्ताकार जारेड कुस्नरले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेटवार्ता गरेका छन्। कुस्नरले त्यसअघि इजिप्टमा प्यालेस्टिनी लडाकु समूहको निशस्त्रीकरणबारे छलफल गरेका थिए।
2: कान्तिपुर डायरीमा अब खेल समाचार। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि न्यूजील्याण्डका तीव्र गतिका बलर स्कट कुगे लेनलाई फेरि टोलीमा अनुबन्ध गरेको छ। कुगे लेनले पहिलो संस्करणमा 9 खेलमा 17 विकेट लिएका थिए भने दोस्रो संस्करणमा 10 विकेट लिए। सुदूरपश्चिमले यसअघि इंग्ल्याण्डका सेफ जैवलाई पनि विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरिसकेको छ। टोलीले कप्तान दिपेन्द्र सिंह ऐरीसहित केही खेलाड़ीलाई रिटेन गरेको छ भने अक्सनबाट थप नयाँ खेलाड़ी अनुबन्ध गरेको छ। सुदूरपश्चिम यसअघि भएका दुई सिजनको फाइनलमा जनकपुर बोर्स र लुम्बिनी लायन्ससँग पराजित भएको थियो।
1: अब मौसम सम्बन्धी जानकारी। देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि खाना चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा।
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 029562 र 98420505041।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
9: साथै 98525

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
3: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपु निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ। राखुमी हंसा राईको जन्म 2013 जेठ 12 गते भई, यही मिति 2083 श्रावण 28 गते बिहिबारका दिन 70 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोकस्तब्द भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखुमी हंसा को रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ, छोरी चेली, कुल कुटुम्ब, मामा मावली, ज्वाइँ चेला, हितेरी मितेरी, आफन्तजन, मलामीजन, इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा सरिक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्ण बहादुर राई, छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई, अशोक तथा सबिना राई, छोरा अञ्जन राई,
4: छोरी ज्वाइँहरू फूलकुमारी तथा टीकाराम राई, रमला तथा दिलीप राई, ममता तथा सन्तोष राई, अञ्जु तथा गोपाल वनेम, अनिशा तथा विजय राई, मनिला तथा सुनिल राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुमी हंसा राई परिवार। सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहिबार। दुःखको कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ। असमर्थताको लागि 9862055336 र 9842113936।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, संखुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843347262,
5: 9101555580
1: र वाट्सएप नम्बर 9852028646।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
3: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम जयपुर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295605080 99520165080 र 99421-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सङ्खुवा सभा

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार।
0: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: ठटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901155।
1: More style, more design. Total Tailors.
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852051906।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 9852055768।
9: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
10: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
11: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्स
12: एक्सरे गर्ने,
13: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
13: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
12: बाङ्गो टिङ्गो दाँत मिलाइने,
13: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
13: सम्पर्क नम्बर 0295906667 र 98422267।
14: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
15: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
14: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
15: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
14: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
15: ए ल ल, सँगै जाउँ न भाइ।
12: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
13: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
12: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
13: सम्पर्क नम्बर 9860964000
12: र 9919327375।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4, फोन 0295752067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
17: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

0: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले.
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्.
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका. हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका.
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो.
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्.
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा.
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ.
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ.
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ.
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा.
2: प्रोप्राइटर सुनु एन भीम कदाइली.
1: सम्पर्क 0291404084 र 98040485827. घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि. हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि. यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ. गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर. सम्पर्क नम्बर 9852029047, 9800090062.
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो. कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो. सानोमै उपचार गरे ठिक भइहाल्छ नि. यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन.
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी स्वर सुनसरी. सम्पर्क नम्बर 9852055768.
7: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ. साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ. आजै सम्पर्क गर्नुहोस्.
8: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा. सङ्खुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपुङ निवासी श्री देवी बहादुर राईको श्रीमती स्वर्गीय हर्कमाया राईको जन्म 2010 जेठ 5 गते भई, मिति 2083 असार 29 गते सोमबारका दिनमा 73 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोक स्तब्ध भएका छौं. उहाँको नाममा किरात राई चामलिङ राख्मी हन्छाको रीतिरिवाज तथा परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली, भान्जा भान्जी, कुल कुटुम्ब, मामा मावली, ज्वाइँ चेला, हितेरी मितेरी, छरछिमेक, दाजुभाइ लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ.
9: शोकाकुल परिवार, श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेम कमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र स्वर्गीय मचिन्द्र राई, छोरी ज्वाइँहरू धनकमारी तथा मनप्रसाद राई, चन्द्रकमारी तथा चन्द्र फावेन, इन्द्र तथा खगेन्द्र जिनी, सावित्रा तथा सविन राई, विपना तथा पर्वत जिनी, स्वर्गीय कमला तथा महेन्द्र राई, नाति नातिनीहरू प्रमिका, मनित, दीपिका, प्रवेश, योगेन्द्र, दिल्ली, दीपेश, आयुश्री, उत्साह, उत्तर, साने, भावना, लीला, दिवश, दीपक, शिव, बम, मेम्मा,
10: सुस्मिता, ममता, युवराज, कुशल, उजल, एंजल, प्रशांत, मंजिला जीनी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हन्छा राई परिवार
11: सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भदौ 3 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार, दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 97625084

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39 444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 029551165, 98421552504, 98421926987 र 98520519906।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029552 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
12: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
13: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
12: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
13: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
14: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
13: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
14: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
13: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
14: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
13: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
14: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
13: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
14: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचौ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
13: थप जानकारीको लागि 029562061,
14: 029573315
13: र 98520701177
14: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
13: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
13: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
14: दाँत खुल्ने, दाँत सफा गर्न,
13: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ, सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
14: सम्पर्क नम्बर 029590667 र 98422267।
15: नमस्कार है वडा अध्यक्षज्यू।
16: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
15: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
16: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
15: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
16: यो मेरो सुट त हाम्रै सङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीमा नै सिलाएको त भने, तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
15: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
17: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
18: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
19: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
20: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
14: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420-82776।
21: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
22: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन संचालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98520 55768।
5: साथै 98520 55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
8: आज पनि उपस्थित छु पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत हुनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत गर्न सकिन्छ, तपाईँको मेष आदि 12 राशिफल कसरी आजको दिनमा हिँडिरहेको छ भन्ने कुरामा हामी राशिफल पनि बताउँछौ र तपाईँसँग विभिन्न कुराहरूमा छलफल अनि तपाईँसँगका विशेष कुराकानीमा संवादमा हामी 1 घण्टाको समय तपाईँलाई दिइरहेका छौं। 8 बजेको छ अब, करिब करिब हामी 9 बजेसम्म तपाईँहरूसँग रहन्छौ र आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू भने गराउने प्रयासमा हामी लागिरहेका छौं। तपाईँ फोन गर्दा 98-4-53-97-658 र 98-1-42-73-601 यो दुईटा नम्बरमा फोन गर्न सक्नुहुनेछ। कार्यक्रम ज्योतिष दर्पणको शुरूआती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु पञ्चाङ्ग अनि ग्रह गोचरबाट। मिति 2083 साल भदौ 2 गते आज मंगलबार, तदनुसार ईस्वी सन 2026 आज अगस्त 18 तारीक, नेपाल सम्मत 1146 गुल्ला छ। रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु श्रावण शुक्ल पक्ष, परम पवित्र पावन दिन हो आजको दिन। विशेष गरी षष्ठी तिथि रहेको छ, 34:44 दिनको 19 बजे, साँझको 19:30 चित्र नक्षत्र, 5:36 बिहान 7:50 शुभ योग।

0: चार घड़ी सात पल्ला कौलभ करण तीन घड़ी चौवन्न पल्ला आज आनन्द युगमा ध्वंस युग रहेको छ। आजको निर्माणको समय 32 घड़ी 34 पल्ला बिहान सूर्य उदय 5:36 जाँदा भयो। साँझ सूर्यास्त 6:37 रहनेछ। आज कल्की जयन्ती आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। अब पालो आजको ग्रह गोचरको। सूर्य सिंह राशिमा रहनु भएको छ। आज चन्द्रमा तुला राशिमा छन्, मंगल मिथुन राशिमा, बुध यतिखेर कर्क राशिमा, बृहस्पति पनि कर्क राशिमा छन् भने शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा देख्न सकिन्छ। आज भदौ महिनाको 2 गते मंगलबार, आज दिनैभरि जन्मिने जातकको भने तुला राशि रहनेछ। यो जानकारी सहित अब भने कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका दिनले के भन्छन्, आजको दिनलाई कसरी व्यतीत गर्न सक्छन्, तपाईँका मेषवादी 12 राशिफल कसरी व्यतीत हुन्छ भन्ने कुरामा तपाईँहरूसँग हामी यतिखेर अगाडि बढ्छौं। आजको राशिले के भन्छ, तपाईँका मेषवादी 12 राशिफल यस प्रकार रहेको छ। सप्तम स्थानको चन्द्रमाले यात्रामा सुखद बनाउँछ। स्वास्थ्यबाट केही शुभ र लाभान्वित गराउने योग छ। खेलकुदका क्षेत्रमा राम्रो अवसर जुट्नेछ। मन परेका व्यक्तिसँग अचानक मनमुटाव वृद्धि रहनेछ। आज प्रेममा असफल, आफ्नो गोप्य कुराहरूलाई सुरक्षित राख्नु, खानपिनमा पनि अलिकति केही गडबडी हुने जस्तो सम्भावना छ। समग्रमा दिन अलिकति अशुभ रहेको छ। दिन सकारात्मक छ। अलिकति आक्रमक शैलीमा अगाडि बढ्दा कहिलेकाहीँ हतारमा कामहरू बिग्रिन सके पनि अन्य कामको लागि भने राम्रो छ। धैर्य धारण गर्न सक्ने, क्षमता वृद्धि गर्नु, भगवानको नाम संकीर्तन गर्नु अझ धेरै राम्रो उन्नति र प्रगतिको लागि वातावरणहरू सुन्दर राशि मिथुन राशिलाई देख्न सकिन्छ। सोचेका कामहरूले तपाईँलाई सफलतामा पुर्याउनेछ। मान सम्मानमा वृद्धि रहनेछ भने आँटेका थाकेका कामहरूबाट पनि सुह राशि कर्कटलाई देख्न सकिन्छ। मन असाध्य सुखद बन्दै जाने खालको योग छ। तपाईँको सोच र कर्मले आजको दिनमा उचाइमा पुर्याउन सक्ने योग छ। मान सम्मानमा पनि वृद्धि हुने राशिबाट संकेत छ। कन्या राशि हुनेको लागि आज गर्दै आएका हरेक कामबाट तपाईँलाई सफलता मिल्ने खालका योगहरू देख्न सकिन्छन्। इष्टमित्रहरूले साथ दिन सक्ने योग छ। कन्या राशिको आजको दिनमा उन्नति र प्रगतिमा धेरै कुरामा राम्रो रहने खालका योगहरू पनि छन्। आज सामान्यतया धनस्थानमा रहेको चन्द्रमाले व्यापार र वाणिज्य कर्ममा भने सुखद समाचार सुनाउने योग छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 6 98 142 73 6 1।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: तपाईँको मन उत्साहित रहनेछ। तपाईँको सबैले प्रशंसा गर्छन्। अधुरा कामहरू पूरा हुनेछन्। पठन पाठनमा सुधार हुँदा मन भने असाध्य हर्ष र उल्लासले छाउने राशि तुलालाई संकेत छ। अलिकति अनावश्यक खर्चमा वृद्धि रहला। आज बाह्रौं चन्द्रमाले झुटारको सामना गर्नुपर्ने सम्भावना छ। काममा असाध्य दिग्धारी हुने समय रहेको छ। मन उत्साहित बन्नुका साथ साथमा इष्टमित्रहरूले आजको दिनमा साथ दिनेछ, गर्दै आएका हरेक कामहरूबाट सफल हुनेछ। धनुराशि हुनेको लागि आजको दिन सुरक्षित बन्दै जाने खालका योगहरू पनि राशिबाट संकेत छ। मकर राशिको लागि आजको दिनमा सूर्यको पराक्रमिक योग र बृहस्पतिको साथले गर्दा आज तपाईँको सरकारी जागिरमा पद उन्नतिको सम्भावना राम्रो। आजको दिनमा प्रेममा सफलता, व्यापारमा भने घाटा बेहोर्नु पर्ने छ। कुम्भ राशि हुनेको लागि साढे सातको शनि हुँदाहुँदै सूर्यको एकदम राम्रो सप्तम दृष्टि भएकाले सरकारी जागिरमा उन्नति र प्रगति, कुनै पनि झुटा आरोप थिए भने आजबाट शान्त रहन सक्छन्। आफ्नो पक्षमा जित हुँदा मन हर्ष उल्लासमा व्यथित रहनेछ। अन्त्यमा मीन राशि हुनेको लागि शुक्रको सातौं दृष्टि भए तापनि चन्द्रमाको आठौं दृष्टिले चटपटेको भय औषधि मूल्यवर्धन खर्च, साथीभाइसँग मनमुटाव जस्ता कामले गर्दा तपाईँको लागि केही कुराहरूमा कमी कमजोरीको योग राशिमा संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73761।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीको विशेष जानकारीहरूको लागि हामी तपाईसँग रहेर धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु। 98 4 57 97 658 र 98 1 42 73 601 तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। यतिखेर दुईटा नम्बर हामीले तपाईँको लागि खुल्ला गरिरहेका छौं। यतिखेर कोही जिज्ञासु आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरुदेव।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? महेन्द्रपुरी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? वानामा यतिखेर? वानातिर त रेडियो सुन्न छोड्नु भयो अरे, तपाईँ मात्रै अरे अरूले सुन्नुहुन्न अरे हो र?
1: होइन त्यो म जान्दिनँ, अब यहाँ सुन्नुहुन्छ सुन्नुहुन्छ भनेर अब सोधी खोजी गरी कुनै कुरा आउँदैन, अब आफू चाहिँ भ्याउँदा पाउँदामा सुन्छु
0: है। अहिले कार्यक्रममा आउनु भएको छ होइन?
1: हजुर।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ आज?
1: कसको भन्दा पनि नि गुरु चाहिँ मेरो एउटा सानो थोरै जिज्ञासा छ। हामी श्राद्ध गर्दा दर्शन दिन्छौँ नि
0: हजुर,
1: सानियामा ठुलेमा फुपूहरू अब अन्तर्जातीय विवाह गर्नुभएको छ भने दर्शन दिन मिल्छ मिल्दैन होला?
0: सानीमा हो कि होइन?
1: आफ्नै ठुलेमा सानीमा आफ्नै मिल्दै फुपूहरू अब अन्तर्जातीय विवाह गर्नु हजुर।
0: अब त्यहाँ जातसँगको सरकारै छैन नि, ठुले आमालाई दिने
1: दर्शन दिन मिल्छ?
0: तपाईँको हजुरआमा
1: हजुर
0: अन्तर्जाति भए दिन मिल्छ कि मिल्दैन हजुरआमालाई चाहिँ?
1: मिल्छ मिल्छ, त्यो त दिनु परिरहन्छ नि।
0: होइन हजुरआमालाई चाहिँ मिल्ने अनि सानीमालाई चाहिँ नमिल्ने होला त?
1: होइन, ठुलेमा अन्तर्जातीय विवाह गर्दा हामी सानीमा ठुलेमा फुपूहरूको नि, जस्तो अब बाँदाखेरि अब 3 रात्री 5 दिन बार्नुपर्छ होइन? अनि अब यो किरात धर्ममा भयो, अब अरू अरूमा जनजातिमा चाहिँ अब 3 दिन 4 दिन 3 दिनमा अब काम सक्छन् भने हामीले त ठुल्यामाको एक थाक मात्रै छोड्यौँ होइन?
0: यस्तो हुन्छ नि त, उहाँले हजुर के थरी अरे?
1: म पुरी हो।
0: पुरी, तपाईँको सानीमा कहाँ जानुभयो?
1: अब जे भए पनि अन्तर्जातीय विदा गरेर अब खस्नुभयो, अब तर्कन दिन
0: केही फरक पर्दैन क्या? सुन्नु न, यो खस्ने र बन्ने भन्ने होइन, ठ्याक्कै भन्छ न, तपाईँ पुरीको मान्छे, तपाईँको सानीमा बाउसँग जानुभयो कि दमाईसँग जानुभयो कि कामीसँग जानुभयो कि
1: राईसँग जानुभयो?
0: राई
1: अब 3 वर्षको घटेको अनि अरूलाई
0: अब यस्तो हुन्छ क्या, जस्तै नि अब यस्तो हुन्छ क्या, तपाईँको आफ्नो विधि हुन्छ, राईहरूले तपाईँको 3 दिनमा कर्म सक्नु भएछ भने पनि सानीमा तपाईँको हो नि त होइन र?
1: ठुलेमा आफ्नै हो र पनि हामीले त सबैले एक साथ मात्रै छोड्यौँ।
0: जति साग छोडे पनि सुन्नु न, अब हुन्छ के भने नि, तपाईँलाई अलिकति अचम्म लाग्ने कुरा, जस्तै हामी तपाईँ हामीले श्राद्ध गर्दाखेरि हवन गर्छौ
1: हजुर,
0: हवन गर्ने परम्परा छैछ नि तपाईँकोतिर श्राद्धमा?
1: हाम्रो छ, हाम्रो त 12 औँमा
0: श्राद्धमा भनेको मैले श्राद्धमा
1: ए श्राद्धमा हवन गर्दैनौ हामी
0: हो। अब यो श्राद्धमा हवन गर्ने पनि पद्धति छ क्या?
1: त्यही भएर
0: मैले भन्न खोजेको के हो भने, विधि धेरै प्रकारका हुन्छन् आफ्नो भए ठिक छ, सानीमा ठुल्यामा तपाईँकै हुन्, तपाईँले तर्पण दिन मजाले हुन्छ, राईसँग गए पनि हुन्छ बाहुनसँग गए पनि हुन्छ, दिनुहोला है?
1: त्यहाँका गोरुले त्यहाँका
0: गोरुले हुँदैन भन्नुभयो र?
1: होइन, यहाँ हामीलाई थाहा छैन यो भनेर भन्नुभयो, यहाँ अब साधन गुरुहरू हुनुहुन्छ,
0: सानीमाला दिने हो, जातलाई दिने होइन, सानीमाला दिने हो, जातमा जता गए पनि दिन पाइन्छ, जातले यो जातलाई दे यो जातलाई नदे भनेको छैन, सानीमाला दे भनेको छ क्या?
1: ए हुन्छ हजुर हुन्छ, यतिकै जिज्ञासा हो, अब फेरि अरू अरू पनि जिज्ञासा सोधौँला, धेरै धेरै बोल्नु पनि उपयुक्त हुँदैन।
0: आज अर्को छैन मनमा लागेको?
1: अरू त अब धेरै छ नि हजुरसँग त 7 दिन 7 रात पनि सकिँदैन मेरा कुरा त।
0: अब एउटा कुरा राख्नु त के रहेछ?
1: होस् अब आजलाई फेरि अरू अरू पनि अब हुन्छ, अब यस्तै हो गुरुदेव, अब फेरि
0: राधे राधे
1: राधे राधे गुरुदेव।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको विषयमा यतिखेर हामीसँग हुनुहुन्थ्यो पुरी आमा हुनुहुन्थ्यो शङ्खुवर सभा खानबारीबाट। हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान समाजको धेरै भन्दा धेरै कुराहरूको जिज्ञासा र समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू भने हामी गर्ने एउटा प्रयास गरिरहेका छौं है। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै चर्चा र परिचर्चाहरू पनि गर्ने एउटा प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु फेरि पनि हाम्रो लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर?
2: हजुर, म जाजरकोटदेखि प्रचण्ड जुन शाह बोल्दैछु गुरु।
0: जाजरकोटबाट भन्नुभयो?
2: हजुर हजुर गुरु।
0: नाम के भन्नुभयो?
2: प्रचण्ड जुन शाह बोल्दैछु गुरु।
0: हजुर हजुर,
2: प्रचण्ड जुन शाह।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: रेडियो त जागो त आज आउँदैन गुरु, यो सनातन रेडियो नेटवर्क सुन्छु।
0: सनातन रेडियो नेटवर्क सुन्नुहुन्छ? जाजरकोटमा रेडियो, जाजरकोटबाट कार्यक्रम आउँदैन?
2: धेरै भयो गुरु, नआएको मैले त्यो रेडियो स्टेसनवालालाई पनि फोन गर्छु, खै के के कहिले फोन उठाउनुहुन्न। जागो रेडियो नबुझ्दा त भयो, एक महिना जति नै भयो गुरु।
0: रेडियो बन्द भएको छ कि कार्यक्रम मात्रै बन्द भएको छ?
2: कार्यक्रम बन्द भएको छ गुरु, रेडियो त कहिले काहीँ कस्तो कहिले काहीँ बस्दैन, सामान आवाज आउँछ
0: है। अहिले तपाईँ कसको बारेमा हेर्न चाहनुहुन्छ
2: गुरु? म आफ्नै बारेमा हेर्न चाहन्छु गुरु।
0: कति सालमा जन्मिनु भयो तपाईँ?
2: 2032 साल।
0: 32 साल। कार्तिक महिनाको 28 गते
2: शुक्रबार।
0: हजुर,
2: बिहान 5:30 बजे 5:30 मिनटमा
0: बिहान 5:30 मिनटमा कुन जिल्लामा भन्नुभयो?
2: जाजरकोट जिल्लामा।
0: जाजरकोट जिल्लामा है
2: हजुर गुरु।
0: यहाँबाट हेर्दाखेरि तपाईँको 28 गतिको बिहान भन्नुभएको छ, 27 गते राति, 28 गते बिहान है
2: हजुर।
0: राशिको नाम दीबाट नाम आउँछ, के छ नाम? दीपक हो नाम
2: होइन गुरु? राशिको नाम के भन्नुभयो?
0: दीपक।
2: मेन राशि हेर्ने गरिरहेको गुरु, मेरो त्यो चिनामा त चक्र हो कि के छ गुरु?
0: हजुर हजुर,
2: चिनामा त चक्र हो कि के छ भन्नुहुन्थ्यो उहाँले?
0: तपाईँको नाम त दीबाट आउँछ, अब शेषो दादी धेरै फरक पऱ्यो हजुर, के गरौँ यसलाई? तपाईँको चिनाकी मलाई फोटो खिचेर हाल्न मिल्छ?
2: अहिले मसँग मोबाइल त छैन गुरु, फोटो हाल्ने अर्को दिन हाल्दा हुन्छ होइन गुरु?
0: मलाई हजुरले के गर्नु पऱ्यो भने फोटो खिचेर मलाई हालेर अनि म तपाईँको समय हेर्छु, नाम हेर्छु, के फरक पऱ्यो अनि बल्ल चिना हेर्छु। हुन्छ
2: हुन्छ गुरु।
0: हुन्छ, राधे राधे।
2: राधे राधे गुरु।
0: धेरै फरक आयो, जाजरकोटबाट हामीलाई यतिखेर सनातन रेडियो नेटवर्कमा सुनेर फोन गर्नुभएको थियो। आज पनि धेरै ठाउँमा रेडियोहरू बन्द भइरहेका छन् अनि हामीसँग जोडिनको लागि सनातन रेडियो नेटवर्क नै विकल्प रहेको सबैको गुनासो छ। अहिले पनि कति ठाउँमा रेडियोहरू पञ्चाङ्गहरू सुनाउदिनुहुन्न, कहिलेकाहीँ राशिफल काटिदिनुहुन्छ, अथवा कहिलेकाहीँ बिहान तपाईँले बोलेका श्लोकहरू सुन्न पाइँदैन भन्ने जनगुनासा धेरै आइरहेका छन्। तथापि हामी सबैलाई जानकारी गराइरहेका छौं, कार्यक्रम 8 बजेबाट 9 बजेसम्म नै कार्यक्रम प्रसारण गर्नुपर्छ भनेर। तपाईँको तिर पनि कुनै रेडियोले तपाईँले बिहान हामीले बोलेका श्लोकहरू, हामीले बोलेका पञ्चाङ्गका खबरहरू सुन्न पाउनु भएको छैन भने हामीले पनि सुन्न पाएनौं, यो रेडियोले बजाउँदैन भन्ने गुनासो पनि राखिदिनुहोला है। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग रहन्छौ र तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97658 कोही हुनुहुन्छ? राधे श्याम हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर? गीता भट्टराई। इलामको कुन गाउँमा हुनुहुन्छ यतिखेर गीताजी? नयाँ बजारमा हुनुहुन्छ है। नयाँ बजार त हामी पनि झन् झनै आइपुगेको थियौँ नि त, हामी आएको बेला भेट्नुभयो?
3: भेट्न आउनु पाइनँ गुरु,
0: काम थियो होइन? अहिले कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ तपाईँ? अहिले कार्यक्रम आइरहेको छ कि छैन? अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ? छोरीको साल महिना गते समय भन्नु त
3: 66
0: साल
3: साउन महिना
0: 66 साउनको कति गते
3: 14 गते
0: के बार पर्यो
3: बुधबारको
0: दिन
3: हजुर
0: कति बजे
3: 5:15
0: साँझको समय कुन जिल्लामा भयो जन्म इलाम जिल्लामा है छोरीको लागि यहाँबाट हेर्दाखेरि के आयो भने तारा देवी नाम आउँछ तुला राशि हुन्छ के नाम हेर्दै गर्नु भएको छ पक्का हो नि है
3: हजुर
0: अब यहाँबाट हेर्दाखेरि तुला राशि तारा देवी नाम अष्टमीको दिनमा जन्म भएको छ लग्नमा धनु लग्न छ लग्नको मालिक बृहस्पति पराक्रम स्थानमा छ यो असाध्य राम्रो र असाध्य भाग्यमानी मान्छेको चिना हो यो छोरी है तपाईँको घरमा एकजना अकालमा मृत्यु भएको पितृको दोष परेछ घरमा अलिक अशान्त छ पारिवारिक अशान्त कलह वृद्धि भइरहन्छ के छ कोसँग झगडा पर्छ गडबडी गडबडी छ अब अलिकति मिल्नु पर्यो ग्रहको शान्तिहरू गर्नु पर्यो ग्रहको पूजा पाठहरू गर्नु परेन अब यो सूर्य ग्रहणको शान्ति गर्ने सप्ताह लगाउने पितृको दोषको शान्ति गर्ने अनि बल्ल धेरै कुरामा राम्रो हुने खालको योग देखिया छ होइन अहिले तपाईँको छोरी 17 वर्षमा उल्का भन्ने ग्रह छ अलि उताउलोपनहरू आउँछ उल्काले अलि उताउलोपन ल्याउँदाखेरि मनमा अशान्ति हुन सक्छ विशेष सावधानी अपनाएर अगाडि बढ्नु राम्रो हुन्छ है पढाइको लागि नर्सिङ अथवा कृषि सम्बन्धी पढाउँदा राम्रो हुन्छ हजुर पाँच अङ्क राम्रो हुन्छ सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो पूर्व दक्षिण राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे इलामबाट हुनुहुन्थ्यो आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ तपाईँ पनि हामीसँग प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं कोही जिज्ञासु हामीसँग यतिखेर रहनु भएको छ र हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुनेछ को हुनुहुन्छ यतिखेर राधे राधे हजुर कोही हुनुहुन्थ्यो तर उहाँसँगको फोन डिस्कनेक्ट भइसकेका छ हामी प्रत्यक्ष रूपमा कुराकानी गर्छौं जो फोन लागिसकेपछि रेडियोको भोलमदेखि टाढा जानुहुन्छ उहाँहरूसँग हाम्रो कुराकानी रहनेछ कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ स्वागत गरिहाल्छु राधे राधे कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर ए प्रभु ए भगवान कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ भने मैले
4: भोजपुरको झ्याउ पोखरी
0: झ्याउ पोखरीबाट को बोल्नुभयो
4: म कविता कार्की
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ कविताजी यतिखेर
4: सभा
0: संघको सभामा सुन्नुहुन्छ कसको बारेमा हेर्ने आज कविताजी
4: हजुर
0: कसको बारेमा हेर्नुहुन्छ आज कसको बारेमा हेर्नुहुन्छ आज भनेर सोधेको मैले
4: मेरो बहिनीको छोरीको
0: बहिनीको छोरीको साल महिना गते समय थाहा छ त
4: बहिनीको छोराको
0: के बहिनीको छोराको साल महिना थाहा छ बहिनी कहाँ हुनुहुन्छ अहिले बहिनीकोबाट फोन लागेन
4: हजुर लागेन अरे नि मैले गरेको
0: उहाँले सुन्नु भएको छ कार्यक्रम
4: सुन्नुहुन्छ
0: भनिदिनु त साल महिना गते समय
4: हजुर
0: भनिदिनु त साल महिना गते समय
4: 2081 साल के अरे असार महिनाको 14 गते
0: हजुर
4: असार महिनाको 14 गते शुक्रबार
0: हजुर
4: रातिको 10:02
0: रातिको 10:02 कुन जिल्लामा भयो जन्म
4: शङ्खसभा
0: शङ्खसभा है
4: हजुर
0: यहाँबाट हेर्दाखेरि तपाईँको के देखिन्छ भने थर कुमारी नाम आउँछ मेन राशि हुन्छ के राशि हेर्ने गर्नु भएको छ अहिलेसम्म
4: हजुर
0: राशिको नाम के राख्नु भएको छ भनेर सोधेँ मैले उहाँको फोन डिस्कनेक्ट भयो। यो बच्चाको थमकुमारी नाम मिन्दा श्याम छ। अन्य जानकारीको लागि सम्पर्कमा रहनुहोला। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू भने दिने प्रयास गरिरहन्छु। यतिखेर भने कार्यक्रममा एकैछिन विश्रामको पालो भएको छ। एकैछिन लिन्छु विश्राम, पछि उपस्थित हुन्छु। हामी सँगै रहनुहोला।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
6: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
7: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
6: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
7: सम्पर्क
6: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
7: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
8: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
9: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
8: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
9: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी उपस्थित भइरहेका छौं। यतिखेर कैजु ज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म अछामबाट मतिसरा विश्व राव।
0: मतिसरा जी यतिखेर हुनुहुन्छ अछामबाट?
1: हजुर।
0: अछामको कुन गाउँमा हुनुहुन्छ यतिखेर तपाईँ?
1: म अछामको पञ्चदेव विनायक नगरपालिका छ टोलीबाट।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यहाँ?
1: रेडियो माया कर्णाली नै हो।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: म मेरा छोराको बारेमा।
0: छोराको साल महिना गते समय भनिदिनु त।
1: 2073 साल पुस महिना 24 गते आइतबार साँझ 8:35।
0: कुन जिल्लामा भयो जन्म?
1: त्यही अछाम जिल्लामा।
0: अहिले कहाँ हुनुहुन्छ तपाईँ?
1: अहिले म टिकापुरमा आएको छु।
0: त्यहाँ चाहिँ कुन रेडियोमा सुन्नुहुन्छ अहिले टिकापुरमा?
1: यो फुलबारी एफएम।
0: अनि फुलबारी एफएममा कार्यक्रम बजिरहेको छ?
1: कहिले काहीँ नेटले गर्दा पनि होला, कहिले काहीँ आउँछ बजिरहन्छ।
0: फुलबारी एफएममा कहिले पनि कार्यक्रम बन्दैन है? बरु कार्यक्रम सुने होइन गुरु भन्नु न, आज के फरक पर्छ?
1: नै लगभग त्यो चाहिँ म यो समस्याले गर्दा होला, सुनिया छैन आज हिजो अस्तिबाट, नत्र कहिले काहीँ सुन्छु म, यता आए पनि सुनिरहन्छु हजुरको।
0: टिकापुर भनेको यो कैलाली होइन? कैलालीमा त कि चाहिँ अतरियाबाट सुन्नुहुन्छ कि चाहिँ मनको मझेरीबाट सुन्नुहुन्छ क्या?
1: हुन्छ आइरहन्छ हजुरको, अनि जहाँ गए पनि म सुनि चाहिँ रहन्छु, आइरहन्छु हजुर।
0: ल ठिक छ। यो तपाईँको छोरा कि छोरी भन्नुभयो?
1: छोरा।
0: छोराको नाम चाहिँ ईबाट नाम आउँछ, ईश्वर नाम राख्नु होला। वृष राशि हुन्छ, लग्नमा राहु असत्य छुच्छु असत्य घमण्डी छोरा पाउनु भएछ है।
1: त्यही त गुरु, के गर्ने होला, यो त्यही भएर
0: मान्छे बनाउन निकै गाह्रै पर्छ, किनभने अहिले 10 वर्षको उमेरमा असाध्यै छ, अब झन् 13 वर्षदेखि संकटा धन चल्दैछ, झन् अशुभ आउँदै पो छ त। 13 वर्षदेखि 21 संकटा छ, 15 वर्षदेखि पछि फेरि लगभग 38 राहु छ। मजाले शान्ति गर्नुपर्छ, बाबुआमा झगडा गर्न हुँदैन। आमा रोगी हुनुहुन्छ नि फेरि, तपाईँ रोगी हो? छोराको चिनाबाट आमालाई रोगी बनाउँछ, छोरा असाध्यै घमण्डी, अलि भनेको नमान्ने होइन, धेरै कुरामा समस्याहरू छन्। राम्रोसँग शान्तिहरू गर्ने, यो बच्चालाई तुरुन्तै छिट्टै गरेर एउटा कवचहरू धारण गराइदिनु होला। यो कवचहरूको लागि दिउँसो हामीसँग सम्पर्कमा रहनु होला है।
1: कति बजीतिर गुरु?
0: दिउँसो 10 बजीतिर फोन गर्नुहोला। अनि अरू बेला पनि बच्चालाई, जस्तै आज मंगलबार हो, आजदेखि नै मंगलबारको दिन चाहिँ लसुन प्याज माछा मासु नखाने घरमा कसैले पनि। गणेशको पूजा गर्ने, हनुमान चालिसाहरू पाठ गर्ने, हनुमानको पूजाहरू गर्ने गर्यो भने राम्रो हुन्छ। आत्तिनु पर्ने कुरा होइन, तर असाध्यै घमण्डी, छोरो बिगारिसक्नुभयो, अब यो घमण्ड पाराले फेरि पछिसम्म अप्ठ्यारो हुन सक्छ, बेलैमा सुधार्नु होला। यसको लागि शान्तिहरू गरेर कवचहरू पनि लाउनु तुरुन्तै, अनि व्रतहरू बस्नु, केही कुरामा सुधार हुन्छ है। त घर परिवारमा सबैले मंगलबारको दिन व्रत बस्नु पर्यो।
1: मैले बस्नु पर्यो कि बाबुले बस्नु पर्यो?
0: घर परिवारले भने को हो तपाईँ? घर परिवार
1: नै मतलब अब म पनि बस्छु, बाबु पनि, दुइटैले।
0: घर परिवार भने के हो पनि पनि भनिदिनु न फेरि एकचोटि।
1: घर परिवार भनेपछि आफ्नो श्रीमान बाबु
0: हो, सबैले बस्नु पर्यो, मैले भनिसकेँ त, भने न सबैले बस्नु पर्यो है।
1: अरू त्यो के गर्नु पर्यो भनिदिनु, त्यो शान्ति गर्नको लागि।
0: अब यो तपाईँलाई फेरि त्यही कुरा दोहोऱ्याउनुहुन्छ, मैले के भने एउटा कवच लाउनु पर्यो दिउँसो फोन गर्नु, अनि खेर चाहिँ व्रत बस्नु अहिले, त्यसपछि अनि अलिपछि शान्ति गर्नुपर्छ है।
1: बिहान चिया र रोटी त खाइहाल्ने बाबा गुरु,
0: के हुन्न खाएर अब चाहिँ थाहा पाएपछि लसुन प्याज माछा मासु नखाने हो के है त?
1: यसले त गर्यो म फोन अब आज गरौँ कि आज स्कुल गइहाल्छ यो
0: आज 9 बजे फोन गर्नु जहाँ गयो कहाँ जान्छन् छोरा
1: यो तर स्कुल स्कुलमा
0: केही छोरा चाहिँदैन तपाईँले मलाई फोन गर्नु है त
1: ल
0: अहिले छुट्टिन्छु राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामीसँग तपाईँ र आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष कुराहरूलाई हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं आफ्नो र आफन्तहरूको बारेमा विशेष कुराकानी अनि तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं 98453 97658 र 98142-73601 सिधा रूपमा सम्पर्कमा तपाईँ पनि आउन सक्नुहुनेछ आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छु यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु को हुनुहुन्छ राधे राधे हजुर
2: राधे राधे गुरु
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर
2: म कालीकोटदेखि बोल्दैछु लोकेन्द्र हो कामगर
0: लोकेन्द्रजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले
2: रेडियो नेपाल एफएम मान्मा कालीकोटदेखि
0: कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले
2: म छोराको बारेमा हेर्न चाहन्छु गुरु
0: छोराको साल महिना गते समय थाहा छ
2: थाहा छ गुरु
0: भनिदिनु त
2: 2073 साल पुस महिनाको 11 गते सोमबार 11:35 बिहान
0: कुन जिल्लामा भयो जन्म चाहिँ
2: कालीकोट जिल्लामा नै भयो गुरु
0: कालीकोट जिल्लामै भयो है छोरा होइन यहाँबाट हेर्दाखेरि अनुराधा नक्षत्रको दोस्रो पावबाट नाम जोरु छ निबाट नाम आउँछ निर्मल वृश्चिक राशि हुन्छ एकदम राम्रो छ लग्नमा मंगल केतुको योग छ कालसर्प एक परेर रहेछ अलि राति झस्किने तर्सिने बिरामी एकदमै धेरै भइरहने स्वास्थ्यमा समस्या आइरहन्छ हो यो छोरालाई कालसर्पको शान्ति गर्नु पर्यो अंगारकीको शान्ति गर्नु पर्यो र अहिले 14 वर्षसम्म चाहिँ शनि चल्ने खालको लक्षण देखियो भनेको शनि भनेको स्वास्थ्य कारक अलिकति बिग्रिनेवाला स्वास्थ्यमा धेरै कुरामा समस्या आउनेवाला हो है विशेष गरी यो शनिहरूको शान्ति गर्ने अनि कालसर्पको कवचहरू लगाउने मंगलबार घर परिवार सबैले लसुन प्याज माछा मासु नखाएर व्रतहरू बस्ने राम्रो हुन्छ है त अरू के छ
2: अरू घरको वास्तु कस्तो छ
0: घर परिवारसँगको सम्बन्धहरू वास्तुहरू ठिकै छ त्यस्तो नराम्रो छैन
2: शुभ अङ्क शुभ रङ के होला गुरु
0: शुभ अङ्क 7 अङ्क राम्रो हुन्छ सबैभन्दा राम्रो यो बच्चाको लागि रातो सेतो रङ राम्रो हुन्छ पूर्व दक्षिण राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि दिने एउटा प्रयास गरिरहन्छ यतिखेर तपाईँ पनि हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारी दिन सहाएर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने सिधा सम्पर्कमा आउन सक्नुहुन्छ कोही जिज्ञासु हुनुहुन्छ राधे राधे हजुर ए प्रभु राधे श्याम कोही हुनुहुन्थ्यो सम्पर्कमा आउनु त आउनुभयो तर सम्पर्क भने पूरा हुन सकेन फोन बिल्कुलै खाली छ फोन गर्नुहोला र हामीलाई दिनैभरि तपाईँ यो दुईटा नम्बरमा 98453 97658 र 98142-73601 सम्पर्कमा आउन सक्नुहुन्छ कोही हुनुहुन्छ राधे श्याम
2: राधे राधे गुरु
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर
2: उदयपुर कटारीबाट यादव कुमार राई बोले
0: यादव कुमार राई बोल्दै हुनुहुन्छ
2: हजुर हजुर
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले
2: अहिले हजुर खोटाङ एफएमबाट हजुर
0: खोटाङ एफएममा हुनुहुन्छ है
2: हजुर
0: अहिले कार्यक्रममा आउनु भएको छ अनि कसको बारेमा हेर्न चाहनुहुन्छ
2: मेरो छोराको बारेमा हजुर
0: छोराको बारेमा छोराको साल महिना गते समय थाहा छ कि छैन तपाईँलाई
2: हजुर
0: छ है लु भनिदिनु त मलाई साल महिना गते समय 2081 साल
2: असोज महिनाको
0: दुई गते
2: बुधबार 12:15
0: दिउँसोको समय हो।
2: हजुर हजुर।
0: कुन जिल्लामा भयो जन्म?
2: उदयपुर जिल्लामै हो।
0: उदयपुर जिल्लामा। छोरा कि छोरी हो हजुरको?
2: छोरा।
0: छोरा है। यहाँबाट हेर्दाखेरि के देखिन्छ भने 81 सालको असोजको 2 गते 12:15 जन्म भयो। पूर्व भाद्रपद नक्षत्रको 4 पावबाट नाम जुर छ। राशिको नाम दीबाट दीपक नाम मिन राशि हुन्छ। प्रतिपदाको दिनमा जन्म छ। राम्रो छ भाग्य। चन्द्रग्रहण योग चिसोबाट जगाउनु, पढाइमा राम्रो हुन्छ। स्वास्थ्यमा अलिकति चिसोको कारणले भनेको अब कहिले काहीँ खोकी लाग्ने, रोग लाग्ने सामान्य हुन सक्छ। यो छोरा जन्मिएको 4 वर्षभित्रमा ठाम परिवर्तन गर्ने, घर घडेरी किन्ने खालको योग आयो। कहाँ किन्नु भयो कि अब किन्न बाँकी हो? अब किन्ने यहाँबाट त घडेरीहरू किन्ने खालको योग छ है। हुन्छ, ख्याल गर्नुहोला, तपाईँले कतै न कतै किन्ने खालको योग छ है। अब यो आइसकेपछि उतिखेरै हुने कुरा हुन्। जे होस्, तपाईँको यहाँ चिना हेर्दाखेरि छोराको बाटा राम्रै छ, नराम्रो छैन। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। घरको वास्तुको बारेमा ठिक छ, नराम्रो छैन। छोराको बाट सबै देखिँदैन अब यो, त्यही भएर अब यो छोराको लागि ठिक छ। आँटिनु पर्ने ग्रह छैन, अहिले छुट्टिन्छु। राधे राधे। हामीसँग हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौँ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्छौँ र तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहन्छौ। 98-4-57-97-658 र 98-1-42-73-601 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा फेरि पनि आइसक्नु भएको, मलाई इसारा मिलिरहेको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे। हजुर राधे राधे। ए प्रभु, राधे राधे।
3: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
3: शान्ति राई।
0: शान्ति राई
3: हजुर।
0: अहिले कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले यतिखेर?
3: खोटाङ रेडियोबाट।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
3: मेरो श्रीमानको।
0: भनिदिनु त साल महिना गते समय।
3: 2040 साल वैशाख महिनाको 31 गते शनिबार दिउँसो 4:17
0: 4:17 जाँदा है।
3: ओखलढुङ्गा जिल्लामा भएर
0: दिउँसो
3: हजुर।
0: तपाईँको श्रीमान हुनुहुन्छ?
3: हजुर।
0: राशिको नाम चाहिँ यहाँबाट हेर्दाखेरि बुबाट बुद्धिराज नाम आउँछ, वृष राशि हुन्छ। के नाम हेर्ने गर्नु भएको छ? नाम चाहिँ के हो? बुद्धिराज नाम आयो। 8 माङ्गलिक रहेछ। बुढाबुढीमा अलिकति झगडा पर्न सक्छ, पैसा कमाउने राम्रै छ है। सरकारी जागिर खाएको भए राम्रो हुन्थ्यो। खानु भएन?
3: सरकारी जागिर आर्मी खानु भएको, 6 महिना तालिम गरेर छोड्नु भएको नसकेर।
0: तपाईँ घर कहाँ अरे?
3: ओखलढुङ्गा।
0: श्रीमानको घर कहाँ?
3: ओखलढुङ्गा हो।
0: अलिकति ग्रहहरू बिग्रेका छन्। यो महालक्ष्मी योग परेको छ, पैसा धेरै कमन योग परेको छ। अलिकति 8 चन्द्रमा छ, यसले अलिकति हनुमान कवचहरू पाठ गर्ने, हनुमान चालिसाहरू पाठ गर्ने, घाँटीमा हनुमानको बुटीहरू लाउने, पूर्णिमाको दिन चोखो खाने कामहरू गर्नु, श्रीमान श्रीमती झगडा नगर्नु, कहिले काहीँ झगडा पर्न सक्ने सम्भावना हुन्छ। अहिले 43 वर्षको उमेरमा हुनुहुन्छ। अहिले शनि भन्ने ग्रह चलिरहेको छ, शनिको शान्ति गराउने, अनि 43 देखि अब संकटा शुरू भयो, संकटाको पनि शान्ति गर्ने, राम्रै हुन्छ। अहिले त्यस्तो नराम्रो ग्रह त होइन, अलिकति सन्तानको घरको मालिक शनि हो, शनिले कहिले काहीँ अलिकति सन्तानमा कहिले काहीँ बाधाहरू आउन सक्ने भएकाले अलिकति सन्तान सुख नहुन सक्छ। सामान्य कुरामा ध्यान दिनु होला है। अरू के व्यापार व्यवसायको लागि त्यस्तो नराम्रो होइन, शनि राम्रो भएकाले टेक्निकल फलाम सम्बन्धीका कामहरू गराउनु। के गर्नुहुन्छ? इलेक्ट्रिक फाप छ। अब फलाम भनेको त्यही त हो नि, होइन, टेक्निकल भनेको त्यही हो। लग्नमा शनि भएको मान्छेले फलाम सम्बन्धी राम्रै हुन्छ, त्यस्तो नराम्रो हुँदैन। अलिकति चन्द्रमा चाहिँ आठौँ परेको छ। पूर्णिमाको व्रत बस्नु भएको छ कि छैन? पूर्णिमाको व्रत राखिदिनु होला, राम्रो हुन्छ है। अब यसको लागि शनिहरूको शान्ति गर्ने, आठौँ माङ्गलिकको लागि आँखसँग विवाह गर्ने, पूर्णिमाको व्रत भन्ने, एउटा हनुमानको बुटी लगाउने, पति र पत्नी बीचमा मिठो शब्दमा बोल्ने। अलिक झनक रिसाउनुहुन्छ कहिले काहीँ, लग्नमा शनि छ नि त, होइन? त्यही छ, अरू त्यस्तो आँचिनु पर्दैन है। छोराछोरीसँग मैले भने त पञ्चम स्थानको मालिक शनि, अलिकति शनि भएकाले कहिलेकाहीँ सन्तानबाट अलिक अशुभ हुन सक्छ, अरू कुरामा ठिकै छ है। बास्तुरीको लागि राम्रै हुन्छ, ठिकै छ। अलिकति तपाईँको यो घरको नि यो पश्चिम पश्चिमपट्टिको साइडमा थोरै अलिकति ओह्रालो ओह्रालो खालको त्यस्तो केही छ, गराहरू छन्? भिड छ है। अब त सामान्य अब यस्तो हुन्छ कि अब पहाडतिर सबै भेरै भेरै हुन्छ, अब त्यही वास्तुदेखि दोष देखिन्छ। ठिक छ, समग्रमा एकचोटि राम्रोसँग शान्तिहरू गराउनु, पूजापाठहरू गराउनु होला, राम्रै हुन्छ। श्रीमान श्रीमतीको दुईजनाको चिना हेराउनु, उहाँको आठौँ माङ्गलिक परेको छ, यो माङ्गलिकलाई विशेष ध्यान दिनुहोला है त। तीन अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो र कालो रङ राम्रो हुन्छ, पूर्व र दक्षिण दिशा राम्रो हुन्छ। बाँकी माने हुनुहुन्छ, हातिनु पर्दैन, अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणमा हुनुहुन्थ्यो, ओखलढुङ्गाबाट रेडियो खोटाङ सुनेर हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गर्छौ। कोही जिज्ञासु हामीसँग फेरि पनि लाइनमा आइसक्नु भएको छ, स्वागत गर्छु। राधे राधे हजुर।
4: इलानको चाहेजुङ भन्ने ठाउँबाट धनमाया शङ्कर भन्ने मान्छे बोलेको।
0: धनमायाजी, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ? दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काहीँ मात्रै सुन्ने गर्नु भएको छ कार्यक्रम?
4: म त दैनिक रूपमा सुन्छु हजुर।
0: हो, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
4: म मेरो छोराको बारेमा
0: भनिदिनु त, साल महिना गते समय भनिदिनु त।
4: 2067 साल मार्च 5 गते,
0: मार्च महिनाको 5 गते शुक्रबार,
4: इलाम जिल्लाको नेपाल तार हस्पिटलमा भएको।
0: 67 सालको कुन महिना भन्नुभयो?
4: मार्च 5 गते।
0: के बार भन्नु भएको?
4: शुक्रबार।
0: मिलेन हजुर, समय मिलेन, एकचोटि फोन राखेर फेरि फोन गर्नु होला, उता घरमा सल्लाह गरेर। अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य यानि वर्तमान सम्बन्धीको विशेष जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौँ। 98453 97658 र 98142-73601 तपाई सिधा सम्पर्कमा रहेर हामीसँग भएका विभिन्न जानकारीहरू दिने र प्रयासमा लागिरहेका छौँ। हामी आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौं र हामीसँग भएका विभिन्न विशेष गरी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँगका विशेष विशेष जिज्ञासा र समस्याहरूको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी आफ्नो अनि आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू भने गरिरहेका छौं। यतिखेर हामीलाई तपाईँले धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं र हामी तपाईसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयास गर्छौ। हामीसँग तपाईँ आफ्नो अनि आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौ। तपाईँ जहाँ हुनुहुन्छ हामीलाई सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 98453 97 658 र 98142 73 601 सीधा रूपमा सम्पर्कमा आउन सक्नुहुन्छ। आज हामी कार्यक्रमको लगभग अन्तिम भागमा छौं। हामीलाई केही कमेन्टहरू तपाईँले गर्नुभएको रहेछ भने हामी हेर्नेछौ आज, तर छोटो र मिठो कमेन्टहरूलाई हामी फटाफट रूपमा वाचन गर्ने प्रयास गरिरहेका छौं। यतिखेर हामी कमेन्ट तर्फ जाँदा कमेन्ट रहेछन्, हामीसँग दुई चारवटा कमेन्ट छन्। यतिखेर हिजो हामीलाई रोशन राईले भारतको जालन्धरबाट नागपञ्चमीको शुभकामना दिनुभएको रहेछ। आज राधेराधे गुरु एउटा जिज्ञासा छ मेरो, पूरा गरिदिनु भए आभारी हुने थिए। मेरो र मेरो छोराको जन्ममिति गते 12 महिना एकै दिन पर्छ पर्न गएको छ, के हुन्छ होला गुरु भनिदिनु भनिदिनुहुन्थ्यो भन्नुभएको छ। गते एउटै परेर महिना एउटै परेर साल एउटै पर्नु के अरे भन्दा पनि तपाईँको जन्मकुण्डलीमा नक्षत्रहरू तपाईँको चाहिँ राशिहरू के परो भन्नेमा मात्रै भर पर्छ है। राधेराधे गुरुजी म चाहिँ बैतडीबाट सुन्दैछु भन्नुभएको छ। कहिले हो गुरु चिना हेर्ने, फोन लाग्दैन, यतैबाट जन्मिदबाट हेरिदिनु न गुरु भन्नुभएको छ। अब फोनै गर्नुहुन्न, फोन बिल्कुलै खाली छ है। राधेराधे गुरु म यता संघोष सभाको माझीबाट भानु कोइराला रेडियो संघोष सभाबाट कार्यक्रम सुन्दैछु। मेरो जिज्ञासा, मानिसको मृत्यु हुँदा पञ्चक भेट्यो वा पञ्चक कटाउने विधि गर्छन्, यो के कसरी गरिन्छ बताइदिनु होला। कसैले पञ्चकमा शरण एउटै हो भन्छन्, खासमा कुरो के होला प्रश्न पारिदिनु होला भन्नुभएको छ। पञ्चक र शरण एउटै हो, भनाई मात्रै फरक परेको हो। अब यसको विधि भन्न चाहिँ आज समयले साथ दिएन, अब गुरुहरूलाई सोध्नु होला। र पञ्चकमा चाहिँ पाँचवटा मान्छेको चाहिँ मृत्यु हुन्छ भन्ने परम्परा छ। पञ्चक पनि विशेष पञ्चक पनि हुन्छ, त्यसलाई विशेष ध्यान दिनुपर्छ भन्दै आजको लागि कार्यक्रमको हामी अन्तिम भागमा छौ। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनी तरङ्ग।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर अनलाइन।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले,
7: सम्पर्क 98433-47-262,
6: 98-10-55-55-85
7: र वाट्सएप नम्बर 98-5-20-28-6।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98-5-20-55-768।
11: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: सरप्राइज जेनी, यो गहना कस्तो छ?
13: यस्तो पनि गहना लाउँछन्?
12: अनि यो
13: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
14: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
13: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
14: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
13: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्।
15: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
16: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
17: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
18: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
17: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
18: हाम्रा सेवाहरू
17: दाँत नदुखाइ खोल्ने,
18: दाँत भर्ने, दाँतको आकृति गर्ने,
17: दाँतको एक्सप्रेस सुविधा,
18: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
17: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
18: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
17: ध्यान दिनै पर्ने कुरा,
18: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
17: खुल्न पर्ने दाँतलाई

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे सिंह दरबारमा बस्ने बैठकमा विभिन्न 4 मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। बैठकको कार्यसूची अनुसार परराष्ट्र मन्त्री, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र कृषि वन तथा पर्यावरण मन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले थारू आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै कानून मन्त्री गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै कानून मन्त्री गौतमले नै संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताका संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले महाधिवेशनका सम्पूर्ण कार्यतालिका स्थगन गर्नुपर्ने भनिरहेको बेला संस्थापन पक्षको केन्द्रीय कार्यसमितिले बैठकले तोकिएकै मितिमा महाधिवेशन गर्ने निर्णय लिएको छ। केन्द्रीय महाधिवेशन आगामी असोज 16-19 गर्ने निर्णय कंग्रेसले गत चैतमै गरेको थियो। कंग्रेस संस्थापनले गत साउन 24 चलेको कार्यसमितिले बैठकका निर्णय सार्वजनिक हुने गरेको छैन। निर्णयबारे औपचारिक जानकारी आज सार्वजनिक गरिने सभापति गगन थापाले बताएका छन्। उनले संविधान र पार्टीको विधान अनुसार तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने बाध्यता रहेकाले असोजमै केन्द्रीय महाधिवेशन हुने बताए। नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि तोकेको निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने भएको छ। समितिले 15 महाधिवेशन अन्तर्गत जिल्लाहरूमा तोकिएका निर्वाचन अधिकृतहरूलाई आज प्रशिक्षण दिने भएको हो। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार आज दिउँसो 2 सानेपामा प्रशिक्षण कार्यक्रम राखिएको छ। उनका अनुसार प्रशिक्षण कार्यक्रममा सभापति गगन थापा पनि उपस्थित हुनेछन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि विश्वासको मत लिने तयारी गरेका छन्। हिजो मुख्यमन्त्री निवासमा भएको छलफलपछि भोलि विश्वासको मत लिने तयारी अघि बढ़ाइएको हो। विश्वासको मत लिने विषयमा छलफल गर्न आज दिउँसो 2 नेकपा संसदीय दलको बैठक बोलाउने तयारी गरिएको छ। मुख्यमन्त्रीसँग छलफलमा रहेका एक सांसदका अनुसार आज संसदीय दलको बैठक बसेर भोलि विश्वासको मत लिने तयारी भएको हो। शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिए लगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छनृ।

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइफ्स गुड।

0: Ale oryginał ładny.
1: Coming up next.
2: The Good Morning Show.
3: हेटौडाबाट काठमाडौँ प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौडा भीमफेदी कुलेखानी सड़क खण्ड अन्तर्गत पर्ने भीमफेदी गाउँपालिका छ जुरीखेतमा उच्च अदालत जनकपुर वीरगंज इजलासका प्रमुख न्यायाधीश गोकर्ण डाङ्गी सवार स्कर्पियो दुर्घटनामा छ जना घाइते भएका छन्। घाइते मध्ये तीनजनाको अवस्था गम्भीर छ। घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइँदैछ। घाइतेहरूको भीमफेदी स्थित अस्पतालमा सामान्य उपचार गरिएको छ। गम्भीर घाइते मध्ये एक महिलाको अवस्था अत्यन्त चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। उच्च अदालत जनकपुर वीरगंज इजलासका प्रमुख न्यायाधीश गोकर्ण डाङ्गी सहित छ जना स्कोर्पियोमा सवार थिए। बीपी राजमार्गको धुलीखेल दाप्चा सड़क खण्ड विस्तार गरिने भएको छ। बीपी राजमार्गको प्रवेश बिन्दु मानिने काभ्रे पलाञ्चोको धुलीखेलदेखि नमोबुद्धसम्मको दाप्चा पुलसम्मको सड़क चौड़ा बनाउन लागि हो। योजना अनुसार सो सड़क खण्डमा 10 मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। हाल मुख्य कालोपत्रे भएको सड़कको चौड़ाइ औसतमा 5.5 मिटर छ। चौड़ा पारिने सड़कको लम्बाई करिब 20 किलोमिटर रहेको कार्यालयले जनाएको छ। नेपाल विद्युत प्राधिकरणले यस आर्थिक वर्ष 2082-83 नाफा घटेको छ। प्राधिकरणको 41 वार्षिकोत्सवका अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कर अघिको नाफा 5.4 अर्ब रूपियाँ कायम भएको जानकारी दिएका छन्। आर्थिक वर्ष 2082-83 प्राधिकरणले विद्युत बिक्री र अन्य आमदानीबाट 1.66 अर्ब आमदानी गरेको छ। विद्युत बिक्रीबाट मात्र प्राप्त आय अघिल्लो आर्थिक वर्षको तुलनामा 18.20% वृद्धि भए 1.48 अर्ब रूपियाँ भएको छ। प्राधिकरणले समग्र कार्य सम्पादनमा गरेको सुधार, विद्युत चुहावटको न्यूनीकरण, विद्युत निर्यातमा भएको वृद्धि समेतका कारण कुल नाफा गत वर्षको तुलनामा 13.16% वृद्धि भई 31.23 अर्ब पुगेको छ। इरान अमेरिकासँग युद्ध गर्नको लागि सेनालाई आक्रमणको लागि पूर्ण तयारी अवस्थामा राखेको जनाएको छ। इरानी एक वरिष्ठ अधिकारीले अमेरिकासँग युद्धको स्थायी अन्त्यका लागि वार्ता गर्ने प्रयास रोकिएको जानकारी दिँदै इरानको पछिल्लो रणनीतिबारे जानकारी दिएका हुन्। अमेरिकाले तेहरानसँग अस्थायी युद्ध विराम सम्झौता विस्तार गर्न अस्वीकार गरेपछि इरानको यस्तो प्रतिक्रिया आएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग गरिएको अस्थायी शान्ति सम्झौताको समयावधि नथप्ने बताएका थिए। ट्रम्पले तेहरानले युद्ध अन्त्यका लागि अमेरिकाले राखेको शर्त मान्न तयार नरहेको आरोप समेत लगाएका छन्। अमेरिका इरान बीच जून 2017 60 दिनको लागि सम्झौता भएको सम्झौता सकिँदैछ। यता इरानले हर्मुज जल मार्गलाई लिएर ओमानसँग गरेको 5 बुझे सम्झौताको पनि ट्रम्पले आपत्ति जनाएका छन्। उनले यदि ओमान आफ्नो मार्गमा आए बमबारी गर्ने धम्की समेत दिएका छन्। र स्पेनी ला लिगामा डिपोर्टिभो रुनाले एल्चेसँग 1-1 बराबरी खेलेको छ। यस खेलसँगै डिपोर्टिभोले स्पेनी माथिल्लो डिभिजनमा 8 वर्षपछि पुनरागमन रचेको हो। पूर्व लीग च्याम्पियन रहेको डिपोर्टिभो सन् 2017-18 सिजन रेलिगेसनमा परेको थियो र त्यसैता तेस्रो डिभिजनसँग झरेको थियो। गत सिजन ला लिगा 2 उपविजेताका रूपमा माथि उक्लन सफल रहेको बराबरी नतिजापछि दुवै टीमले 1-1 अंकमा चित्त बुझाएका छन्।

0: रेडियो सङ्घका सभा 95.5 मेगाहर्ज
1: रेडियो सङ्घको
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: सङ्कट सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खुल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 सङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084। खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चश्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चश्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
5: सम्पर्क नम्बरहरू 0295604000 र 98520 72 631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ पंखुवा सभा।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
9: नमस्कार वडाध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
12: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
13: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
14: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
17: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
18: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
17: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका एक, प्रगति टोल।
18: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रोसेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
17: प्रोप्राइटर प्रतीक्ष दाहाल।
18: सम्पर्क नम्बर 98163555553 र 98423180।
6: हार्दिक श्रद्धाञ्जली एवं निमन्त्रणा। सङ्खुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आफ्नो निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ। राखुमी हंसा राईको जन्म 2013 जेठ 12 गते भई यही मिति 2083 श्रावण 28 गते बिहिबारका दिन 70 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोकस्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखुमी हंसा को रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ, छोरी चेली, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, आफन्तजन, मलामीजन, इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा सरिक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौं। श्रीमान कर्णबहादुर राई, छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई,
19: अशोक तथा सबिना राई, छोरा अञ्जन राई।
20: छोरी ज्वाइँहरू फुलकुमारी तथा टीकाराम राई, रमला तथा दिलीप राई, ममता तथा सन्तोष राई, अञ्जु तथा गोपाल वनेम, अनिशा तथा विजय राई, मनिला तथा सुनिल राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुनी हन्छा राई परिवार। सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधबार। फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहीबार। दुःखको कार्य हुने स्थान सभापोखरी गाउँपालिका 5 आपुङ। असमर्थताको लागि 98-620-55-336 र 98-42-11-93-36।
21: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
22: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
21: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
22: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
23: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
22: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
23: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
22: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
23: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
22: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
23: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
22: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
23: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
22: थप जानकारीको लागि 029-562-061
23: 029-573-315
22: र 98-520-60-177
23: नेपाल नेत्र ज्योतिष संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
24: ओहो लु नमस्कार है सर।
25: ओहो लु नमस्कार है सर। नमस्कार।
24: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
25: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
24: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
26: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवासभाको खाँदबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
24: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
26: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
24: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
26: होटल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
24: डिजाइनर सुमन ठटाल 98-615-39-444
26: र 029-590-155।
25: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
27: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
21: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
27: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
0: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
27: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
0: ए ल ल, सँगै जाउँ न भाइ।
22: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
23: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
22: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
23: सम्पर्क नम्बर 9860946000
22: र 9919375375। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
0: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
22: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
23: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
22: प्रोप्राइटर लक्ष्मी काफ्ले।
23: सम्पर्क 9843347262,
22: 9010555580
23: र वाट्सएप नम्बर 9852028646।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741।
2: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 10 बज्यो।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752 67, मोबाइल 97655864, यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: 0295 62 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभापोखरी गाउँपालिका वडा नम्बर 5 आपुङ निवासी श्री देवी बहादुर राईको श्रीमती स्वर्गीय हर्कमाया राईको जन्म 2010 जेठ 5 गते भई, मिति 2083 असार 29 गते सोमबारका दिनमा 73 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोक स्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राख्मी हंसाको रीतिरिवाज तथा परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली, भान्जा भान्जी, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, छर छिमेक, दाजुभाइ लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
3: शोकाकुल परिवार, श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेम कमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र स्वर्गीय मचिन्द्र राई, छोरी ज्वाईहरू धनकमारी तथा मनप्रसाद राई, चन्द्रकमारी तथा चन्द्र फावेन, इन्द्र तथा खगेन्द्र जिमी, सावित्रा तथा सबिन राई, विपना तथा पर्वत जिमी, स्वर्गीय कमला तथा महेन्द्र राई,
4: नाति नातिनीहरू प्रमिका, मनित, दीपिका, प्रवेश, योगेन्द्र, दिल्ली, दीपेश, आयुश्री, उत्साह, उत्तर, साने, भावना, लीला, दिवश, दीपक, शिव, बम, मेम्मा,
5: सुस्मिता, ममता, युवराज, कुशल, उज्जल, एंजल, प्रशांत, मंजिला जिमी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हन्छा राई परिवार।
6: सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भदौ 3 गते बुधवार, फार्सी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार, दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 97625084 15।
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
9: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार संखुवा सभा, फोन नम्बर 0295 61 165, 98421 52 564, 98421 26 987 र 98520 51 906।
10: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा वापसको बक्योता बुझाउन बाँकी रहनुहुने उपभोक्ता

0: युहरू सम्बन्धित घर धनीका नाममा धाराको नाम सारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बक्यौता बुझाउन नाम सारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बक्यौता नबुझाए, नाम सारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था खादबारी 8 सुनखुवा सभा।
1: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
6: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
8: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
8: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
8: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
8: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
8: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: थप जानकारीको लागि 0295562061,
8: 0295703315
7: र 98525077
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभापोखरी गाउँपालिका वडा नम्बर 5 आपौं निवासी श्री देवी बहादुर राईको श्रीमती स्वर्गीय हर्कमाया राईको जन्म 2010 जेठ 5 गते भई मिति 2083 असार 29 गते सोमबारका दिनमा 73 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोक स्तब्द भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राख्मी हन्छाको रीतिरिवाज तथा परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली भान्जा भान्जी कुल कुटुम्ब मामा मावली ज्वाई चेला हितेरी मितेरी छर छिमेक दाजुभाई लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: शोका कुल परिवार श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेम कमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र

0: बम, मेम्मा, सुस्मिता, ममता, युवराज, कुशल, उजल, एंजल, प्रशांत, मंजिला जिनी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हन्छार राई परिवार।
1: सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भदौ 3 गते बुधबार। फारसी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार। दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ। असमर्थताको लागि 97625084 15। खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नाम सारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नाम सारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियोता नबुझाए, नाम सारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 सुनखुवा सभा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्नु भएछ?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा,
9: सम्पर्क नम्बर 029562679 र मोबाइल नम्बर 98422776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
13: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
14: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
14: टाइल, मार्बल, ग्रेनाइट।

0: फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-96-40-00
3: र 9819-32-76-75।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843-47-262,
4: 9810-55-55-85
2: र वाट्सएप नम्बर 9552-28-6। घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
0: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश क्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852-29-47, 9800-90-0062।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस, खादवारी 7, नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7, नयाँ बजार, सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8 सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा 9 यातायातको सुविधा भएको सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 0295611665 98421552564 98421526987 र 98520519906

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ तार 0295-75-147
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422667।
4: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
5: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, शङ्खुवा सभा।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420 59801। जनक पौडेली 98520 58344 र 029560248।
7: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 029562 6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
13: सम्पर्क 9843447262,
2: 9810555580
13: र वाट्सएप नम्बर 9852028600।
14: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। सङ्खुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपुङ निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ, राखुमी हंसा राईको जन्म 2013 जेठ 12 गते भई यही मिति 2083 श्रावण 28 गते बिहिबारका दिन 70 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोकस्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखुमी हंसा को रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ, छोरी चेली, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, आफन्तजन, मलामीजन, इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा शरीक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्ण बहादुर राई, छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई, अशोक तथा सबिना राई, छोरा अञ्जन राई,
15: छोरी ज्वाईहरू फूलकुमारी तथा टीकाराम राई, रमला तथा दिलीप राई, ममता तथा सन्तोष राई, अञ्जु तथा गोपाल वनेम, अनिशा तथा विजय राई, मनिला तथा सुनिल राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुमी हंसा राई परिवार। सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधबार, फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहीबार, दुःखको कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 9862553636 र 9842113936।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4, फोन 0295572067, मोबाइल 9765586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
17: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा संचालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
18: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
19: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421269487 र 98520519906।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: केन्द्रीय संघतन्त्रगत प्रतिनिधि सभाको बैठक जारी। अमेरिकासँग युद्ध गर्न सेनालाई आक्रमणका लागि पूर्ण तयारी अवस्थामा राखेको इरानको दावी। र स्पेनिस ला लिगामा डिपोर्टिभो र एल्चे बीच एक एक गोलको बराबरी।
1: Red Bull. Bub.

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0

0: सड़कको डिभाइडरमा ठोकिएर 50 मिटर तल खसेको थियो। दुर्घटनामा घाइते 4 जनालाई सैनिकको हेलिकप्टरबाट काठमाडौँको छाउनी स्थित सैनिक अस्पताल लगिएकोमा उपचारका क्रममा बडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। डागी सहित रीता बडु र रितेन्द्र बडुको उपचार भइरहेको छ। उच्च अदालत जनकपुर वीरगंज इजलासका रजिस्टर 51 वर्षीय तारादत्त बडु र 32 वर्षीय चालक छुनीलाल चौधरीको भने हेटौडा अस्पतालमा उपचार भइरहेको छ।
1: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठकमा अहिले सांसदहरूले समसामयिक विषयमा धारणा राख्ने क्रम जारी रहेको छ। यस्तै विभिन्न 4 मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ। बैठकको कार्यसूची अनुसार परराष्ट्र मन्त्री, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र कृषि वन तथा पर्यावरण मन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले थारू आएको 7 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसै बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै कानून मन्त्री गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै कानून मन्त्री गौतमले नै संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
0: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले महाधिवेशनका सम्पूर्ण कार्यतालिका स्थगन गर्नुपर्ने भनिरहेको बेला संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले तोकिएकी मितिमा महाधिवेशन गर्ने निर्णय गरेको छ। केन्द्रीय महाधिवेशन आगामी असोज 16-19 गर्ने निर्णय कंग्रेसले गत चैतमै गरेको थियो। कंग्रेस संस्थापनले गत साउन 24 गतेदेखि चलेको बैठक हिजो सकिएको थियो। कार्यसमिति बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन। निर्णयबारे औपचारिक जानकारी सार्वजनिक गरिने सभापति गगन थापाले बताएका छन्। उनले संविधान र पार्टीको विधान अनुसार तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने बाध्यता रहेकाले असोजमै केन्द्रीय महाधिवेशन हुने बताएका हुन्। यसैबीच नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने भएको छ। समितिले 15 महाधिवेशन अन्तर्गत जिल्लाहरूमा तोकिएका निर्वाचन अधिकृतहरूलाई आज प्रशिक्षण दिने भएको हो। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार आज दिउँसो 2 बजे सानेपामा प्रशिक्षण कार्यक्रम राखिएको छ। उनका अनुसार प्रशिक्षण कार्यक्रममा सभापति थापा पनि उपस्थित हुनेछन्।
1: निर्वाचन आयोगले मृत्यु भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन र नामावली अध्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ। आयोगका सहसचिव नारायण प्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्। मतदाताको मृत्यु भएपछि एका घर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्र सहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिई नाम हटाउन सक्ने व्यवस्था छ। मतदाता नामावलीलाई अध्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयताका आधार भएका आयोगले जनाएको छ। अघिल्लो निर्वाचनपछि गत चैत 22 गतेबाट मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य निरन्तर सञ्चालन हुँदै आएको छ। राष्ट्रिय परिचय पत्र भएका नागरिकले सोही आधारमा अनलाइन प्रणाली मार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने प्रावधान रहेको छ।
0: बाँकेको कोहलपुरमा प्रहरीले हवाई फायर गरी ठूलो परिमाणको लागु औषध अफिमसहित 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम पूर्वको सिस्ने गाउँपालिका 1 43 वर्षीय कर्ण बहादुर बुढा र बाँकेको कोहलपुर नगरपालिका 6 60 वर्षीय टोपजङ गिरी रहेका छन्। लागु औषध नियन्त्रण ब्यूरोको टोलीले कोहलपुर नगरपालिका 6 उनीहरूलाई नियन्त्रणमा लिएको हो। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट 14 किलो 760 ग्राम लागू औषध अफिम र 2 थान मोबाइल फोन बरामद गरेको छ। प्रहरीले पक्राउ परेका 2 जनालाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको छ।
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री निवासमा भएको छलफलपछि भोलि विश्वासको मत लिने तयारी अघि बढ़ाइएको हो। विश्वासको मत लिने विषयमा छलफल गर्न आज दिउँसो 2 बजे नेकपा संसदीय दलको बैठक बोलाउने तयारी भएको छ। मुख्यमन्त्रीसँग छलफलमा रहेका एक सांसदका अनुसार

0: संसदीय दलको बैठक बसेर भोलि विश्वासको मत लिने तयारी भएको बुझिएको छ। शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिए लगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।
1: सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको व्यापार ई कमर्स गर्ने व्यवसायीहरूले अब अनिवार्य रूपमा सूचीकृत गर्नुपर्ने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै सम्पूर्ण विद्युतीय व्यापार गर्ने व्यवसायीहरूलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको हो। विद्युतीय माध्यम र डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरी पछिल्लो समय उपभोक्तालाई भ्रम छर्ने, ठगी गर्ने र गुणस्तरहीन वस्तु तथा सेवा बिक्री वितरण गर्ने जस्ता गुनासोहरू तीव्र रूपमा बढेपछि विभागले नियमनमा कडाई गरेको हो। विभागले विद्युतीय व्यापार ई कमर्स ऐन 2081 र विद्युतीय व्यापार ई कमर्स निर्देशिका 2082 कार्यान्वयनमा आइसकेको स्मरण गराएको छ।
0: बीपी राजमार्गको धुलीखेल दाप्चा सड़क खण्ड विस्तार गरिने भएको छ। बीपी राजमार्गको प्रवेश बिन्दु मानिने काभ्रे पलाञ्चोकको धुलीखेलदेखि नमौद्धको दाप्चा पुलसम्मको सड़क चौड़ा बनाउन लागि हो। योजना अनुसार सो सड़क खण्डमा 10 मिटर बराबरको मुख्य कालो पत्रे बनाइने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। हाल मुख्य कालो पत्रे भएको सड़कको चौड़ाई औसतमा 5.5 मिटर छ। चौड़ा पारिने सड़कको लम्बाई करिब 20 किलोमिटर रहेको कार्यालयले जनाएको छ। सड़क चौड़ा पार्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुसार अहिले प्रारम्भिक मात्र नै परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ। डीपीआर अनुसार सड़क विस्तारमा 3,79,78,00,000 खर्च हुने अनुमान छ। सड़क कालो पत्रे गर्न प्रति किलोमिटर 18,05,00,000 खर्च हुने अनुमान कार्यालयले गरेको छ।

soy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.

0: the lights are super fun. Elders love it, so do the young. It's safe, it's playful, catch the fun. Go Eevee, wait till I go Eevee. Go Eevee, wait till I go Eevee. Beauty with this, future has this. Tiago Eevee, it's hard to beat. Na na na na.
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. इरानले अमेरिकासँग युद्ध गर्न सेनालाई आक्रमणको लागि पूर्ण तयारी अवस्थामा राखेको जनाएको छ. एक इरानी वरिष्ठ अधिकारीले अमेरिकासँग युद्धको स्थायी अन्त्यका लागि वार्ता गर्ने प्रयास रोकिएको जानकारी दिँदै इरानको यो पछिल्लो रणनीतिबारे जानकारी दिएका हुन्. अमेरिकाले तेहरानसँग अस्थायी युद्धविराम सम्झौता विस्तार गर्न अस्वीकार गरेपछि इरानको यस्तो प्रतिक्रिया आएको हो. यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग गरिएको अस्थायी शान्ति सम्झौताको समयावधि नथप्ने बताएका थिए. राष्ट्रपति ट्रम्पले तेहरानले युद्ध अन्त्यका लागि अमेरिकाले राखेको शर्त मान्न तयार नरहेको आरोप लगाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्. अमेरिका इरानबीच जून 17 60 दिनको लागि भएको सम्झौता सकिँदैछ. यता इरानले भने हर्मुज जलमार्गलाई लिएर ओमानसँग गरेको 5 बुझे सम्झौतामा पनि राष्ट्रपति ट्रम्पले आपत्ति जनाएका छन्. उनले यदि ओमान हर्मुजमा आफ्नो मार्गमा आए बमबारी गर्ने चेतावनी समेत दिएका छन्.
2: कान्तिपुर डायरीमा अब खेल प्रसंग. स्पेनिस ला लिगा डिपोर्टिभो लाकुरानाले एल्टेससँग 1-1 गोलको बराबरी खेलेको छ. यस खेलसँगै डिपोर्टिभोले स्पेनी माथिल्लो डिभिजनमा 8 वर्षपछि पुनरागमन रचेको छ. पूर्व लीग च्याम्पियन रहेको डिपोर्टिभो सन् 2017-18 सिजन रेलिगेशनमा परेको थियो र त्यस यता तेस्रो डिभिजनसम्म झरेको थियो. गत सिजन ला लिगा 2 उपविजेताका रूपमा माथि उक्लिन सफल रहेको थियो. बराबरी नतिजापछि दुवै टीमले आज 1-1 अंक बाँडेका छन्. हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै. साँझ 6:30 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ. अहिलेलाई सुनिता र तारा विदा हुन्छौ. नमस्कार.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपु निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ, राखुमी हंसा राईको जन्म 2013 जेठ 12 गते भई यही मिति 2083 श्रावण 28 गते बिहिबारका दिन 70 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोकस्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखुमी हंसा को रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ छोरी चेली कुल कुटुम्ब मामा मावली ज्वाइँ चेला हितेरी मितेरी आफन्तजन मलामीजन इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा शरीक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्ण बहादुर राई, छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई, अशोक तथा सबिना राई, छोरा अञ्जन राई,
2: छोरी ज्वाइँहरू फूलकुमारी तथा टीकाराम राई, रमला तथा दिलीप राई, ममता तथा सन्तोष राई, अंजु तथा गोपाल वनेम, अनिशा तथा विजय राई, मनिला तथा सुनील राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुमी हंसा राई परिवार। सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहिबार। दुःखको कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ। असमर्थताको लागि 98-620-55-336 र 98-42-11-93-36।
3: आयो सबको घर घरमा।
1: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
5: यू आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा 98-420-59-801, जनक पौडेली 98-520-58-344 र 029-560-248।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
9: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 9860-9640-00
10: र 9819-32-76-75।
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029-47, 9800-90-0062।
2: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियौता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 सङ्खुवा सभा।
10: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
10: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
10: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 9842226667।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 9843-47-262,
10: 9010-55-55-85
9: र वाट्सएप नम्बर 9520-28-646।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन्दन भएको पाप थियो कुन्नी।
13: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
15: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
16: नमस्कार वडा अध्यक्षज्यू।
17: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
16: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
17: भन्नुहोस् त, त्यस्तो के कुरा थियो?
16: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
17: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट सिलाएको त हो नि। तपाईँहरू पनि यसबद्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
16: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
18: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
19: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
20: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
21: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
22: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा।
23: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
24: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै हातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061
3: 029570315
2: र 98520717
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
4: आयो सबको घर घरमा
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: हार्दिक श्रद्धाञ्जली एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपुङ निवासी श्री देवी बहादुर राईको श्रीमती स्वर्गीय हर्कमाया राईको जन्म 2010 जेठ 5 गते भई मिति 2083 असार 29 गते सोमबारका दिनमा 73 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोक स्तब्द भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राख्मी हंसाको रीतिरिवाज तथा परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली, भान्जा भान्जी, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, छर छिमेक, दाजुभाई लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
5: शोका कुल परिवार, श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेम कमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र स्वर्गीय मचिन्द्र राई, छोरी ज्वाईहरू धनकमारी तथा मन प्रसाद राई, चन्द्रकमारी तथा चन्द्र फावेन, इन्द्र तथा खगेन्द्र जिनी, सावित्रा तथा सविन राई, विपना तथा पर्वत जिनी, स्वर्गीय कमला तथा महेन्द्र राई, नाति नातिनीहरू प्रमिका, मनित, दीपिका, प्रवेश, योगेन्द्र, दिल्ली, दीपेश, आयुश्री, उत्साह, उत्तर, साने, भावना, लीला, दिवश, दीपक, शिव, बम, मेम्मा, सुस्मिता, ममता, युवराज, कुशल, उजल, एंजल, प्रशांत, मंजिला जिमी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हंसा राई परिवार।
6: सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भदौ 3 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार, दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 97625084 15।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध

0: अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295572067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 0295604 र 98522761। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
3: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 98615-39444
3: र 0295-90-155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र वाट्सएप नम्बर 98-5-20-28-646।
7: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नाम जारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नाम सारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बक्यौता नबुझाए, नाम सारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8, संखुवा सभा।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: छ्या, यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, संखुवा सभा।
9: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-4-20-59-8-1, जनक पौडेली, 98-5-20-58-344 र 0-29-5-60-248।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, संखुवा सभा।
10: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
11: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी एक सङ्खुवा सभा।
12: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
13: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
12: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
13: हाम्रा सेवाहरू
12: दाँत नदुखाई खोल्ने,
13: दाँत भर्ने, दाँतको आकृति गर्ने,
12: दाँतको एक्सप्रेस सुविधा,
13: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
12: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
13: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
12: ध्यान दिनै पर्ने कुरा
13: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
12: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-76-75।
5: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाम्बरी नगरपालिका 1, प्रगति टोल।
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल।
6: सम्पर्क नम्बर 9813-55553 र 9843-18-49।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा 9. यातायातको सुविधा भएको
0: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा फोन नम्बर 0295611065 98421552504 98421926987 र 98520519906
3: तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
4: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
3: हाम्रो सेवाहरू
4: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडिमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295605080 98520160580 र 98421081 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादारी 1 सङ्खुवा सभा

0: उराधक छिज्यू
1: नमस्ते नमस्ते के भन्दा आउनु भयो त
0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: त्यस्तो के कुरा थियो कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुट त हाम्रै सकुवासँग

0: स्तरीय आकर्षक रंगका कपड़ा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कूल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
1: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
2: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 98 420 82 776।
3: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि।
6: हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
7: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपुङ निवासी श्री देवी बहादुर राईको श्रीमती स्वर्गीय हर्कमाया राईको जन्म 2010 जेठ 5 गते भई, मिति 2083 असार 29 गते सोमबारका दिनमा 73 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोक स्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राख्मी हन्छाको रीतिरिवाज तथा परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली, भान्जा भान्जी, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, छर छिमेक, दाजुभाई लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
8: शोकाकुल परिवार, श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेन कमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र स्वर्गीय मचिन्द्र राई, छोरी ज्वाईहरू धनकमारी तथा मन प्रसाद राई, चन्द्रकमारी तथा चन्द्र फावेन, इन्द्र तथा खगेन्द्र जिमी, सावित्रा तथा सविन राई, विपना तथा पर्वत जिमी, स्वर्गीय कमला तथा महेन्द्र राई, नाति नातिनीहरू प्रमिका, मनित, दीपिका, प्रवेश, योगेन्द्र, दिल्ली, दीपेश, आयुश्री, उत्साह, उत्तर, साने, भावना, लीला, दिवश, दीपक, शिव, बम, मेम्मा, सुस्मिता, ममता, युवराज, कुशल, उजल, एंजल, प्रशांत, मंजिला जिनी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हन्छा राई परिवार।
7: सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भदौ 3 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार, दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 97625084 15।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
12: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुट

0: को सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्रे।
6: सम्पर्क 98 4 33 47 262,
5: 98 10 55 55 85
6: र वाट्सएप नम्बर 98 5 20 28 6 46।

0: This is Radio Sankhua Sabha 95.5 MHz.
1: आयो सबको घर घर मायो।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98 4 33 47 262,
4: 98 10 55 55 85
5: र वाट्सएप नम्बर 98 5 20 28 6।
6: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। सङ्खुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपुङ निवासी श्री देवी बहादुर राईको श्रीमती स्वर्गीय हर्कमाया राईको जन्म 2010 जेठ 5 गते भई, मिति 2083 असार 29 गते सोमबारका दिनमा 73 वर्षको उमेरमा असामायिक निधन भएको हुँदा हामी शोक स्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राख्ने हन्छाको रीतिरिवाज तथा परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली, भान्जा भान्जी, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, छरछिमेक, दाजुभाई लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
7: शोका कुल परिवार, श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेम कमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र स्वर्गीय मचिन्द्र राई, छोरी ज्वाईहरू धनकमारी तथा मनप्रसाद राई, चन्द्रकमारी तथा चन्द्र फावेन, इन्द्र तथा खगेन्द्र जिमी, सावित्रा तथा सविन राई, विपना तथा पर्वत जिमी, स्वर्गीय कमला तथा महेन्द्र राई, नाति नातिनीहरू प्रमिका, मनित, दीपिका, प्रवेश, योगेन्द्र, दिल्ली, दीपेश, आयुश्री, उत्साह, उत्तर, साने, भावना, लीला, दिवश, दीपक, शिव, बम, मेम्मा, सुस्मिता, ममता, युवराज, कुशल, उजल, एंजल, प्रशांत, मंजिला जिनी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हन्छा राई परिवार।
6: सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भदौ 3 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार, दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 97 6 25 0 84 15।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपद मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180।
10: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि, हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0935605080, 9952165580 र 9942080081। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी एक, सङ्खुवा सभा।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ, म त
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
13: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
12: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
13: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
12: सम्पर्क नम्बर 9860946000
13: र 9919327375।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो, कुन जन्मको पाप थियो कुन्नी?
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ, यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि, यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 9852557768, 9852557768।
17: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
18: सरप्राइज जेनी, यो गहना कस्तो छ?
19: छ्या, यस्तो पनि गहना लाउँछन्?
18: अनि यो
19: तपाईँलाई त गहना किनै आउँदैन कि, झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
18: नरिसाउ न, अर्को पनि ल्याएको छु, ल हेर त यो कस्तो छ।
19: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
18: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
20: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
21: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
20: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801, जनक पौडेली 9852058344 र 0295602048।
21: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295771647

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बजारमा खाना पकाउने ग्यासको अभाव कायमै, अनावश्यक संचय नगर्न निगमको आग्रह, तत्काल आपूर्ति सहज बनाउन सांसदहरूको माग। निजी लगानी संरक्षण रणनीति कार्यान्वयनमा अनलाइन व्यापार अनिवार्य दर्ता गरी संचालन गर्न सरकारको ताकेता। 33 किलोमिटर दमक चिसो पानी सड़क खण्ड 34 वर्षदेखि अधुरै, बर्खामा हिलो र हिउँदमा धूलो हुँदा यात्रुलाई शास्ति। पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री खानलाई जेलबाट अस्पताल सार्न आदेश, अर्को सुनवाई नभएसम्म अस्पतालमै रहने। र इन्फान्टिनोको योजनाको आलोचना गरेपछि फिफाका अधिकारी बर्खास्त। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सांसदहरूले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरूले ग्यास नपाउँदा सर्वसाधारण घण्टौंसम्म लाइनमा बस्न बाध्य भएको र दैनिकी समेत प्रभावित भएको बताएका छन्। सांसद मोहनलाल आचार्यले सम्बन्धित मन्त्रीले ग्यासको अभाव नरहेको दावी गरे पनि व्यवहारमा आफ्नै जिल्लासहित विभिन्न क्षेत्रमा अभाव कायमै रहेको बताउनुभयो। उहाँले बजार अनुगमन प्रभावकारी बनाउन ग्यास लुकाएर कृत्रिम अभाव सृजना गरिएको भए तत्काल छानबिन गर्न सरकारसँग माग गर्नुभयो। साथै खाना पकाउने ग्यासको विकल्पका रूपमा विद्युतीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्न, विद्युतमा लगाइएको 5% भ्याटबारे पुनर्विचार गर्न र वैकल्पिक ऊर्जाका कार्यक्रमलाई प्राथमिकता दिन समेत उहाँले आग्रह गर्नुभएको छ। यस्तै सांसद यज्ञ बहादुर बोगटीले सरकारले पर्याप्त ग्यास रहेको दावी गरिरहे पनि नागरिकहरू रित्तो सिलिण्डर बोकेर घण्टौं लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। आयात भइरहेको भनिएको ग्यास बजारसम्म किन पुग्न सकेको छैन भन्दै उहाँले प्रश्न गर्नुभएको छ। सांसदहरूले खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चूलो प्रवर्धनमा जोड़ दिन सरकारको समेत ध्यान आकर्षण गराएका छन्। यता नेपाल आयल निगमले भने बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको जनाएको छ। निगमले उपत्यकाको औसत माग भन्दा बढ़ी सिलिण्डर आपूर्ति भइरहेको भन्दै अनावश्यक रूपमा ग्यास सिलिण्डर संचय नगर्न आग्रह गरेको छ। निगमका अनुसार आज उपत्यका 22 वटा ग्यास उद्योगले 47,388 थान सिलिण्डर बिक्री गर्दैछन्। यस्तै हिजो काठमाडौँ उपत्यकामा 52,576 थान सिलिण्डर बिक्री गरिएको थियो, जुन दैनिक औसत भन्दा झण्डै 15,000 थान बढ़ी हो। तर निगमले आपूर्ति बढ़ेको दावी गरे पनि काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लामा ग्यास सहज रूपमा नपाउँदा उपभोक्ताको लाइन र समस्या अझै हटिसकेको छैन। सरकारले आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउँदै बजारमा ग्यासको वास्तविक उपलब्धता सुनिश्चित गर्नुपर्ने देखिएको छ। सरकारले निजी क्षेत्रको लगानी सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति कार्यान्वयनमा ल्याएको छ। तीव्र आर्थिक विकास र रोजगारी सृजनाका लागि निजी क्षेत्रलाई सुरक्षित र लगानी मैत्री वातावरण निर्माण गर्ने लक्ष्यसहित ल्याइएको रणनीतिक औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानूनी तथा नियामकीय सरलीकरण र युवा उद्यमशीलता को विकासलाई प्राथमिकतामा राखिएको छ। सरकारले औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको सुरक्षा सुनिश्चित गर्न क्रमशः औद्योगिक सुरक्षा बल स्थापना गर्ने योजना अघि सारेको छ। साथै औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्रामलाई शान्ति क्षेत्र घोषणा गरी अवांछित गतिविधि रोक्ने व्यवस्था गर्ने समेत सरकारको तयारी छ।

0: सक्दा पनि अझै पूर्ण रूपमा कालो पत्र हुन सकेको छैन। 33 किलोमिटर लामो सड़कमा झण्डै 5.5 किलोमिटर मात्रै कालो पत्र भएको छ भने झण्डै 26 किलोमिटर सड़क अझै कच्ची अवस्थामा छ। वर्खामा हिलो र हिउँदमा धुलोका कारण स्थानीय तथा यात्रुले वर्षौंदेखि शास्ति खेप्दै आएका छन्। लगातारको वर्षाका कारण अहिले सड़कका विभिन्न ठाउँमा खाल्डाखुल्डी परेका छन् भने पानी जमेर यात्रा जोखिमपूर्ण बनेको छ। दैनिक 100 गाड़ीहरू सञ्चालन हुने सड़कमा यात्रु तथा यातायात व्यवसायी दुवै समस्यामा परेका छन्। सड़कको पहिलो खण्ड अन्तर्गत 6.29 किलोमिटर कालोपत्रे गर्न 2075 सालमा ठेक्का सम्झौता भएको थियो, तर 8 वर्ष बितिसक्दा पनि झण्डै 1 किलोमिटर मात्र काम बाँकी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भञ्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 056-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। मकवानपुरमा भएको गाड़ी दुर्घटनामा घाइते एकजनाको ज्यान गएको छ। आज बिहान भीमफेदी गाउँपालिका 6 झुरीखेतमा गाड़ी दुर्घटना भएको थियो। दुर्घटनामा परेर घाइते एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधव काफ्लेले जानकारी दिनुभयो। 49 वर्षीय लक्ष्मी बडुको ज्यान गएको छ। उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो। प्रदेश 301-0026-5183 नम्बरको गाड़ी काठमाडौँबाट वीरगंजतर्फ जाँदै थियो। दुर्घटनामा घाइते 5 जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। कालीकोटमा निर्माण हुने 420 MW क्षमताको तिला दुई जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी सम्झौता भएको छ। आयोजनाको कुल लागत 70.07 अर्ब रूपियाँ मध्ये 75% अर्थात 52.55 अर्ब रूपियाँ ऋण लगानी मार्फत जुटाइनेछ भने बाँकी 25% सोबुजीबाट व्यवस्थापन गर्ने भएको छ। तिला गुफा नगरपालिकामा बाँध र खाडाचक्र नगरपालिकामा विद्युत क्रिया रहने यो आयोजना दैनिक 6 घण्टासम्म सञ्चालन गर्न सकिने अर्धजलाशयुक्त आयोजना हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले स्वदेशी उपभोक्ताका लागि विद्युत आपूर्तिको निरन्तरता र गुणस्तर सुनिश्चित गर्न मन्त्रालयले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यका तथा प्रमुख शहरहरूमा स्मार्ट मिटरिङ र सब स्टेशन अटोमेशन प्रणाली विस्तार गर्ने कार्य अघि बढ़ेको समेत जानकारी दिनुभयो। अब विदेशको खबर। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट सिफा इन्टरनेशनल अस्पताल सार्न आदेश दिएको छ। सर्वोच्च अदालतको 3 सदस्यीय इजलासले आज पूर्व प्रधानमन्त्री खानको अस्पताल

0: घटना सम्बन्धी निवेदनमा सुनवाई गरेको हो। उहाँलाई आउँदो सेप्टेम्बर 16 हुने अर्को सुनवाई नभएसम्मै अस्पतालमै राखिने बीबीसीले जनाएको छ। अदालतले अडियाला जेलका सुपरिन्टेण्डेन्टलाई अदालतको अवहेलना सम्बन्धी सूचना पनि जारी गरेको छ। अदालतले इमरान खानको स्वास्थ्य अवस्था सम्बन्धी सम्पूर्ण मेडिकल रेकर्डहरू पेश गर्न निर्देशन दिएको छ। अदालतले अधिकारीहरूलाई इमरान खानले हरेक हप्ता आफ्ना परिवारका सदस्यसँग भेटघाट गर्ने सुनिश्चित गर्न पनि आदेश दिएको खबरमा उल्लेख छ। साथै सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री खानसँग भएका सबै बैठकको विस्तृत अभिलेख र उहाँ विरूद्ध विचाराधीन सबै मुद्दाबारे पूर्ण जानकारी उपलब्ध गराउन निर्देशन दिएको खबरमा उल्लेख छ। अब खेल खबर। विश्व फुटबलको नियामक निकाय फिफाका प्रमुख संचालन अधिकृत सीईओ केभिन लामोरलाई संस्थाले बर्खास्त गरेको छ। फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बिक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिनोको योजनाको कड़ा आलोचना गरेको 3 हप्ताभन्दा कम समयमै उनलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ। इन्फान्टिनोको यो योजना पछि रद्द भएको थियो। फिफा र प्रमुख संचालन अधिकृतका रूपमा केभिन लामो समयबीच कार्य सहकार्य गर्दै आएका थिए भने अहिले समाप्त भएको संस्थाका प्रवक्ताले विज्ञप्ति मार्फत जानकारी दिएका छन्। गैराती फिफाका कर्मचारीहरूलाई महासचिव म्याथियास ग्राफस्ट्रोमले इमेल मार्फत यस सम्बन्धी जानकारी गराएका हुन्। उनले फिफा र लामुर अलग हुन सहमत भएको बताएका थिए। गएको महिना केभिन लामुरले विवादास्पद फिफा फरवार्ड इन्टरप्राइजेज योजनाहरूलाई एक व्यक्तिको परियोजना भनेर आलोचना गरेका थिए। उनले अब फुटबलका राजनैतिक नेतृत्वहरूका लागि आफूहरूले सही प्रश्नहरू सोध्ने र सही निर्णयहरू लिने समय आएको बताएका हुन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बजारमा खाना पकाउने ग्यासको अभाव कायमै, अनावश्यक संचय नगर्न निगमको आग्रह, तत्काल आपूर्ति सहज बनाउन सांसदहरूको माग। निजी लगानी संरक्षण रणनीति कार्यान्वयनमा अनलाइन व्यापार अनिवार्य दर्ता गरी संचालन गर्न सरकारको ताकेता। 33 किलोमिटर दमक चिसोपानी सड़क खण्ड 34 वर्षदेखि अधुरै, वर्खामा हिलो र हिउँदमा धूलो हुँदा यात्रुलाई शास्ति। पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री खानलाई जेलबाट अस्पताल सार्न आदेश, अर्को सुनवाई नभएसम्म अस्पतालमै रहने। र इन्फान्टिनोको योजनाको आलोचना गरेपछि फिफाका अधिकारी बर्खास्त।
1: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर।
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
1: NBL अटो लोन,
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
1: पैसामा छ शक्ति, पैसामा छ सहारा।
5: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
1: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म,
5: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
5: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
1: इतिहास, गाथा र कथा, गाँठका कुरा,
5: गाँठका कुरा।
1: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। भक्तपुर नगरपालिकाले पुननिर्माण गरेको वडा नम्बर 2 खौमामा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको इन्द्रायणी दोषेको पर्सि बिहिबार उद्घाटन हुने भएको छ। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष अध्यक्ष नारायणमान बिजुक्सेको प्रमुख अतिथितामा पर्सि बिहान 8 बजे उद्घाटन हुने नगरपालिकाले जनाएको छ। इन्द्रायणी दोषेको उद्घाटन अघि वडा नम्बर 1 सिद्ध पोखरीमा बिहान 7 बजे र्याली पनि हुनेछ। भूकम्पले क्षतिग्रस्त दोषे झण्डै 3 करोड़ रूपियाँ लागतमा पुननिर्माण भएको हो। साथै विभिन्न संघ संस्था गुठी तथा स्थानीयहरूबाट झण्डै 52 लाख रूपियाँ आर्थिक सहयोग संकलन भएको छ भने स्थानीयवासीले श्रमदान पनि गरेका छन्। वैदेशिक रोजगारीमा ग्रीस र अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बर्दियाको बाँसगढ़ी नगरपालिका 29 का 29 वर्षीय रेशमा छेत्री र काठमाडौँ शंखरापुर नगरपालिका 8 बस्ने 50 वर्षीय रंजित केसी रहेका छन्। रेशमाले ग्रीस पठाइदिने भन्दै 2 जनाबाट 12 लाख र रंजितले अस्ट्रेलिया पठाइदिने भन्दै 1 जनाबाट 1,38,000 रूपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। र काठमाडौँ महानगरपालिका वडा नम्बर 14 कलंकीबाट लागू औषध सहित 1 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रगिरी नगरपालिका वडा नम्बर 12 घर भएका 25 वर्षीय हृदय वलामी रहेका छन्। प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनको साथबाट 2 ग्राम 400 मिलिग्राम खैरो हिरोइन बरामद गरेको हो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-76-75।
7: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
7: सम्पर्क नम्बरहरू 029-560-400 र 98-520-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
9: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपू निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ, राखुमी हंसा राईको जन्म 2013 जेठ 12 गते भई, यही मिति 2083 श्रावण 28 गते बिहिबारका दिन 70 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोकस्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखुमी हंसा को रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ, छोरी चेली, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, आफन्तजन, मलामीजन, इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा सरिक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्ण बहादुर राई, छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई, अशोक तथा सबिना राई, छोरा अञ्जन राई।
10: छोरी ज्वाईहरू फूल कुमारी तथा टीकाराम राई, रमला तथा दिलीप राई, ममता तथा संतोष राई, अंजू तथा गोपाल वनेम, अनिशा तथा विजय राई, मनिला तथा सुनील राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुमी हन्छा राई परिवार। सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधबार। फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहीबार। दुःखको कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ। असमर्थताको लागि 98620-55336 र 98421-93936।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
11: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
12: दाँत खुल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गो टिङ्गो दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
12: सम्पर्क नम्बर 0295906667 र 98420-22667।
10: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
13: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
14: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421-52564, 98421-26987 र 98520-51906।
15: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: घर घर आयो हजुर सको मना छुन सको मना छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

0: नाम महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9819326775।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
8: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज।

0: परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली भान्जा भान्जी कुल कुटुम्ब मामा मावली ज्वाई चेला हितेरी मितेरी छर छिमेक दाजुभाइ लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: शोका कुल परिवार श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेम कमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र स्वर्गीय मचिन्द्र राई। छोरी ज्वाईहरू धनकमारी तथा मन प्रसाद राई, चन्द्रकमारी तथा चन्द्र फावेन, इन्द्र तथा खगेन्द्र जिमी, सावित्रा तथा सविन राई, विपना तथा पर्वत जिमी, स्वर्गीय कमला तथा महेन्द्र राई। नाति नातिनीहरू प्रमिका, मनित, दीपिका, प्रवेश, योगेन्द्र, दिल्ली, दीपेश, आयुश्री, उत्साह, उत्तर, साने, भावना, लीला, दिवश, दीपक, शिव, बम, मेम्मा, सुस्मिता, ममता, युवराज, कुशल, उज्जल, एंजल, प्रशांत, मंजिला जिमी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हन्छार राई परिवार।
2: सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भदौ 3 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार, दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 97625084।

0: मा शून्य सहनशीलताको नीति अपनाउने रणनीतिमा भनिएको छ।
1: विज्ञहरूले समावेशितालाई प्रतिनिधित्वमा मात्र सीमित नराखी राज्यका नीति निर्णय तथा सार्वजनिक निकायमा अवसर र सहभागितामा समान पहुँच सुनिश्चित हुन गरी कानून निर्माण गर्न सुझाव दिएका छन्। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो सुझाव दिएका हुन्। सरकारद्वारा नियुक्त हुने निकायहरूमा समावेशी तथा समानुपातिक सहभागिताको नाममा तार मारा वर्गको हालीमुहाली रहेको उनीहरूको तर्क छ। देशको संरचनागत कमजोरी पहिचान गरी समानुपातिक समावेशीको विषयलाई थप प्रभावकारी बनाउनु पर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। विज्ञ डाक्टर पासाङ शेर्पाले समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई एउटै तहमा मात्र हेर्न

0: र सम्पर्क गर्नुहोला। एनबीएल अटो लोन,
1: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
0: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
0: पैसामा छ शक्ति, पैसामा छ सहारा।
3: धोती, पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
0: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
3: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
0: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
3: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
0: इतिहास, गाथा र कथा, गाँठका कुरा,
3: गाँठका कुरा।
0: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारले खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको दावी गरे पनि बजारमा अभाव कायमै तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सांसदहरूको माग, आवश्यकता भन्दा बढ़ी सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह, किसानले दूध बिक्री गरेको रकम अधिकतम 25 दिनभित्र पाउने मन्त्री चौधरीको दावी, निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति कार्यान्वयनमा लगायतका खबर प्रस्तुत
5: गर्यौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थी सहित 7 जना विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले शिक्षा ऐन 2028 अन्तर्गतको कसुरमा उनीहरू विरूद्ध अभियोग पत्र दायर गरेको हो। प्रकरणमा मुख्य अभियुक्तका रूपमा भक्तपुरको मध्यपुर थिमी निवासी 33 वर्षीय सन्दीप सिंहलाई आरोपित गरिएको छ। उनीसँगै विद्यार्थीहरू अतुल कुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेश प्रसाद यादव, खुशबू गिरी, देवनाथ महतो र रंजु कुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको छ। अभियुक्त मध्ये केही अझै फरार रहेको भनिएको छ। गएको साउन 6 गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको म्यानेजमेन्ट 515 र साउन 8 गतेको स्टैटिस्टिकल मेथड्स विषयको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
4: सरकारी नयाँ विद्यालय शिक्षा विधेयकको मस्यौदामा आधारित छलफल अगाडि बढ़ाएसँगै सम्बन्धित निकायहरू बीचको विवाद फेरि सतहमा आएको छ। विशेष गरी सरकारले यसअघि समावेश गरेका र अहिले थपघट गर्नुपर्ने विषयमा सरकारवालासँग सुझाव संकलन शुरू गरेसँगै यो विवाद फेरि सतहमा आएको हो। यसमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल प्याप्सन, नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालय बीच विधेयकका मुख्य विषयबारे फरक फरक धारणा सार्वजनिक भइरहेका छन्। थप जानकारी सहित कृष्ण शर्मा।
6: सरकारले गएको नयाँ विद्यालय शिक्षा विधेयकको मस्यौदामा फेरि छलफल शुरू गरेसँगै यसबारे विवाद र टिप्पणी बढ़न थालेको छ। निजी तथा संस्थागत विद्यालय संचालकहरूले विद्यालयहरूलाई कम्पनी ऐन अनुसार नै संचालन हुन दिनुपर्ने र 10% छात्रवृत्ति धान्न नसकिने भएकाले अधिकतम 5-7% मात्र दिन सकिने पुरानै अडान दोहोर्याएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारी सरकारले विगतको मस्यौदामा जस्तो पैसा नलेऊ तर सुविधा देऊ भन्ने कुरा स्वीकार्य नहुने भन्दै छात्रवृत्ति सम्बन्धी तत्कालीन प्रावधान मान्य नहुने बताउनुहुन्छ।
7: तिमीहरूले जुन प्रकारले पैसा लिएको छौ त्यो अनुसार सुविधा दिएको छौ कि छैनौ भनेर चेक गर्ने चाहिँ राम्रो काम हो, तर चाहिँ शुल्क लिँदै नलेऊ सुविधा देऊ भनेर भन्ने काम चाहिँ राम्रो होइन। अब तर हामीले ऐन भन्दाखेरि यो 10% स्कलरसिप यस्तो नलेख्नु, 5% 7% भन्दा हामी दिन सक्दैनौ भन्ने कुरा भएको छ।
6: सरकारले विधेयकको छलफल अगाडि बढाउने बारे महासंघसँग समन्वय नगरेको भन्दै नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आपत्ति जनाउनु भएको छ। उहाँले मन्त्री परिषदका पुराना निर्णय र नौबुदी सहमति अनुसार राहत, बाल विकास र विद्यालय कर्मचारीको सेवा सुविधा ग्यारेन्टी हुनुपर्ने आफूहरूको माग यथावत रहेको बताउनुभयो। माग पूरा नभए आन्दोलनमा जाने उहाँको भनाई छ।
7: खुला छलफल भनेपछि त महासंघलाई पनि जानकारी हुनु पर्यो नि त. हामी खुला छलफलमा जाँदैछौँ, हाम्रा सबै ठाउँ युनिट छन्, हाम्रा प्रतिनिधिहरू छन्, त्यहाँ सहभागिताको लागि भन्नु पर्यो नि. अब हामी हाम्रो तयारीमा छौँ, सरकार आफ्नै तयारीमा होला. सहकार्य गर्नु, हामीसँग संवाद गर्नु मन्त्रालयको कर्तव्य हुन आउँछ. ऐन कानूनमा भएको प्रबन्धलाई म बुझ्दिनँ, चिन्दिनँ भन्ने सुविधा उहाँहरूलाई छैन.

0: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी वीरबहादुर धामी भने शिक्षा विधेयकमाथिको छलफल कुनै एक पक्षसँग मात्र नभई सातै प्रदेशका अभिभावक विद्यार्थी पालिका र विज्ञहरूसँगको वृहत नीतिगत संवादबाट तयार हुने दावी गर्नुहुन्छ। सबै पक्षसँग आवश्यक छलफल मार्फत शिक्षा ऐन परिमार्जन गरिने उहाँको भनाइ छ।
1: सरकारले यसअघि स्वीकार गरेको छ, सम्झौता गरेको छ, ती विषयहरू अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक नै हुन्छन् र त्यसलाई सबै सरोकारवालाहरूसँग संवाद गरिसकेपछि चाहिँ कस्तो आउनु पर्ला भन्ने समेत गरेर यसलाई परिमार्जन सहित जान सक्ने अवश्य सम्भावना छ र मन्त्रालयले त्यसलाई अवसरको रूपमा हेर्नेछ।
2: देशभर मनसुनी वायुको प्रभाव कायमै रहेसँगै विभिन्न प्रदेशका पहाड़ी तथा अन्य क्षेत्रमा वर्षा भइरहेको छ। आज दिउँसो सिन्धुपाल्चोकको 52 पाटीमा सबैभन्दा बढ़ी 29.2 मिलिमिटर वर्षा मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश बाहेक अन्य प्रदेशका केही जिल्लामा वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज राति पनि मनसुनी गतिविधि सक्रिय नै रहने अनुमान छ। राति कोशी र बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। जी क्षेत्रमा छोटो समयमा धेरै पानी पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। रातिको समयमा कोशी प्रदेशको तराई भूभाग तथा मधेस प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको समेत महाशाखाले जनाएको छ। हावाहुरीका बेला अनावश्यक रूपमा बाहिर ननिस्कन, कमजोर संरचनाबाट टाढा रहन तथा विद्युतीय उपकरण तथा तारको प्रयोगमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
3: यसैबीच लगातारको वर्षासँगै आएको बाढ़ी पहिरो लेदो तथा सड़क भाँसिँदा देशका विभिन्न सड़क खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार काभ्रे सिन्धुली जोड्ने खुरकोट नेपालथोक कटुञ्जे बेसी बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई ख्याल गरेर बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म गाड़ी सञ्चालनमा रोक लगाएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी आवाजात बन्द छ। नुवाकोटको टोखा सहरे सड़क खण्डमा पनि अत्यावश्यक गाड़ी बाहेक अरू सार्वजनिक तथा निजी गाड़ीलाई राति 10 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालनमा रोक लगाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 कोदारी अरणीको राजमार्गमा इको पहिरोका कारण ढुङ्गा माटो तथा लेदो खसेर सड़क अवरूद्ध छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे त्रिशुली मैलुङ स्याप्रोबेसी सड़क खण्ड त्रिशुली नदीले सड़क मुनिबाट कटान गरेपछि पूर्ण रूपमा बन्द छ। लमजुङको मर्स्याङदी गाउँपालिका 4 रामबगर रामबजारमा रहेको बेसी शहर मनाङ सड़क खण्डमा अविरल वर्षाका कारण माथिबाट पहिरो खसेपछि आवागमन अवरूद्ध छ। मुस्ताङको भारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 रहेको समर खोला र घ्याकर खोलामा लेदोसहितको बाढ़ी आएपछि जोमसोम कोरोला सड़क खण्ड पनि पूर्ण रूपमा बन्द छ। यस्तै ललितपुरको बागमती गाउँपालिका 3 भट्टीडाँडा भालू खोलामा सुक्खा पहिरो खसेपछि कान्ति लोकपथ पनि पूर्ण रूपमा बन्द छ।
2: नेपाल भाषाका प्रतिष्ठित साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको आज अन्तिम संस्कार गरिएको छ। 93 वर्षको उमेरमा निधन भएका श्रेष्ठको काठमाडौँको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो। गएको 6 दशकदेखि साहित्य सृजनामा अनवरत रूपमा सक्रिय श्रेष्ठले नेपाल भाषा र नेपाली भाषा दुवैमा कविता, गीत र साहित्यका विभिन्न विधामा कलम चलाउनु भएको थियो। विशेष गरी नेपाल भाषाको साहित्यमा उहाँको अतुलनीय योगदान रहेको छ। उहाँका 1 दर्जनभन्दा बढ़ी कृतिहरू प्रकाशित छन्। साहित्य क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै उहाँलाई 2 दशक अघि नेपाल भाषा परिषदले जनकविको उपाधि प्रदान गरेको थियो। त्यसै गरी उहाँलाई सन् 2010 विक्रम सम्म 2067 प्रतिष्ठित जगदम्बा श्री पुरस्कारबाट समेत सम्मानित गरिएको थियो।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एण्ड एस्थेटिक डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर।
5: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा। नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
4: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
5: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एण्ड एस्थेटिक डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01 54 54 666, वाट्सएप 98 65 44 24 96।

0: कहाँको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: थोरै बचत धेरै कायदा, बीमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले ओह्रालो लागेको छ। शेयर बजार परिसूचक नेप्से 19.34 अंकले घटेर 2622.48 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकामा उत्पादन तथा प्रशोधन समूह 1.40% ओह्रालो लागेको छ। आज 218 कम्पनीको शेयर घटेकामा 56 बढ़ेको छ। त्यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज सगरमाथा जलविद्युतको शेयर 10.5% घटेको छ। समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्ट्स र बाउन्ड एभरेस्ट पावर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.52 अर्ब कारोबार भएकामा आज 347 कम्पनीका 1.51 करोड़ किता शेयर 5.07 अर्ब रूपियाँमा किनबेच भएको छ।
2: नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकमले गएको आर्थिक वर्ष 2082/83 अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेख्य रूपमा बढ़ाएको छ। नेपाल टेलिकमको अपरिष्कृत वित्तीय विवरण अनुसार गएको वैशाखदेखि असार मसान्तसम्म मात्र 4.20,24,52,000 रूपियाँ नाफा कमाएको छ। तेस्रो त्रैमासमा 3.14,80,18,000 रूपियाँ नाफा कमाएको टेलिकमले चौथो त्रैमासमा मात्रै आफ्नो नाफा 1.05,44,34,000 रूपियाँले बढ़ाएको हो। नेपाल सरकारले नेपाल टेलिकमको पहुँच र गुणस्तर बढ़ाउने कामलाई प्राथमिकतामा राखेर सुधार काम थालेसँगै इन्टरनेट सेवाका प्रयोगकर्ता उल्लेख्य बढ़ेका छन्।
3: सरकारले अनलाइन माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन ताकेता गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ। विद्युतीय व्यापार ऐन 2081 तथा विद्युतीय व्यापार निर्देशिका 2082 अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरी नगरी अनलाइन व्यापार सञ्चालन गरे कार्यवाही गर्ने विभागले चेतावनी दिएको छ। डिजिटल माध्यमबाट हुने व्यापारलाई पारदर्शी, व्यवस्थित र उपभोक्ता मैत्री बनाउन सरकारले अनलाइन व्यवसायको दर्ता तथा सूचीकृत प्रक्रियालाई अनिवार्य गरेको छ। पछिल्लो समय अनलाइन कारोबारका क्रममा उपभोक्ता ठगी तथा गुनासो बढ़दै गएपछि सरकारले डिजिटल व्यापारमा निगरानी र नियमनलाई कड़ा गर्न थालेको विभागले जनाएको छ।
2: सौराहाको खोर स्वरमा गोविन्दे हात्तीको त्रास फैलिएको छ। गोविन्दे मत्ता हात्ती हो। ढोइको खोजीमा खोर स्वर छिरेकाले गोविन्दले त्रास फैलाएको हो। सौराहाको खोरसोर हात्ती प्रजनन केन्द्रमा 2 हप्तादेखि जंगली हात्ती ढोई डुलिरहेको हात्ती सारका प्रमुख मणिकुमार चौधरीले बताउनुभयो। गोविन्दका कारण हात्ती र छावालाई राम्रोसँग चर्न र हिटुल गर्न समेत अवरोध भएको छ। अहिलेसम्म गोविन्दले 8 मान्छेको ज्यान लिइसकेको छ। निकुञ्जको तथ्याङ्क अनुसार ध्रुवेले 25 र रोनाल्डोले 22 ज्यान लिइसकेका छन्। खोरसोरका हात्तीलाई जंगली हात्तीले प्रजनन गरेर छावा जन्मने गरेका छन्।
3: नेपाल दर्पणमा अब विदेशको खबर। पछिल्लो 4 वर्षमा युवाले गुमाएको रोजगारी मध्ये 94% हिस्सा एआईको प्रभाव पार्ने उद्योगमा कृत्रिम बुद्धिमत्ता एआईको तीव्र विस्तारसँगै दक्षिण कोरियामा युवाहरूको रोजगारीमा गम्भीर जोखिम देखिएको छ। बैंक अफ कोरिया बीओकेको प्रतिवेदन अनुसार पछिल्ला 4 वर्षमा युवाहरूले गुमाएका रोजगारी मध्ये 94% हिस्सा एआईको प्रभाव पर्ने उद्योगहरूमा थियो। यस अवधिमा युवाको रोजगारी 2,85,000 घटेकामा 2,68,000 रोजगारी एआईको उच्च जोखिममा भएका क्षेत्रमा गुमेको हो। राष्ट्रिय पेन्सन सेवा एनपीएसको ग्राहक अभिलेख तथा आर्थिक रूपमा सक्रिय जनसंख्या सम्बन्धी सर्वेक्षणका आधारमा तयार भएको बैंक अफ कोरिया बीओकेको प्रतिवेदनले त्यहाँको उच्च जोखिम भएका उद्योगमा युवाको रोजगारी घट्ने क्रम चलिरहेको जनाएको छ। प्रतिवेदन अनुसार पछिल्ला 4 वर्षमा सूचना सेवामा युवाको रोजगारी 31.4% घटेको छ। त्यसै गरी प्रकाशन क्षेत्रमा 27.4%, कम्प्युटर प्रोग्रामिङमा 16.6% र व्यावसायिक सेवामा 11.6% युवा रोजगारी घटेको पाइएको छ। युवाका लागि रोजगारीका अवसर खुम्जिँदै गए पनि त्यही उद्योगमा 50 वर्ष उमेरसम्मका कामदारको रोजगारी भने बढ़ेको प्रतिवेदनले जनाएको छ। यसले एआईको विस्तारसँगै श्रम बजारमा पुस्तागत अन्तर समेत बढ़दै गएको संकेत गरेको छ। बीओकेको प्रतिवेदनले भने एआई प्रविधिको विस्तारलाई मात्र रोजगारी घट्नुको कारण मान्न नहुने स्पष्ट पारेको छ। एआईलाई कसरी प्रयोग गरिन्छ भन्ने कुराले रोजगारीमा पर्ने प्रभाव निर्धारण गर्ने प्रतिवेदनको निष्कर्ष छ।
2: नेपाल दर्पणमा अब खेल खबर। भारतका विकेटकिपर ब्याटर ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 छक्का प्रहार गर्ने खेलाड़ी बनेका छन्। 28 वर्षका ब्याटर पन्तले घरेलु टोली श्रीलंकासँगको पहिलो टेस्टमा यो उपलब्धि हासिल गरेका हुन्। उनी टेस्ट क्रिकेटमा 100 छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाड़ी पनि बनेका छन्। पन्तले टेस्ट क्रिकेटमा 99 पारीमा 4,918 बलको सामना गर्दै 100 छक्का प्रहार गर्दै इतिहास रचेका हुन्। यसअघि यो कीर्तिमान इंग्ल्याण्डका बेन स्टोक्टो नाम थियो। उनले 151 पारीमा 9,042 बलको सामना गर्दै टेस्ट क्रिकेटमा 100 छक्का प्रहार गरेका थिए। टेस्ट क्रिकेटमा 100 छक्का पूरा गर्ने अरू दुईजना खेलाड़ी अस्ट्रेलियाका एडम गिलक्रिस्ट र न्यूजील्याण्डका ब्रेन्डन म्याकलम रहेका छन्। टेस्ट क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान भने बेन स्टोक्सकै नाममा छ। स्टोक्सले 220 पारीमा 138 छक्का प्रहार गरेका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: सरकारले खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको दावी गरे पनि बजारमा अभाव कायमै। तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सांसदहरूको माग। आवश्यकता भन्दा बढ़ी सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह।
2: फेरिमा प्रश्नपत्र बाहिरको प्रकरणबारे शिक्षक र विद्यार्थी सहित 7 जना विरूद्ध मुद्दा दायर। विद्यालय शिक्षा विधेयक बारे विवाद। फेरि सतहमा छलफल मार्फत आवश्यक परिमार्जन गर्ने सरकारको
3: प्रतिक्रिया।
2: दक्षिण कोरियाले युवाको रोजगारीमा जोखिम देखेको प्रतिवेदनको निष्कर्ष। युवाको रोजगारी आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।
4: गरीब तथा विपन्न परिवारका विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क
5: विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई रोगको फाइदा
6: उठाउनुहोस्।
7: सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्सेन्स लक
9: रेडियो सम्पर्क 95.5 मेगाहर्ज।
10: थप जानकारी तथा बुकिङका लागि
11: 0942 8888 98 0 12 35 8888।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर
2: त्रिभुवन विश्वविद्यालयको एमबीएसको प्रश्न पत्र परीक्षार्थीले नै सामाजिक सञ्जाल मार्फत लिक गराएको खुलासा छ जनालाई प्रतिवादी बनाएर भुट्टा खाए अमेरिकासँग युद्ध गर्न प्रिमियर लिग फुटबल आगामी सिजनका लागि नयाँ नियम लागू गरिँदै

0: तिरेको सम्पूर्ण
1: मणिचूरको काख,
2: सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर।
1: जुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 98 61 49 56 66 र 98 41 29 54 81। वेबसाइट jhule.com.np।
4: सीधा कुरा कष्ट विचार उज्यालो रेडियो नेटवर्क।
5: तपाईं अहिले उज्यालो
6: मा लाग्ने भदौरे मेलाको आफ्नै विशेषता छ। समुद्री सतहदेखि झण्डै 2700 मिटर उचाइमा रहेको सो क्षेत्रमा भदौ 1 गतेदेखि शुरू भई मेला 1 सातासम्म चल्नेछ। यसका विशेषताबारे थप विवरण सहित 5 थर सहकर्मी लक्ष्मी गौतमको रिपोर्ट।
7: भदौरे मेला भर्न विभिन्न ठाउँबाट आकाशे भन्ज्याङ आइपुगेका महिला लिम्बु संस्कृतिमा आधारित पालाम गाएर अन्तरङ्ग गर्दै असारमा धान र साउनमा कोदो रोपेर थाकेको ज्यानलाई भदौ लागेपछि केही दिन आराम दिने चलन छ। हो, त्यही भएर असार साउनको खेतीपातीको थकान मेट्ने उपयुक्त थलो बनेको छ भदौरे मेला। यो मेला भर्न हट्टा कट्टा युवा युवती र किशोर किशोरी मात्रै होइन, उमेरले 4 कोरी नागेका ज्येष्ठ नागरिकदेखि भर्खरै हुर्कँदै गरेका बालबालिकासम्म आकाशे भन्ज्याङ आइपुग्छन्।
8: खेतीपातीहरू अब लगभग गोडमेल गरिसकिसकेपछि थकाइ मार्ने मेलो नि सर।
7: ज्येष्ठ सदस्यका अनुसार असार साउनको थकान मेटाउन जाँड पिउँदै

0: little dear, good evening, so the lights are super fun. Elders love it, so do the young. It's safe, it's playful, catch the fun. Go, Eevee, wait, dear, go, Eevee, go, Eevee, wait, dear, go, Eevee. Beauty with this, future has faith, dear, go, Eevee's hard to beat, na na na na.
1: ओहो जेठा बजार हिँड कि क्या हो
2: जस्ता पाता किनौ कि भनेर नि काका
1: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
1: लाटा जुन पाइन्छ त्यही किन्छ पस्ताउनु पर्ला है पस्ताउनु
2: उसो भए कुन किन्ने त काका
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ कोटिङ उल्लेख गरिएको हुलासको गुडा छाप जस्ता पाता नि किन्ने नि लाटा
2: कहाँ काका उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्
1: अरे शिव तलाई थाहा छैन कि क्या हो
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ
2: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका
4: उल्लास भए अरू किन खोज्ने

0: हेल्थसँग कहिले गरिदिनु सम्झौता, किनकि मसँग छ मेरो हेल्थी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: Red Bull, Babbal Energy.
3: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। मकवानपुरको हेटौँ उपमहानगरपालिका 19 स्थित वासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका चारजना विद्यार्थीलाई बगाएको छ। निर्मल माध्यमिक विद्यालय हेटौँ 19 अध्ययनरत उनीहरू पढेर घर फर्कने क्रममा खोलाले बगाएको हो। बगाइएका सबै विद्यार्थी कक्षा 5 भन्दा कम तहमा अध्ययनरत रहेको बताइएको छ। घटनापछि उनीहरूको खोजी कार्य जारी छ। एकजना मृत अवस्थामा फेला परेको स्थानीयलाई उद्धृत गर्दै हाम्रा सहकर्मी सुभाष विडायतले जनाएका छन्।
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले राष्ट्रिय गौरवका सिंचाई आयोजनालाई निश्चित समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव मोहन कुमार साक्यले राष्ट्रिय गौरवका 6 सिंचाई तथा जलस्रोत आयोजना मध्ये 5 आयोजना आगामी 5 वर्षभित्र र 2 आयोजना आगामी 2 वर्षभित्र सम्पन्न गर्ने गरी कार्ययोजना तयार गरिएको जानकारी दिए। मन्त्रालयका अनुसार बबई सिंचाई आयोजना र भेरी बबई डाइभर्सन आयोजनामा आगामी 2 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। बाँकी आयोजना मध्ये सुनकोशी मरिन डाइभर्सन, सिक्टा र रानी जमरा कुलरिया सिंचाई आयोजना 5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। महाकाली सिंचाई आयोजनालाई भने आर्थिक वर्ष 2091-92 सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ।
3: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इरानले अमेरिकासँग युद्ध गर्न सेनालाई आक्रमणका लागि पूर्ण तयारी अवस्थामा राखेको जनाएको छ। एक इरानी वरिष्ठ अधिकारीले अमेरिकासँग युद्धको स्थायी अन्त्यका लागि वार्ता गर्ने प्रयास रोकिएको जानकारी दिँदै इरानको यो पछिल्लो रणनीतिबारे जानकारी गराएका हुन्। अमेरिकाले तेहरानसँग अस्थायी युद्धविराम सम्झौता विस्तार गर्न अस्वीकार गरेपछि इरानको सो प्रतिक्रिया आएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग गरिएको अस्थायी शान्ति सम्झौताको समयावधि नथप्ने बताएका थिए। राष्ट्रपति ट्रम्पले तेहरानले युद्ध अन्त्यका लागि अमेरिकाले राखेको शर्त मान्न तयार नरहेको आरोप लगाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
6: अब खेल प्रसंग। इंग्लिश प्रिमियर लीग फुटबल आगामी सीजनका लागि नयाँ नियम लागू हुने भएको छ। नयाँ नियम अनुसार मैदानमा उपचार वा चोटको मूल्याङ्कन गराएका खेलाड़ी कम्तीमा 1 मिनट मैदान बाहिर बस्नुपर्नेछ।

इन र गोलकिक लिन 5 सेकेण्ड भन्दा बढ़ी समय लगाए विपक्षीलाई क्रमशः थ्रो इन र कर्नर दिइनेछ। सब्स्टिच्युट हुने खेलाड़ीले 10 सेकेण्ड भित्र मैदान छाड्नुपर्नेछ। ढिलाई भए नयाँ खेलाड़ीलाई तत्काल मैदान प्रवेश गर्न दिइने छैन। दोस्रो पहेलो कार्डपछि रातो कार्ड पाएका खेलाड़ीको निर्णय VARले समीक्षा गर्न सक्नेछ।

0: उच्चको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0935605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियौता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8, सङ्खुवा सभा।
4: नमस्कार है वडाध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
9: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल, सम्पर्क नम्बर 0295606079 र मोबाइल नम्बर 9842082776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1, बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
12: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
13: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। सङ्खुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5, आफ्नो निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ, राखुमी हंसा राई को जन्म 2013 जेठ 12 गते भई यही मिति 2083 श्रावण 28 गते बिहीबार का दिन 70 वर्ष को उमेर में असामयिक निधन भएको हुँदा हामी शोकस्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखुमी हंसा को रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ छोरी चेली कुल कुटुम्ब मामा मावली ज्वाइँ चेला हितेरी मितेरी आफन्तजन मलामीजन इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा शरीक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्ण बहादुर राई छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई अशोक तथा सबिना राई छोरा अञ्जन राई
14: छोरी ज्वाइँहरू फूलकुमारी तथा टीकाराम राई रमला तथा दिलीप राई ममता तथा सन्तोष राई अञ्जु तथा गोपाल वनेम अनिशा तथा विजय राई मनिला तथा सुनिल राई छोरी अनिला राई र आशा राई नाता नातिनी अमल चेतना लुना अस्मिता सन्दिका यमुना अनिश सरस्वती आयुष सुदीप सुजल समीर युगल ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुमी हन्छा राई परिवार सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधवार फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहीबार।

0: एको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाम्बरी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रत्यक्ष दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860940000
0: र 9919320075।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सुनसरी र सिरा घटनामा बाहिरी घुसपैठ नभएको अनुसन्धानको निष्कर्ष, गोली हान्नेलाई कार्यवाहीको सिफारिश, विदेश मालपत्र नेपालीको उद्धार, राहत तथा घर फिर्तीका लागि कार्यविधि तयार।
1: एउटा कार्यविधि बनाएर हामीले अहिले अर्थ मन्त्रालयमा पठाएका छौं। अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त हुने बित्तिकै यो कार्यविधि कार्यान्वयनमा आउँछ।
0: कुनै पनि सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको घोषणा, कांग्रेस 15 महाधिवेशनको निर्धारित मितिमै सम्पन्न गर्न विधानको प्रावधान निलम्बन तयार, औपचारिक रूपमा तयारी शुरू।
2: आजबाट हाम्रो अधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो र यस पछाडि निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ त्यही कार्यतालिका हामी सबैले फलो गर्छौं।
0: विदेशी चिकित्सकहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित, संघीय सरकार मातहतका सबै कार्यालयमा 15-15 दिनमा तल भुक्तानी हुने, राष्ट्रिय गौरवका सिंचाई योजना आयोजना समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना।
3: आगामी 5 वर्षभित्र महाकालीलाई 5 वर्षभित्र सम्पन्न गर्ने, बबई र भेरी बबईको चाहिँ 2 वर्षभित्र सम्पन्न गर्ने गरी कार्ययोजना बनाएका छन्। त्यो कार्ययोजना अनुसार चाहिँ सम्बन्धित सिंचाई विभाग त्यस्तै गरी आयोजना प्रमुखहरूले कमिट गर्नुभएको छ।
0: र नेपालका ईपीएल संस्थापक आमिर अख्तरले इटलीमा T10 क्रिकेट लीग आयोजना गर्ने, इटलीका 6 प्रमुख शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: कानून निर्माणका लागि गम्भीर बहस हुने थलो संसद हो, तर पछिल्ला दिनमा सांसद बीच हुने आरोप प्रत्यारोप, अशोभनीय भाषा र व्यवहारले संसद र सांसदको गरिमा घटाउने चिन्ता बढ़ाएको छ। संसद जनताको प्रतिनिधित्व गर्ने संस्था भएकाले त्यहाँको आचरणले लोकतन्त्रको स्तर झल्काउँछ। सभ्य तर्कपूर्ण र तथ्यमा आधारित बहसले मात्रै प्रभावकारी कानून निर्माण सम्भव हुन्छ। त्यसैले सांसदहरूले मर्यादा, अनुशासन र संवादको संस्कृतिलाई प्राथमिकता दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरी र सिराहामा भएका घटनाको छानबिन गर्न बनेका दुई समितिले आन्दोलनमा बाहिरी घुसपेट नभएको निष्कर्ष निकालेका छन्। दुवै घटनाका लागि बनेका दुई छुट्टाछुट्टै समितिले आज गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा बाहिरी घुसपेट नभएको र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको गोलीबाटै 4 युवाले ज्यान गुमाउनु परेको निष्कर्ष निकालेका हुन्। 10 साउनमा सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजबाट शुरू भएको विवाद अन्यत्र जिल्लाहरूमा फैलिँदा बाहिरी घुसपेट भएको हुन सक्ने र सुरक्षाकर्मी बाहेकबाटै गोली चलेको भन्ने बहस पनि भएका थिए। दुवै समितिले प्रतिवेदनमा नेपाली सुरक्षाकर्मीले चलाएको गोलीका कारण 4 युवाको मृत्यु भएको निष्कर्ष निकालेको समिति स्रोतले बताएको हो। विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घर फिर्तीका लागि कार्यविधि 2083 तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यो कार्यविधि गत साउन 29 गते अर्थ मन्त्रालय पुगेको थियो। धादिङको दुनिवेशी नगरपालिका जुगाड़ी स्थायी घर भएका सन्तोष राईको कम्बोडियामा उपचारका क्रममा मृत्यु भएको र शव नेपाल ल्याउन ढिलाइ भएको विषयमा राज्यसभा सांसद आशिका तामाङले संसदमा सोधिएको प्रश्नको जवाब दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले कार्यविधि तयार भएको बताउनुभयो।
1: एउटा कार्यविधि बनाएर हामीले अहिले अर्थ मन्त्रालयमा पठाएका छौं। अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त हुने बित्तिकै यो कार्यविधि कार्यान्वयनमा आउँछ र हामीले सकेसम्म अहिले हामीले कार्यविधिमा केही सीमित प्रस्तावहरू मात्रै गरेका छौं। त्यसमा सब फिर्ताको विषयमा कोमा अथवा चाहिँ विशेष हिसाबले उपचार त्यसमा पनि केही सीमितता राखेका छौं। जस्तै अनलिमिटेड पैसा लाग्यो भने 1 करोड़ अथवा 50 लाख रुपियाँ लाग्यो भने के गर्ने भन्दा हामीले चाहिँ यसलाई 12 लाख रुपियाँसम्म चाहिँ नेपाल सरकारको क्याप राखेका छौं। यो प्रस्तावित कार्यविधिमा अर्थले अझै त्यो प्रक्रियामा नै छ। उपचारको क्रमबाट विशेष बिरामी भएको बिरामीहरूलाई नेपाल फिर्ता गर्न पर्यो भने जस्तो अवस्था एकदमै सीमित प्रावधानहरू मात्रै राखेर अहिले अर्थ मन्त्रालयमा पठाएका छौं र त्यो हामी कहाँ आउने बित्तिकै यो कार्यविधि अनुसार मान्यज्यूले उठाउनुभएका र अन्य सन्तोष राई लगायत अन्य थुप्रै व्यक्तिहरू हुन्छ उहाँहरूको शव नेपाल ल्याउनु पर्नेछ।
5: अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि परराष्ट्र मन्त्रालयले कार्यान्वयनमा ल्याउने मन्त्री खनालले जानकारी दिनुभयो। तर मन्त्री खनाललाई पूरक प्रश्न सोध्न नपाएको विषयमा सभामुखसँग सवाल जवाब भएपछि सांसद आशिका तामाङ प्रतिनिधि सभाको बैठकबाट बाहिरिनु भएको थियो। यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेलले नेपाललाई युरोपेली संघ ईयूको हवाई सुरक्षा जोखिम सूचीबाट हटाउन सरकारले प्राविधिक संस्थागत र कूटनीतिक तहमा सघन प्रयास गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद निष्कल राईले सोध्नु भएको प्रश्नको जवाब दिँदै मन्त्री पौडेलले सन् 2013 जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको दावी गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कार्यवाही लगायतका विषयहरूमा छलफल गर्न आयोगका पदाधिकारीहरूलाई बोलाउने निर्णय गरेको छ। समितिका अनुसार पर्सि बिहान 11 बजेका लागि बैठक बोलाइएको छ। अख्तियारको प्रतिवेदनले औलाएका विषय र आयोगकै काम कार्यवाही लगायतका विषयमा छलफल गर्न लागेको समिति सचिवालयले जनाएको छ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नका लागि विधानको प्रावधानलाई निलम्बन गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको बैठकले विशेष परिस्थितिले विधानमा रहेको केही प्राविधिक जटिलता हटाउने निर्णय गरेको हो। बैठकले महाधिवेशनको प्रक्रियालाई सहज बनाउन विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गरेको छ। कांग्रेसले आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। सीआईएनसँग कुरा गर्दै कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलाल,
6: विधान मसुरा समिति बनाएर महासमितिमा गएर पास गरेर आउनलाई समय अप्रुभ हुने हुँदा महाधिवेशन वा महासमिति बैठकले मात्रै विधान संशोधन हेरफेर गर्न पाउँछ। केही विधानका केही दफाहरूलाई हामीले विशेष महाधिवेशनबाट संशोधन गरिसकेका छौँ। अब त्यसमा पनि त्यसभन्दा बाहेक संगठनमा पुष्ट दुरुस्त बनाउनको लागि केही तलमाथि केही तपाईँको चाहिँ शब्द चयन गर्दा केही शब्द चयन गर्नुपर्ने देखिएमा विधान मसुदा समितिले त्यस्तो केही पेश त्यस्तो केही एउटा तयारी गर्छ मसुदा गर्छ भन्ने हिसाबले विधान मसुदा समिति बनाउने प्राक्टिस सधैँ आएकै हो। आज मात्रै यो अनुशासन कार्यक्रम दिइसकेको कारणले गर्दा अब उहाँहरू चाहिँ जिल्ला जिल्ला जानुहुनेछ। जो प्रमुख निर्वाचन अधिकारी हुनुहुनेछ र उहाँलाई तालिम दिइसकेकोले अब निर्वाचन कहीँ हुँदैन कि के हुन्छ कि भन्ने कुरामा केही पनि कुरा रहेनछ।
5: लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, नागरिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रता जस्ता आधारभूत संरचनामा कुनै सम्झौता हुन नसक्ने कांग्रेसको ठहर छ। यसैबीच पार्टी कार्यालयमा भएको एउटा कार्यक्रममा सभापति गगन कुमार थापाले आगामी महाधिवेशन निर्धारित समयमै हुने दोहोर्याउनु भएको छ।
2: थोरै समयभित्रमा काम गर्नुपर्नेछ। यो पटक डिजिटाइज भएको हुनाले गर्दाखेरि पहिलाको भन्दा थोरै सदस्यताको विषयको सन्दर्भमा अलिकति थोरै सजिलो होला भन्ने अपेक्षा गरेको छु र यो थोरै टाइमभित्र गरेको जुन हाम्रो गर्ने कामहरू छ यसबाट अधिवेशनको प्रक्रियाहरू टुङ्गिँदै गर्दाखेरि क्वेसन नआउने गरिकन गर्नुपर्नेछ। कहीँ कतै कुनै पनि खालको चाहिँ अनियमितताहरू भएन अथवा कोही प्रति पनि पूर्वाग्रह राखिएन भन्ने कुरा स्थापित हुने गरिकन गर्नुपर्नेछ। आजबाट हाम्रो अधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो र यस पछाडि निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ त्यही कार्यतालिका हामी सबैले फलो गर्छौं किनकि हाम्रो पार्टीको विधान हाम्रो परम्परा पनि अधिवेशनको तिथि ठाउँ केन्द्रीय कार्य समितिले तय गर्छ। हामीले गर्यौं असोजको 16 गतेबाट शुरू हुन्छ काठमाडौँमा हुन्छ। असोजको 16 गते भन्दा अगाडि अब यसलाई कुन कुन दिन गर्ने कसरी गर्ने भन्ने कुरा निर्वाचन समितिले कार्यतालिका बनाएर गर्ने हो।
5: अग्रगामी मोर्चाले कुनै पनि सरकारमा सहभागी नहुने घोषणा गरेको छ। मोर्चासँग आबद्ध जसपा नेपालले निर्देशन विपरीत लुम्बिनी प्रदेशमा मन्त्री सहभागी गराउन खोजेपछि तत्काल निर्णय सच्याउन माग गरेको हो। मोर्चाको आज बसेको बैठकले प्रदेश सभामा जसपाका सांसदहरूले सरकारको पक्षमा मतदान गर्ने कार्यको विरोध गरेको छ। संसदीय व्यवस्था लोकतान्त्रिक प्रणालीको मान्यता विपरीत हुनका साथै मोर्चाको निर्णय बाहिर भएकाले तत्काल सच्याउन निर्देशन दिएको मोर्चाका नेता सन्तोष परियालले जानकारी दिनुभयो। मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै घटक दलहरू प्रदेश सरकारहरूमा सहभागी नहुने सर्वसम्मतिले निर्णय गरेको छ। मोर्चामा जसपा नेपाल, आजपा, प्रलोपा लगायतका राजनैतिक दलहरू सहभागी छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका सिंचाई आयोजनालाई निश्चित समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव मोहन कुमार साकेले राष्ट्रिय गौरवका 6 सिंचाई तथा जलस्रोत आयोजना मध्ये 5 आयोजना आगामी 5 वर्षभित्र र 2 आयोजना आगामी 2 वर्षभित्र सम्पन्न गर्ने गरी आयोजना तयार गरिएको बताउनुभयो।
3: सम्बन्धित आयोजनाहरू प्रमुखहरूले चाहिँ ती आयोजनाहरूमा चाहिँ 2 वर्षभित्र सक्ने र केही आयोजनाहरू चाहिँ आगामी 5 वर्षभित्र सक्ने गरी चाहिँ प्रस्तुत गर्नुभएको छ। र यी मन्त्रालय अन्तर्गत 6 राष्ट्रिय गौरवको आयोजनाहरू छन्। त्यसमा चाहिँ महाकाली सिंचाई आयोजना, भेरी बबई, त्यस्तै गरी बबई सिंचाई आयोजना, रानी जमरा कुदरिया सिंचाई आयोजना, सिक्टा सिंचाई आयोजना, सुनकोशी मरिन र भेरी बबई डाइभर्सन रहेका 4 राष्ट्रिय गौरवको आयोजनाहरूको स्कोप केही बढेकोले गर्दाखेरि यो चाहिँ त्यतिखेर टार्गेट गरेको आर्थिक वर्षमा अथवा समय सम्पन्न गर्न नसकेको हो। र अबको हिसाबमा चाहिँ हामी एक लेभलको काम चाहिँ माननीय मन्त्रीजीको निर्देशन अनुसार आगामी 5 वर्षभित्र महाकाली लाई 5 वर्षभित्र सम्पन्न गर्ने, बबई र भेरी बबईको चाहिँ 2 वर्षभित्र सम्पन्न गर्ने गरी कार्ययोजना बनाएका छन्। त्यो कार्ययोजना अनुसार चाहिँ सम्बन्धित सिंचाई विभाग त्यस्तै गरी आयोजना प्रमुखहरूले कमिट गर्नुभएको छ।
5: मकवानपुरको भीमबेदी स्थित जुरी खेतमा बिहान भएको जीप दुर्घटनामा 1 मृत्यु भएको छ। मृत्यु हुनेमा उच्च अदालत जनकपुरको अस्थायी इजालस वीरगंजका रजिस्ट्रार तारा दत्त बडुकी श्रीमती लक्ष्मी बडु रहेको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा पर्नुभएका रजिस्ट्रार बडुको छाउनीमा उपचार भइरहेको मकवानपुर प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
7: वीरगंजको उच्च अदालत जनकपुरी जिल्लाको उच्च अदालतको श्रीमान 1 श्रीमान त्यहाँको रजिस्ट्रार साहब, उहाँको म्याडम, उहाँको छोरा, उहाँको छोरी र ड्राइभर, उहाँहरू काठमाडौँबाट टाढाउँदै वीरगंज जान भनेर आउनु भएको रहेछ। जुरेखेत भनेको भीमपेटीबाट करिब 2.5 किलोमिटर पर चाहिँ जुरेखेत भन्ने ठाउँमा, त्यो ठाउँ पटक पटक वास्तव एक्सिडेन्ट भइरहेको ठाउँ हो। त्यो ठाउँमा चाहिँ गाडी एक्सिडेन्ट भयो। करिब 100 मिटर तल अर्को लगभग हालको पिचमा, माथिको पिचमाबाट झर्यो, यतापट्टि तलको पिचनिर नियर बाई त्यहाँनिर जोडिन आइपुग्यो त्यो गाडी, र खेत विदेश विस्तृत अवस्थामा गाडी आइपुग्यो। र त्यहाँमध्येमा चार साफ म्याडम, उहाँको छोरा छोरी र उच्च अदालतको श्रीमानलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारको लागि काठमाडौँ पठाइयो।
5: काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको स्कर्पियो जीव बिहान दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगी सहित 4 हेलिकप्टरबाट तत्कालै काठमाडौँ ल्याइएको थियो। उहाँको छाउनीमा उपचार भइरहेको छ। सैनिक अस्पतालमा उपचाररत रजिस्ट्रार बडुकी 31 छोरी रिता बडुको अवस्था गम्भीर छ। 25 छोरा रितेन्द्रको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै दुर्घटनामा घाइते दाङको राप्ती नगरपालिका 8 भएका 32 जीप चालक छुनीलाल चौधरीको काठमाडौँमा उपचार भइरहेको छ। मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरूमा कार्यरत विदेशी नागरिक चिकित्सकहरूको दर्ताका लागि पेश गरिएका कागजातहरू फर्जी नक्कली राखिएको पाइएपछि नेपाल मेडिकल काउन्सिलले उनीहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। काउन्सिलले सम्बन्धित देशको मेडिकल काउन्सिलसँग कागजातहरूको आधिकारिकता प्रमाणीकरण दर्ता गर्दा विदेशी चिकित्सकहरूले पेश गरेको सर्टिफिकेट सम्बन्धित नामक नियामक निकायबाट जारी नभएको पुष्टि भएको जनाइएको छ। सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा 15-15 दिनमा तलब भुक्तानी गर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिवरण व्यवस्थापन कार्यालय र केन्द्रीय तहसील कार्यालयलाई पत्र लेख्दै यस बारेमा जानकारी गराएको हो। नेपालको पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लीग ईपीएल का संस्थापक आमिर अख्तरको पहलमा इटालीमा सिटी वेस्ट फ्रेन्चाइज T10 क्रिकेट लीग आयोजना हुने भएको छ। इटालियन क्रिकेट फेडरेशनको आधिकारिक समर्थनमा इटालियन T10 पहिलो संस्करण आउँदो नोभेम्बर 7-15 रोममा आयोजना हुने एपेक्स T10 लिमिटेडले जनाएको छ। प्रतियोगितामा इटालीका 6 शहरमा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। 10 ओभरको ढाँचामा खेलाइने प्रतियोगिताको व्यवस्थापन तथा लगानी एपेक्स T10 लिमिटेडले गर्नेछ।
0: बालबालिकालाई कुपोषणबाट जोगाउनका लागि स्थानीय तहको प्रयास,
8: दाल भात तरकारी फलफुल दुध होइन दुधजन्य पदार्थहरू भयो अण्डा माछा मधु जे हुन्छ त्यो चाहिँ खाइरह्यो भने त्यो कुपोषणबाट बचाउन सकिन्छ।
0: औपचारिकतामा मात्रै सीमित नहुन विज्ञ तथा सरकारवालाको सुझाव, रिपोर्ट, विशेष श्रृंखला, हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
10: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बालबालिकाको स्वस्थ शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ। तर कमजोर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
12: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण, स्तनपान, पूरक आहार, सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी,
13: दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो अनि त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। छ महिनासम्म बच्चाको ग्रोथ चाहिँ ठिकै हुन्छ, त्यो बिग्रिनु भनेको छ महिना पछि। कोही कोहीको चाहिँ कम तौल जुन जन्मेको बच्चा हुन्छ नि त्यसको लागि छ महिना समस्या।
12: कुपोषणको जोखिममा रहेका बाल बालिकाहरूलाई समयमा नै पहिचान गरी आवश्यक स्वास्थ्य सेवासँग जोड्नु बाल पोषण सुधारको महत्वपूर्ण पक्ष हो। चन्द्रपुर सामुदायिक अस्पतालका प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तव बाल बालिकाको पोषण अवस्था बारे अभिभावकको सचेतना पनि महत्वपूर्ण हुने बताउनुहुन्छ।
14: एउटा त नियमित हाम्रो पोषणको स्टेटस हामीले जुन मंगलबार खोप लाग्छ नि त्यो दिन पनि हामी गर्छौ। आमा बुवाहरूले लिएर आउनुभयो यो पोषणको केही समस्या छ भनेर भने नभए यो पिरियोडिकली पनि यो पालिकाको स्वास्थ्य शाखाबाट अभियानको रूपमा चल्छ। बीच बीचमा कतिजना कुपोषित बच्चाहरू छन् अनि त्यसको सबै जाँच गरेर अनि त्यो हिसाबले उपचार गर्ने गर्छौ।
12: चन्द्रपुर नगरपालिकाले स्वास्थ्य शाखा मार्फत बाल स्वास्थ्य तथा पोषण सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ। विशेष गरी आमाको दूधको महत्व, पूरक आहार, व्यक्तिगत सरसफाई तथा नियमित स्वास्थ्य परीक्षणको विषयमा अभिभावकलाई जानकारी दिने गरिएको छ। विशेषज्ञ डाक्टर सुभाष कुमार चौधरी,
15: तपाईँ गर्भवती नरहेको नौ महिना बच्चा जन्मिसकेपछि दुई वर्ष जुन हजार दिनको छ नि त्यसलाई एकदम महत्वपूर्ण मान्छ है। किनभने त्यो अवधिमा जस्तै आमाको पोषण भयो, स्तनपान समयमा एकदम पूरक आहार चाहिँ खायो भने बच्चा चाहिँ कुपोषण चाहिँ हुँदैन भन्छ कि। बच्चा जन्मिसकेपछि हाम्रो यहाँ के चल्न सक्दाखेरि छ महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्छ किनभने आमाको दुधमा अब रोग गर्ने लड्ने क्षमता, पौष्टिक तत्वहरू, प्रोटिनहरू सबै एकदम ब्यालेन्स हुन्छ। प्रत्येक बच्चै पाउने अथवा दुधी बच्चा पाउने हुँदा त्यसले पनि बच्चाहरूलाई चाहिँ कुपोषण गराउँछ। दाल भात तरकारी फलफुल दुध होइन दुधजन्य पदार्थहरू भयो अण्डा माछा मधु जे हुन्छ त्यो चाहिँ खाइरह्यो भने त्यो कुपोषणबाट बचाउन सकिन्छ।
12: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त, सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा विकासमा सकार सकारात्मक प्रभाव पार्न सकिन्छ। उपेन्द्र गोले, सीआईएन, गुञ्जन एफएम, रौतहट।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। के रासायनिक मलको प्रयोग राम्रो उत्पादनका लागि बाधक नै हो?
16: सन्तुलित मात्रामा डीएपी, यूरिया, पोटास त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन सस्टेनेबल बनाएर राख्छन्। हामीले डीएपी, यूरिया, पोटास मात्र भन्दैनौ, सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छ।
0: मल र बिउ सिंचाईको तालमेल कसरी मिलाउने? विशेष संवाद श्रृंखला हिलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
17: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हिलो मौसम।
19: कम पानी परेको बेलामा धान बालीको स्याहार कसरी गर्ने? मलको मात्रासँगै थोरै मेहनतबाट धेरै धान फलाउने उपाय के होला? नमस्कार, म पलिस्ता शाक्य, संवाद श्रृंखला हेलो मौसममा तपाईंलाई स्वागत छ। धान खेतीको स्याहार, मलको मात्रा र सिंचाई तथा उत्पादन बढ़ाउने उपायका बारे आजको हेलो मौसममा वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशुवासँग कुराकानी गर्दैछौ।
16: धानको केसमा के छ भने अजोला पाइन्छ। अजोला चाहिँ हामीले पोखरीहरूमा, थुप्रै ठाउँहरूमा पाइन्छ। यहाँले गुगलमा यस सर्च गर्नुहुन्छ, अजोला, AZOWL, यो चाहिँ गुगलमा सर्च गरेपछि कस्तो बोट हुँदो रहेछ भने हेर्न सकिन्छ। र त्यो अजोला चाहिँ खेतमा 15-20 किलो प्रति हेक्टरमा राखिदियो भने, 20-25 किलो राखिदियो भने, त्यो अजोलाले के गर्छ भने यो वातावरणमा जुन नाइट्रोजन छ त्यसलाई शोषेर धानलाई पठाउँछ है। र 30-40% सम्म के हुन्छ भने नाइट्रोजनको जुन आवश्यकता छ त्यो घटाइदिन्छ अजोलाले है। पछि त्यो चाहिँ पानी सुक्यो खेतमा भने त्यो आफै सुकेर मल बन्छ है। यो बहुगुणी हो अजोला। अजोला हामीले धानमा राख्न सक्छौ, खेतमा राख्न सक्छौ। त्यसै गरी यदि पोषक तत्वको कमी देखिएको छ भने अहिले युरिया, डीएपी, पोटासको व्यापक ठाउँ ठाउँमा किसानहरूले गुनासो गरेको भेटिन्छ। त्यस्तो कन्डिसनमा उहाँसँग अहिले हामीले धेरै मात्रामा त दिन सक्दैनौ, तर त्यही माइक्रोन्युट्रियन्टको झोल, सूक्ष्म तत्वको झोल मैले भने उहाँले जहाँ पनि यो भेटाउन सक्नुहुन्छ। जुनसुकै एग्रो भेटमा मैले यहाँलाई पहिले नै भनेको छु, यो तरकारी बालीहरूमा विशेष प्रयोग गरिन्छ पोषक तत्वको झोल, सूक्ष्म पोषक तत्वको झोल। उहाँले एकदेखि दुईचोटि, जसले एकचोटि पनि युरिया, डीएपी, पोटास हाल्नु भएको छैन भने यो चाहिँ कम्तीमा दुईचोटि स्प्रे गर्नुहोस्। एउटा चाहिँ पहिलो गोडाई गरेपछि 20-25-30 दिनमा गर्नुहोस्। दोस्रो झोल चाहिँ 50-55 दिनमा हाल्दाखेरि 3 ml प्रति लिटरको दरले हाल्यो भने धेरै हदसम्म यो जुन यो नाइट्रोजन, फस्फोरस, पोटासको अलिकति जुन समस्या देखिएको छ, कमी छ, त्यसबाट राहत दिन्छ।
20: यति बेला विषम देवकोटाजीको कमेन्ट छ, उहाँले चाहिँ म विषम देवकोटा रूकुम पश्चिमबाट भन्नुभएको छ, धान रोप्ने समयमा यो खाता मल पहिलो नहाल्दा के असर गर्छ होला भन्नुभएको छ।
16: डीएपी, फस्फोरस बनाऊ र पोटास भनेको म्युरेट अफ पोटास, यिनीहरू चाहिँ बिस्तारै जमिनमा जान्छन्, त्यसपछि बिस्तारै प्लान्टले लिने गर्छ, 15-20 दिन लाग्छ लिनमा। युरिया चाहिँ चारै लिन्छन्, डिएपी र पोटास त्यसै कारणले सुरुमै राखिन्छ खेत जुन बेला हामी पडलिङ
4: गर्छौँ
16: तयारीको बेला नै राख्नुपर्ने हुन्छ किनभने प्लान्टलाई लिन 15-20 होइन 10 दिनभन्दा बढी लाग्छ जबकि युरिया खासै लाग्दैन त्यसै कारणले यो मलहरू राखिदिनुहुन्छ भने पछि गएर बोट बिरुवाको वृद्धि विकास हुनको लागि धेरै ठूलो सहयोग हुन्छ उत्पादन बढ्छ मल राख्नु भएन भने उत्पादन सत्तै घट्छ
4: त्यो रासायनिक मलको सट्टामा प्राङ्गारिक मल हुन्छ नि हामीले गोबर मल अथवा कुखुराको सुली मल अथवा अरू कुनै पनि मल प्रयोग गरेर चाहिँ बाली राम्रोसँग उत्पादन गर्न सक्छौ कि सक्दैनौ अहिलेको अवस्थामा
16: हेर्नुहोस् जस्तै प्राङ्गारिक मलहरू भन्नुभयो विभिन्न मलहरूको नाम भन्नुभयो तिनीहरूमा यो नाइट्रोजनको मात्रा एकदम थोरै हुन्छन् 1.5%देखि 2.5%सम्म हुन्छन् त्यसै गरी अरू त हुन्छन् नै जस्तै डिएपी पोटास तिनीहरू पनि के भन्छ फस्फोरस पोटासको मात्रा पनि कम हुन्छन् बोट बिरुवालाई जति चाहिएको हो बोट बिरुवालाई मानौ न 1 केजी चाहिएको हो तिनीहरूले कति दिन्छन् ग्राममा दिन्छन् कम भएपछि बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो उत्पादकत्व हुनुपर्ने हो त्यो हुँदैन त्यो घट्न जान्छन् ग्रीन रिभोल्युसनको मुख्य आधार नै त्यही हो रासायनिक मल र भेराइटी त्यो
4: दुईटा मिलाएर
16: प्रयोग हुँदाखेरि ग्रीन रिभोल्युसन हुन गयो
4: माटो बिगार्छ भन्छन् नि त फेरि
16: माटो सन्तुलित मात्रामा इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट भन्ने हामी गर्छौं होइन सन्तुलित मात्रामा डिएपी युरिया पोटास त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन माटोलाई झन् सस्टेनेबल बनाएर राख्छन् हामीले डिएपी युरिया पोटास मात्र भन्दैनौ सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छौ 5 डोको 10 डोको राख्नलाई भनेको हुन्छौ यसरी गर्यो भने समस्या हुँदैन तर किसानले के देखिएको छ भने एउटा मात्र के भन्छ रासायनिक मल हाल्ने प्राङ्गारिक मल नहाल्ने प्राङ्गारिक मल हालेन भने रासायनिक मल पनि त्यति जस्तो मात्रामा काम गर्नुपर्ने हो त्यस्तो किसिमले काम गर्दैन
4: भनेपछि रासायनिक मल पनि हाल्नु पर्यो प्राङ्गारिक मल गोबर मल पनि हाल्नु पर्यो
16: किनभने कार्बन जति मात्र अर्ग्यानिक म्याटर जति माटोमा हुन्छन् त्यति नै रासायनिक मल राम्रोसँग काम गर्छन् जसरी कार्बनको मात्रा घट्छन् अर्ग्यानिक म्याटरको मात्रा घट्छन् प्राङ्गारिक पदार्थको मात्रा चाहिँ यो माटोमा घट्छ त्यसपछि रासायनिक मलले पनि सोचे जस्तो काम गर्दैन
4: पछिल्लो समय चाहिँ रासायनिक मलको विकल्प बन्दै धैचा भनेर आउँछ कि अनि कतिपय माटो विज्ञहरूले चाहिँ धैचा प्रयोग गर्नु राम्रो पनि हो माटोलाई राम्रो गर्छ तर यो रासायनिक मलकै सट्टामा काम गर्ने सक्ने सम्भावना चाहिँ कतिको छ धैचाले
16: धैचाले के गर्छन् भने यहाँलाई विशेष गरी धान रोप्नुभन्दा पहिला अथवा जुनसुकै बाली लगाउनुभन्दा पहिला ढैचा लगाउने यो लामो समयदेखि
4: हुँदैन
16: परम्परागत अभ्यास हो यसले चाहिँ माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउँछ होइन त्यसले गर्दा के हुन्छ भने पानी सोसेर राख्ने क्षमता माटोको बढ्छन् है यो त्यसपछि जैविक किराहरू हुन्छन् बेनिफिसियल इन्सेक्ट भनौँ न मित्र जीवहरू हुन्छन् तिनीहरूको संख्या बढ्छन्
4: माटोलाई
16: फाइदा पुर्याउने बढ्छन् र ती जीवहरूले के गर्छन् भने नाइट्रोजन फस्फोरसहरूलाई बोट बिरुवालाई त्यो जीवहरूले फाइदा पुर्याउँछन् है सोसेर चाहे बोट बिरुवाको लागि उपयुक्त बनाउँछन् है त्यसै कारणले तिनीहरूको धेरै ठूलो फाइदा हो तर रासायनिक मलको विकल्प हुँदैन रासायनिक मलको मात्रा घटाइदिन्छन् यिनीहरूले तर विकल्प बन्न सक्दैन
21: यो कुराकानी सँगै आजको लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ नमस्कार
22: सुनसरी र सिरा घटनामा बाहिरी घुसपैट नभएको अनुसन्धानको निष्कर्ष निकालिएको छ गोली हान्नेलाई कार्यवाहीको सिफारिश गरिएको छ भने विदेश मालपत्र नेपालीको उद्धार राहत तथा घरफिर्तीका लागि कार्यविधि तयार भएको छ कुनै पनि सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको घोषणा छ कांग्रेस 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न विधानको प्रावधान निलम्बन गरेको छ भने तयारी औपचारिक शुरू भएको जनाएको छ विदेशी चिकित्सकहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ संघीय सरकार का सबै कार्यालयमा 15-15 दिनमा तलब भुक्तानी हुने भएको छ राष्ट्रिय गौरवका सिंचाई योजना समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना समेत तयार गरिएको छ र नेपालका ईपीएल संस्थापक अमीर अख्तरले इटलीमा T10 क्रिकेट लीग आयोजना गर्ने हुनुभएको छ इटलीका 6 प्रमुख शहरका फ्रेन्चाइज टोलीले सहभागिता छ
23: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो

0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपुङ निवासी श्री देवी बहादुर राईको श्रीमती स्वर्गीय हर्कमाया राईको जन्म 2010 जेठ 5 गते भई मिति 2083 असार 29 गते सोमबारका दिनमा 73 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोक स्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राख्मी हंसाको रीतिरिवाज तथा परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली भान्जा भान्जी कुल कुटुम्ब मामा मावली ज्वाई चेला हितेरी मितेरी छर छिमेक दाजुभाई लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: शोकाकुल परिवार श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेम कमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र स्वर्गीय मचिन्द्र राई, छोरी ज्वाईहरू धनकमारी तथा मन प्रसाद राई, चन्द्रकमारी तथा चन्द्र फावेन, इन्द्र तथा खगेन्द्र जिमी, सावित्रा तथा सविन राई, विपना तथा पर्वत जिमी, स्वर्गीय कमला तथा महेन्द्र राई, नाति नातिनीहरू प्रमिका, मनित, दीपिका, प्रवेश, योगेन्द्र, दिल्ली, दीपेश, आयुश्री, उत्साह, उत्तर, साने, भावना, लीला, दिवश, दीपक, शिव, बम, मेम्मा, सुस्मिता, ममता, युवराज, कुशल, उज्जल, एंजल, प्रशांत, मंजिला जिमी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हंसा राई परिवार।
3: सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भदौ 3 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार, दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 97625084 15।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
6: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
7: दाँत फुल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक खादरी नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्के अगाडि।
7: सम्पर्क नम्बर 0295906667 र 98422267।
8: नमस्कार है वडा अध्यक्षज्यू, नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त भने तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
11: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
12: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
15: सम्पर्क नम्बर 0295560979 र मोबाइल नम्बर 9842827676।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खासबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
17: ओहो लु नमस्कार है सर।
18: ओहो लु नमस्कार है सर। नमस्कार,
17: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
18: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
17: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
19: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
17: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।

0: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आफ्नो निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ। राखुमी हंसा राईको जन्म 2013 जेठ 12 गते भई यही मिति 2083 श्रावण 28 गते बिहिबारका दिन 70 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोकस्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखुमी हंसा को रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ, छोरी चेली, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, आफन्तजन, मलामीजन, इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा पार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा सरिक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्ण बहादुर राई, छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई, अशोक तथा सबिना राई, छोरा अञ्जन राई,
1: छोरी ज्वाईहरू फूलकुमारी तथा टीकाराम राई, रमला तथा दिलीप राई, ममता तथा सन्तोष राई, अंजु तथा गोपाल वनेम, अनिशा तथा विजय राई, मनिला तथा सुनील राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुमी हंसा राई परिवार। सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधवार। फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहिबार। दुःखको कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ। असमर्थताको लागि 98625336 र 98421-93-36।
2: आयो सबको घर घरमा।
0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98-00-90-0062।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचारी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग 7 मा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सम्खुवा।

0: सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्कुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीम कदाइली।
0: सम्पर्क 0 29 140 84 र 98 40 45 827।
2: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बक्यौता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8, सङ्खुवा सभा।
3: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो सङ्खुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।

0: नेपाली सेवाको साझ पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा राजधानी पाउन सहज बनाउँदै गर्दा दुरुपयोग रोक्नेतर्फ विशेष ध्यान दिन सरकारलाई सांसदहरूको सुझाव।
1: जेल सजायको सट्टा जरिवाना मात्र गर्ने प्रस्ताव भएको पनि देखिन्छ।
0: खाना पकाउने ग्यासको हालको संकटले के शिक्षा दियो?
2: सरकारी निकायसँग एलपी ग्यासको भण्डारण हुनुपर्ने हामीलाई साह्रै अहिले महसुस भएको छ।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पतालमा सार्न आदेश। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बशर अल असदका नातेदारलाई युद्ध अपराध र मानवता विरूद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। वसिम अल असद शासनका बेला बल प्रयोग गर्ने शासकका रूपमा चिनिएका थिए। उनलाई गत वर्ष जूनमा पक्राउ गरिएको थियो। उनी असद शासनसँग सम्बन्धित अरबौं डलरको लागू औषध तस्करी सञ्चालनमा पनि निकट रूपमा संलग्न रहेको ठानिएको थियो। तर पर्याप्त प्रमाण नभएको भन्दै अदालतले ती आरोपमा उनलाई दोषी ठहर गरेन। यो फैसला बशर अल असदलाई उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको एक सातापछि आएको हो। बशर अल असद अहिले रूसमा निर्वासनमा रहेका छन्। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि जेलबाट अस्पताल सार्न आदेश दिएको छ। उनका वकिलहरूले उनको स्वास्थ्य अवस्था खराब हुँदै गएको भन्दै गुनासो गरेपछि अदालतले यस्तो आदेश दिएको हो। तीन सदस्यीय इजलासले उनको स्वास्थ्य अवस्थाको मूल्यांकन गर्न एउटा चिकित्सा बोर्ड गठन गर्न पनि आदेश दिएको छ। उनका वकिलहरूका अनुसार उनी दृष्टि कमजोर हुने लगायत विभिन्न स्वास्थ्य समस्याबाट पीड़ित छन्। अफगानिस्तानको राजधानी काबुल नजिकैको एउटा विद्यालयमा भएको हमलालाई जघन्य भएको संयुक्त राष्ट्र संघका एक विशेष प्रतिनिधिले बताएका छन्। उक्त हमलामा परि 50 भन्दा बढ़ी बालबालिका घाइते भएका बताइएको छ। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, पश्चिमी 10 वर्षीय क्षेत्रमा बालबालिका दुवैका लागि रहेको एउटा निजी प्राथमिक विद्यालयमा विस्फोट भएको थियो, जहाँ ऐतिहासिक रूपमा सताइएको सिया हजारा समुदाय रहेको छ। तालिबान प्रहरी अधिकारीले विद्यालयमा हाते ग्रेनेड विस्फोटन भएको र यसको अनुसन्धान भइरहेको बताएका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई, उक्त हमलाको जिम्मेवारी कुनै समूहले अहिलेसम्म लिएको छैन। अमेरिकाको क्यालिफोर्नियामा आज एउटा महत्वपूर्ण मुद्दाको सुनवाई शुरू हुँदैछ, जसले फेसबुक र इन्स्टाग्रामको संचालनमा परिवर्तन ल्याउन सक्ने सम्भावना छ। अमेरिकाका 29 राज्यले मेटा कम्पनीमाथि बालबालिकाको डेटा गैरकानूनी रूपमा संकलन गरेको आरोप लगाएका छन्। तीमध्ये 4 राज्यले मेटाले युवा प्रयोगकर्तालाई लक्षित गर्दै जानाजानी लत लाग्ने किसिमका सुविधाहरू डिजाइन गरेको र सुरक्षा सम्बन्धी विषयमा जनतालाई भ्रमित गरेको आरोप पनि लगाएका छन्। मेटाका प्रमुख मार्क जकरबर्गले अदालतमा बयान दिने ठानिएको छ। मेटाले आफूमाथि लागेका आरोपहरूलाई कड़ा रूपमा अस्वीकार गरेको छ र वैज्ञानिकहरूले टेलर स्विफ्ट र ह्यारी स्टाइल्स जस्ता कलाकारका लोकप्रिय संगीत एल्बम सार्वजनिक हुने दिनमा सड़क दुर्घटनाबाट हुने मृत्यु बढ़न सक्ने बताएका छन्। हार्वर्ड विश्वविद्यालयको एउटा अनुसन्धान टोलीले गरेको अध्ययन अनुसार लोकप्रिय एल्बम सार्वजनिक भएका दिन अमेरिकामा सड़क दुर्घटनामा औसतमा 18 बढ़ी मानिसको मृत्यु भएको पाइएको छ। अनुसन्धानकर्ताहरूले संगीत प्लेटफर्महरूलाई यस्ता सम्भावित जोखिमबारे प्रयोगकर्तालाई अझ बढ़ी जानकारी गराउन आग्रह गरेका छन्। साथै चालकहरूलाई गाड़ी चलाउन शुरू गर्नु अघि नै आफूले सुन्ने संगीत तय गर्न सुझाव दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। राहदानी बनाउने प्रक्रिया सहज बनाउन खोज्दै गर्दा पासपोर्टको दुरूपयोग रोक्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने सांसदहरूले सुझाएका छन्। राहदानी संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले कूटनीतिक राहदानीको सम्भावित दुरूपयोगको सन्दर्भमा अझ बढ़ी सजग हुनुपर्ने सुझाव दिए। परराष्ट्र मन्त्रीले सांसदहरूले दिने सुझावलाई समेत ध्यानमा राखी सरकार अगाडि बढ़ने बताए। सुनौ एक रिपोर्ट। विद्यमान राहदानी ऐनमा आवश्यक सुधार गरी राहदानी प्राप्तिलाई अझ सहज र सरलीकृत गर्ने हिसाबले राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक 2083 ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा भएको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले राहदानीको दुरूपयोग रोक्ने विषयमा विशेष जोड़ दिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निष्कल राईले राहदानी व्यक्तिगत दस्तावेज भए पनि मानव बेचबिखन, संगठित अपराध लगायतमा दुरूपयोग हुन सक्ने उल्लेख गरे। झुटो विवरण दिएर राहदानी बनाउनेको हकमा विधेयकले गरेको व्यवस्थाबारे प्रश्न उठाउँदै उनले भने,
1: प्रस्तुत विधेयकमा झुटो विवरण दिएर राहदानी बनाउनेलाई जेल सजायको सट्टा जरिवाना मात्र गर्ने प्रस्ताव भएको पनि देखिन्छ। यस्ता केही विषय छन् जसले विधेयकको नियतमा शंका उब्जाएको छ। सत्ता र प्रचण्ड शक्तिको आडमा कतै आफ्नो विगतलाई छोप्ने कानून ल्याउन खोजिएको हो कि भन्ने प्रश्न उब्जाउने ठाउँ सरकारले प्रदान गरेको छ।
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले खास गरी कूटनीतिक राहदानीको दुरूपयोग हुनबाट रोक्ने विषयमा राज्य चनाखो हुनुपर्नेमा जोड़ दिइन्। उनले निजी भ्रमणमा कूटनीतिक राहदानीको प्रयोग रोक्नुपर्ने बताइन्। अर्यालले अगाडि थपिन्,
4: पदलाई हेरेर होइन प्रयोजनलाई हेरेर कूटनीतिक राहदानी प्रदान गर्नुपर्छ भन्ने म ठान्दछु। त्यसै गरी निजी भ्रमणमा कूटनीतिक राहदानी प्रयोग गर्न नपाउने कुराको स्पष्ट व्यवस्था गरौं, यसबाट मिसयुज भएको देखिन्छ।
0: नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले महिलाको हकमा सैद्धान्तिक रूपमा विधेयकमा विभेदकारी व्यवस्था रहेको बताए। उनले प्रक्रिया सरल बनाउँदै गर्दा सुरक्षाको विषयलाई पनि हेर्नुपर्ने उल्लेख गरे।
5: हामीले यसलाई आधुनिक गर्ने, सरलीकृत गर्ने, हाम्रा नागरिकहरूले सरल ढंगले पाउने व्यवस्था गर्नु छ एकातिर, अर्कोतिर यसको सुरक्षाका कुराहरू छ।
0: राहदानी बनाउने प्रक्रियामा हुने गरेको ढिला सुस्ती अन्त्य हुनुपर्ने सुझाव दिँदै श्रम संस्कृति पार्टीका सांसद हर्क साम्बाङले खास गरी राहदानीसँग सम्बन्धित दण्ड जरिवानाको विषयमा विधेयकमा गरिएको व्यवस्थाबारे प्रश्न गरे। सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्र मन्त्री सुशीर खनालले विधेयकले राहदानी जारी गर्ने, रद्द गर्ने, व्यवस्थापन गर्ने समग्र प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाएको बताए। खास गरी दण्ड जरिवाना बारे शंका नगर्न आग्रह गर्दै उनले भने,
6: व्यावहारिक कारणले नेपालको विशेष परिस्थितिका कारणले उब्जिन सक्ने समस्याले नै नेपाली नागरिकले धेरै दुःख भोग्न नपरोस् भन्ने दृष्टिकोण यसमा राखिएको छ।
0: प्रस्तावित विधेयकलाई संशोधन मार्फत अझ परिष्कृत बनाउन सकिने भन्दै मन्त्री खनालले आम नागरिकले सहज ढंगले राहदानी पाउने वातावरण सिर्जना गरिने बताए। अर्को विषय, अधिकारीहरूले खाना पकाउने एलपी ग्यास नियमित रूपमा आपूर्ति भइरहेको दावी गर्दै आए पनि उपभोक्ताले अझै सहज रूपमा पाउन नसकिएको गुनासो गरिरहेका छन्। पसलहरूमा रित्तो सिलिण्डर लिएका मानिसहरूको लाम कायमै रहँदा साउन महिनामा मात्रै 57,335 मेट्रिक टन ग्यास नेपाल आयात भएको भन्सार विभागले जनाएको छ। निगमका अनुसार साउन महिनामा भित्रिएको ग्यास नेपालको इतिहासकै सबैभन्दा धेरै मासिक परिमाण हो। यसै सन्दर्भमा हामीले नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहलाई अहिले देखिएको संकटबाट तपाईँहरूले के शिक्षा पाउनुभयो भनेर सोधेका छौ।
2: तत्काललाई केही असहज हामीले जुन एलपी ग्यासमा भयो त्यसलाई जतिखेर पनि केही न केही हामी भण्डारण चाहिँ एनओसी आफ्नै बनाउनु पर्छ। आजको मितिसम्म 58 ब्रान्डको जुन ग्यास व्यवसायीहरू छ सबै निजी व्यवसायहरूले उहाँहरूले गरिराख्नु भएको छ। कहिले काहीँ उहाँहरूको आफ्नो पोलिसी, आफ्नो कस्टिङले गर्दा भण्डारण नराखिदिँदा हामीलाई अहिले धेरै समस्या हो। निगमसँग आज 10 दिन 5 दिनकै पनि भण्डारण भएको भए हामी 5-10 दिनको भण्डारा दित्याएर भए पनि यो तुरन्तै मार्केटमा इन्टरभेन्सन गर्न सक्थ्यो। त्यसले गर्दा निगमसँग या भनौँ न सरकारी निकायसँग एलपी ग्यासको भण्डारण हुनुपर्ने हामीलाई साह्रै अहिले महसुस भएको छ। जसरी भए पनि हामी भण्डारण 15 दिनको भए पनि हामी बनाएर राख्ने, किनभने सरकार भनेको खाली अवस्थामा बस्नु भएन, हामी त्यो रिप्रेजेन्ट गर्छौ। दोस्रो कुरा, पारादीप, बरौनी, हल्दिया, मथुरा, यो लामो डिस्टान्सबाट यो एलपी ग्यास ढुवानी गर्नु परिरहेछ। सानो तिनो चेन बिग्रिने बित्तिकै, बाटो डिस्टर्ब हुने बित्तिकै हामीलाई साह्रो गाह्रो हुन्छ। जस्तै पेट्रोलियम पदार्थको पाइपलाइन आएपछि पछिल्लो 7-8 वर्षमा हामी कहिले पनि पेट्रोलियम पदार्थको केही डिस्टर्बेन्स फेस गर्नु परेन भनेपछि हामी एलपी ग्यासको पाइपलाइन यहाँ मोतिहारीको दुर्गापुर नजिक आइसकेका छ, त्यहाँबाट सर्लाहीमा हामी जोड्ने कोसिस हाई लेभलमा गरेर त्यसलाई चाहिँ हामी गर्छौँ। यो दुईटा कुरा रिलायबल भएपछि मलाई लाग्दैन कि आयल निगममा अब यस्तो क्राइसिसहरू आउँदा 10 दिन 15 दिन हामी मजाले चाहिँ फेक्न सक्छौँ।
7: अहिले जनतालाई आश्वस्त तुल्याउने हिसाबले चाहिँ यहाँहरूले कति दिन कति हप्ता पछाडि यो एकदम सहज होला भन्न सकिने स्थिति छ?
2: म जनतालाई त अहिले नि यो डाटा यहाँहरूलाई लाग्छ यो एनओसीले अलिकति ऊ गरेछ भने भन्सार बिन्दुमा नेपाल छिरेको बुलेट हेरिदिनु, नम्बर अफ सिलिन्डर हिसाब गरिदिनु, मेरो विचारमा यो नर्मल भइसक्नु पर्थ्यो। केही आधी सिलिन्डरको कारणले ढिलो भए पनि 32 लाखको सटा त 8 लाख सिलिन्डर त बढी भरियो त एक महिनामा औसत खपत आय निगमको जब 32 लाख छ भने त हामी 40 लाख दियो त पब्लिकलाई जनतालाई उपभोक्तालाई भनेपछि 40 लाख सिलिन्डर गइसकेपछि यो सहज हुनुपर्ने हो अझ केही साथीहरू जसको एउटै थियो त्यसले दुःख पाइरहेछ किन अरूले अलिक बढी भरिदिएर हो अब यो स्पिडमा हामी क्रमशः बढाउँदैछौ यो महिना पनि हामी 40 कै हरारीमा ल्याउँछौ डाटाले भन्ने अनुसार यो भइसक्नु पर्ने हो म जनतालाई के भन्छु नि यो धेरै घरमा नराख्नु यो सेफ्टी अनुसार पनि यो राम्रो कुरा होइन यहाँहरूले कहिलेकाहीँ आकल झुकल केही घटना पनि सुनिराख्नु भएको हुन्छ त्यसले गर्दा यहाँहरूले पनि हामीलाई आपूर्तिमा केही समस्या छैन यहाँहरूको डाटाबाटै मैले भनिरहेको छु कि 32 लाख खानु पर्नेमा मैले 40 लाख सिलिन्डर यहाँहरूलाई दिइसके बिक्री गरिसके डाटाले बताउँछ अझ यो आउने क्रम बढाएर ल्याउने कोसिस गर्दैछु
7: दिन चाहिँ तोकेर हामीले भन्न सकिँदैन
2: मैले भने नि हजुर डाटाले मलाई पुग्यो अब यो त कसो छ भने मार्केटमा केही सिलिन्डर खाली भयो भने त उहाँले जतिखेर मलाई देखाइदिन पाएर त मैले सकिनँ भनेर तर त्यो पुरै कम्प्लिट हुन मेरो डाटाले 32 चाहिनेमा म 40 लाख कठाएपछि सर मैले त सके जस्तो लाग्छ तर जो त्यसमा के हो भने कोही बढी राखिदिएको छ र कोही कम छ भने त्यो ब्यालेन्समा इमिडिएटली अब मिल्छ यो कोही आकल झुकल छुटेछ भने क्यूको रेस्पोन्सिबिलिटीबाट मिलाउँदै गराएको छ मेरो विचारमा त्यो समस्या छैन जस्तो मलाई व्यक्तिगत भन्नुहुन्छ भने छैन किन जसले टिममा फोन गरेछ त्यसलाई रिजल्भ गरिदिएको छु सिलिन्डर छँदैछ प्लान्टहरूलाई उद्योगीहरूलाई भने पनि भनेको छु कोही साह्रै गाह्रो साह्रो परेछ भने तपाईँ जताबाट सक्नुहुन्छ म्यानेज गरिदिनु भने त्यसो भने त म गाह्रो देख्दिनँ
0: नेपाल आय निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाह साथी अशोक दाहालसँग कुरा गर्दै एउटा विषय संक्षेपमा संवैधानिक इजलासको गठन वरिष्ठताका आधारमा नभए गोला प्रथाबाटै हुनुपर्ने भन्दै कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएशनले प्रधान न्यायाधीशलाई ध्यानाकर्षण पत्र लेखेको छ सर्वोच्च अदालतको पूर्ण बैठकमा गम्भीरतापूर्वक छलफल गरी संवैधानिक इजलासलाई वरिष्ठताका आधारमा अविलम्ब गठन गर्न वा त्यसमा कुनै कठिनाई भएमा अन्य इजलास र रोस्टरमा रहेका न्यायाधीशहरूको बीचमा गोला प्रथाको अवलम्बन गर्न यसअघि नै बार एसोसिएशनले आफ्नो धारणा सार्वजनिक गरिसकेको पत्रमा उल्लेख छ उक्त विषय बार एसोसिएशनले विगतको 109 दिनको आन्दोलनले उठाएको मुख्य विषय भई उसका विभिन्न फोरमहरूमा पारित प्रस्तावका रूपमा रहेको उसले स्मरण समेत गराएको छ अन्त्यमा नेपाल बाहिरको एउटा विषय पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पतालमा सार्न आदेश दिएको छ यद्यपि सर्वोच्च अदालतले इमरान खानको परिवारले सिफा अस्पताल परिसरमा कुनै पनि सार्वजनिक जमघट नहुने कुरा सुनिश्चित गर्नुपर्ने स्पष्ट पारेको छ सरकारले सर्वोच्च अदालतको यो निर्णय पूर्ण रूपमा लागू हुने आश्वासन दिएको छ बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट
3: अदालतको 3 सदस्यीय इजलासले खानको अस्पताल भर्नाको निवेदनको सुनवाई गरेपछि यो निर्णय सुनाएको हो न्यायाधीश साहिद वाहिदको अध्यक्षतामा सुनवाई भएको थियो भने न्यायाधीशहरू नईम अख्तर अफगान र इस्तियाक इब्राहिम यसका सदस्य थिए अदालतले इमरान खानसँग भएका सबै भेटघाटहरूको विस्तृत रेकर्ड र उनी विरूद्ध विचाराधीन सबै मुद्दाहरूको पूर्ण जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ यद्यपि अदालतले मेडिकल रिपोर्ट वा स्वास्थ्यमा राजनीति गरेमा यो सुविधा फिर्ता लिन सकिने चेतावनी दिएको छ अदालतले सरकारलाई सिफा अस्पताल वरिपरि पर्याप्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए अदालतले फैसलामा यदि यो सुविधाको दुरूपयोग भएमा सरकारले अदालत जान सक्ने र खान र उनको परिवारले पनि निर्णय कार्यान्वयन सम्बन्धी गुनासोहरूको बारेमा अदालत जान सक्ने जनाएको छ अदालतले आफ्नो आदेशमा इमरान खानलाई हप्तामा एकपटक आफ्नो परिवारलाई भेट्न अनुमति दिनुपर्ने पनि भनेको छ इमरान खानका सल्लाहकार जुल्फी बुखारीले सर्वोच्च अदालतको फैसलाको स्वागत गरे खान सन् 2023 अगस्तदेखि जेलमा छन् त्यसअघि उनी सन् 2022 सत्ताबाट हटाइएका थिए खानले भने यी मुद्दाहरू आफू विरूद्ध राजनीतिक प्रतिशोधका कारण लगाइएको दावी गर्दै आएका छन्
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ भोलि बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौ त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार All our services are at bbcworldservice.com.

0: संखुवा सभा 95.5 मेगाहर्ट्ज
1: भनाई छ। गौशाला 9 भरतपुरका युवा व्यवसायी रास बिहारी भण्डारीले अघिल्लो सोमबार करिब 2500 माला बिक्री गरेको बताउनुभयो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सिराहामा 14 साउनमा भएको तनावका क्रममा ज्यान गुमाएका 15 वर्षीय गणेश यादवलाई प्रहरीले नै चलाएको गोली लागेको पुष्टि भएको छ। सहसचिव पुष्पराज शाही नेतृत्वको छानबिन समितिले प्रहरीको गोली नै उनलाई लागेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको हो। सुनसरीमा 2 समुदाय बीचको झडप मधेशभर फैलिँदा सिराहामा भएको तनावमा यादवको ज्यान गएको थियो, तर नेपाली सेना प्रहरी र सशस्त्रले गोली चलाएको स्वीकारेका थिएनन्। छानबिनमा संलग्न एक अधिकृतले घटनास्थलको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र स्थानीयले खिचेको भिडियोका आधारमा प्रहरीकै गोली लागेको पुष्टि भएको बताएका छन्। पोस्टमार्टममा संलग्न चिकित्सकको राय पनि पिस्तोलबाट चलेको गोलीले ज्यान गएको भन्ने छ। उनले भने छानबिन समितिमा ब्यालिस्टिक जाँच का विज्ञ पनि हुनुहुन्थ्यो, अन्यत्रबाट गोली चलेको देखिएन। यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सिराहामा 20 राउण्ड हवाई फायर भएको भनिएको थियो, तर सुरक्षाकर्मीले जिम्मेवारी नलिएपछि कसले गोली चलायो भन्ने विषय पेचिलो बनेको थियो। सिराहामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष कार्यवाही सिफारिश कान्तिपुरले खबर छापेको छ।
1: नेपाली कंग्रेसले देशको संवैधानिक व्यवस्था, पार्टीको विधान र सर्वोच्च अदालतको आदेशलाई पूर्ण रूपमा पालना गर्दै आगामी असोज 16 19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने औपचारिक घोषणा गरेको छ। सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विभिन्न कार्यक्रम तथा केन्द्रीय कार्य समितिका निर्णयहरू सार्वजनिक गर्दै कंग्रेसले महाधिवेशनको प्राविधिक तथा राजनीतिक प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भएको जानकारी दिएको हो। 15 केन्द्रीय महाधिवेशनका लागि देशका विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतहरूका लागि आयोजित विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति गगन कुमार थापाले तोकिएको समयमै महाधिवेशन गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो। असोज 17 कंग्रेसको 15 महाधिवेशन शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो। यससँगै क्रियाशील सदस्यता विवाद समाधान भएको दावी उपशीर्षकमा खबर छ। विगतका महाधिवेशनहरूमा सबैभन्दा धेरै विवाद र समय खेर जाने क्रियाशील सदस्यताको विषय यसपटक पूर्ण रूपमा समाधान भइसकेको दावी कंग्रेसले गरेको छ। यसैबीच आर्थिक क्षेत्रतर्फ निजी क्षेत्रमाथि भइरहेको गैर कानूनी खानतलाशी, अनावश्यक धरपकड़ र उद्योगी व्यवसायहरूलाई आतंकित पार्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरिएको छ। निजी क्षेत्रलाई अपराधीकरण गर्ने कानूनी

0: प्रावधान सच्याउन पूर्वानुमान योग्य कर नीति ल्याउन र बैंकिङ प्रणालीमा रहेको निष्क्रिय पूँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न जोड़ दिएको छ। यसका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न संवैधानिक प्रक्रिया मिचेर पत्रकार पक्राउ गर्ने कार्य रोक्न भूमिहीन तथा सुकुम्बासी समस्याको दीर्घकालीन र न्यायोचित समाधान खोज्न सरकारको ध्यान आकृष्ट गराइएको छ। बैठकले नेभी संघ, तरूण दल, महिला संघ र दलित संघ लगायत भ्रातृ संस्थाहरूका संशोधित विधान समेत अनुमोदन गरेको छ। निजी क्षेत्रलाई आतंकित नपार्न सरकारसँग माग उपशीर्षकमा यो खबर हो। असोज 17 कंग्रेसको 15 महाधिवेशन शीर्षकको खबरसँगै छापिएका यी अन्य खबरहरू हुन्। हिमालय टाइम्समा छापिएका खबर हुने
1: कर्णाली प्रदेश अन्तर्गत पर्ने डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिका 6 21 वर्षीय दोर्जी गुरूङलाई नागरिकता बनाउन सदरमुकाम आइपुग्न 3 लाग्यो। चौथो दिन नागरिकता बनाएर घर पुग्दा 1 साता भइसकेको थियो। डोल्पो बुद्धको जिल्ला सदरमुकाम दुनैसम्म यातायातका साधन चल्ने सड़क पहुँच छैनन्। त्यहाँका बासिन्दा जोखिमपूर्ण भूगोलको गोरेटो हुँदै प्रशासनिक लगायतका काम लिन सदरमुकाम पुग्छन्। भौगोलिक विकटताका कारण साँघुरो गोरेटो बाटोमा ज्यान जोखिममा राखेर सदरमुकाम आउजाउ गर्नुपर्ने बाध्यता छ। दोर्जेले भने घरबाट सदरमुकाम पुग्ने 3 दिन पूरा लाग्छ। मोटर गुड्ने सड़क नहुँदा साँगुरो गोरेटोमा मानिस र खचखटबाट खाद्यान्न लगायत ढुवानी गर्नुपर्छ। दोर्जेका लागि सदरमुकाम मात्रै टाढा होइन, गाउँदेखि पालिका केन्द्र सम्म पुग्न पनि 1 दिन लाग्छ। डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष पेमा दोर्से गुरूङका अनुसार पालिका केन्द्र धोदेखि सदरमुकाम दुनै पुग्न 3 दिनदेखि 5 दिनसम्म हिँड्नुपर्ने बाध्यता छ। डोल्पालाई सदरमुकाम दुनै र राष्ट्रिय सड़क सञ्जालसँग जोड़िन अझै केही वर्ष लाग्नेछ। सदरमुकाम दुनैदेखि लासी क्याफसम्म भेरी करिडोर अन्तर्गत ठेक्का लगाएर काम भइरहेको छ। सड़क पहुँच बाहिर कर्णालीका पालिका शीर्षकमा नागरिक दैनिकले यो खबर छापेको हो।
0: एक सिलिण्डर खाना पकाउने एलपी ग्यासका लागि उपभोक्ताले ठूलो शास्ति खेपिरहेका छन्। चुलै बल्न छाडेपछि दिनभर लाइन बस्दा पनि ग्यास नपाएको केही उपभोक्ताको गुनासो छ। अर्कोतिर विगतको भन्दा धेरै ग्यास आयात भइरहेको सरकारी तथ्याङ्कले देखाउँछ, तर आयातको तथ्याङ्क र सरकारी दावी उपभोक्ताको वास्तविक अवस्थासँग मेल खाँदैन। सरकार आपूर्ति बढ़ेको भन्छ, तर जनता झरीमा लाइन बस्दा पनि ग्यास पाइरहेका छैनन्। ग्यासको गणित आखिर कहाँ बिग्रियो त? अघिल्लो महिना मात्रै 75,335 मेट्रिक टन ग्यास आयात भएको देखिन्छ। नेपाल आयल निगमका अनुसार साउनमा आयात भएका ग्यासले 14.2 किलोग्रामका 40 लाख सिलिण्डर भर्न पुग्छ, जुन यसअघि हरेक महिना हुने आयातको सबैभन्दा धेरै हो। नेपालमा अहिले करिब 1,75,00,000 ग्यास सिलिण्डरहरू प्रयोगमा रहेको ग्यास उद्योग महासंघले जनाएको छ। नेपालमा भएका सबै सिलिण्डर एकै पटक भर्न करिब 25 करोड़ किलोग्राम ग्यास चाहिन्छ। अहिले उद्योग र विक्रेता कहाँ ग्यासको भण्डारण नै नरहेको महासंघको भनाई छ। उपभोक्ताले चाहिने भन्दा बढ़ी ग्यास सिलिण्डर संचित गरेका कारण समस्या आएको हुन सक्ने महासंघको भनाई छ। यसमा सरकारको दावी पनि मिल्छ। समस्या कहाँ छ? विगत भन्दा बढ़ी आयात हुँदाहुँदै पनि बजारमा ग्यास अभाव हुनुका केही निश्चित कारण छन्। निगम र ग्यास विक्रेताका अनुसार अभाव हुने डरले केहीले धेरै सिलिण्डर भरेर राखेका छन्। ठूला उपभोक्ता र घरहरूले धेरै सिलिण्डर भण्डारण गर्दा एउटा मात्र सिलिण्डर भएका र चूलो नै निभेका सर्वसाधारणले ग्यास पाउन नसकेको उनीहरूको भनाई छ। सामान्य अवस्थामा 33% ग्यास उपभोक्ता कहाँ, 33% डिपो र ढुवानीका क्रममा रहेको पाइन्छ। अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह, खाली सिलिण्डर बोकेर नेभिसनको प्रदर्शन, मन्त्रीले अभाव छैन भन्नुभयो, उपभोक्ताले अझै ग्यास पाएका छैनन्, सांसद आचार्यको भनाई, जलविद्युतको प्रचुर सम्भावना भएको देशमा ग्यास अभाव हुनु विडम्बनापूर्ण, सांसद नेउपानेको भनाई, यी केही मुख्य बुधाहरू यस खबरसँगै छापिएका हुन्। ग्यासमा नमिलेको गणित, तथ्याङ्कमा कीर्तिमानी, आयात बजारमा अझै अभाव शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो।
1: पश्चिम सेती जल विद्युत परियोजना चार दशकदेखि अध्ययनमै सीमित शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। सुदूरपश्चिमका बासिन्दाको सपना बनेको पश्चिम सेती परियोजना 44 वर्षदेखि अध्ययनमै सीमित छ। चार दशक बढ़ी समयदेखि पश्चिम सेती परियोजना अध्ययनमै सीमित रहेको डडेलधुराबाट प्रतिनिधि सभा सदस्य डाक्टर तारा जोशीले बताउनुभयो। मैले पहिलो पटक प्रतिनिधि सभा बैठकमा बोल्दा पनि पश्चिम सेती परियोजनाको कुरा उठाएको छु। जोशीले भन्नुभयो, चार दशकदेखि अहिले यो अध्ययनमै सीमित छ। अझै पनि यो आयोजना बन्ने टुंगो लागेको छैन। भारतीय कम्पनीले पनि अहिले अध्ययन मात्र गरिरहेको बताएकाले अझै निर्माणको निश्चितता नरहेको उहाँको भनाइ छ। शुरूमै बनेको भए आयोजनाको लागत कम हुने थियो, तर लम्बिँदै जाँदा लागत पनि बढ़दै गएको उहाँ बताउनुहुन्छ। यस्तै गौरवका सिंचाई योजना 5 वर्षभित्रै निर्माण उपशीर्षकमा नागरिक दैनिकले नै अर्को खबर छापेको छ। सरकारले लगभग 4 दशक अघि नै शुरू भएका राष्ट्रिय गौरवका 5 आयोजना 2-5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। तीमध्ये बबई सिंचाई र भेरी बबई सिंचाई आयोजनाको काम आगामी 2 वर्षभित्र सक्ने लक्ष्य राखिएको छ। यसै गरी सुनकोशी मरिन सिक्टा सिंचाई र रानी जमरा कुलरिया सिंचाई आयोजनाको काम आगामी 5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विविध कारणले यसअघि लामो समय अलपत्र परेका यी गौरवका आयोजनाको सुस्त निर्माण गतिलाई अहिले विशेष महत्वका रूपमा हेरिएको छ।
0: मौसमी विपत बढ़्यो, घटना घट्यो, मानवीय क्षति शीर्षकमा गोर्खापत्र खबर लेख्छ। मनसून प्रवेश गरे यता गत वर्षको तुलनामा विपत्का घटना बढ़े पनि मानवीय क्षति भने कम भएको छ। राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्व सूचना प्रणालीको प्रभावकारी उपयोग, बाढ़ी पहिरो जाने सम्भावित क्षेत्रमा राति राजमार्ग बन्द गर्ने निर्णय तथा प्रविधिको प्रयोगले मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको हो। विपत प्राधिकरणका अनुसार नेपालमा मनसून प्रवेश गरे यताका 59 दिनमा 1373 घटना भएका छन्, जसमा 67 जनाको मृत्यु भएको छ। गत वर्ष सोही अवधिमा 571 विपत्का घटना दर्ता भएकोमा 43 जनाको मृत्यु भयो। प्राधिकरणका सहसचिव प्रदीप कोइरालाले विपत्का घटनाका आधारमा मृतक संख्या करिब 7.5% रहेकोमा यस वर्ष करिब 5% रहेको बताउनुभयो। मनसून बाहिरिन अझै करिब 1 महिना 15 दिन बाँकी छ। नेपालमा यस वर्ष असार 5 गते मनसून प्रवेश भयो। यस अवधिमा 8 जना बेपत्ता भएका छन्, 121 जना घाइते र 1604 परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। गत वर्षको तुलनामा यस वर्ष चट्याङका घटनामा कमी आएको छ। पहिरो भने 4 गुणाले बढ़ेको छ। बाढ़ी र भारी वर्षा समेत गत वर्षको तुलनामा बढ़ेको छ।
1: नेपालीले केही महिनाभित्रै भारतमा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने गरी काम अघि बढ़ेको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इण्डिया एनपीसीआईका एक उच्च अधिकारीले बताएका छन्। नेपाल आउने भारतीयले क्यूआर कोड मार्फत भुक्तानीको सुविधा पाएको 2 वर्ष बितिसक्दा पनि नेपालीका लागि भारतमा यो सुविधा शुरू हुन सकेको छैन। गत जेठमा नेपाल र भारतबीच एकअर्काको बैंक खातामा अनलाइन माध्यमबाट रकम पठाउन तथा प्राप्त गर्न सकिने क्रसर बोर्डर रेमिट्यान्स ट्रान्सफर सेवा शुरू भएको छ। अबको केही महिनाभित्रै भारत भ्रमणमा जाने नेपाली नागरिकका लागि यो सेवा क्यूआर भुक्तानी सञ्चालनमा ल्याउने अपेक्षा गरेका छौं। एनपीसीआईको अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले भने, अहिले प्राविधिक तयारी प्रणालीमा आबद्ध गर्ने र परीक्षणका कामहरू तीव्र रूपमा भइरहेका छन्। उहाँका अनुसार पहिलो चरणमा भारतीय पर्यटकले नेपालमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको थियो भने दोस्रो चरणमा नेपाली पर्यटकले भारतमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिनेछ। नेपालीले चाँडै भारतमा क्यूआरबाट भुक्तानी गर्न सक्ने शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकले यो खबर छापेको हो।